0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 7 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
5: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बिहान 7 बजेको समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने। प्रधानमन्त्री शाह र उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती र लगानी विस्तारका विषयमा छलफल। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूद्वारा भोटेकोशी बाढीबाट प्रभावित महिला तथा बाल बालिकाहरूको अवस्थाबारे संवेदनशील बन्न सरकारको ध्यानाकर्षण। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाद्वारा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन। एमनको रेड सी तटमा हुतीको नियन्त्रणमा साउदी तेल पाइपलाइनमा ड्रोन आक्रमण। र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै।

0: always fly.
1: Nepal Telecom, Rashtra Ko Sanchar.
2: अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्च स्तरीय सामान्य बहस आगामी असोज 6-देखि 12 गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ भन्ने रहेको छ। संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार हालसम्म महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनुहुनेछ। मन्त्रालयका सचिव परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गत वर्ष भएको जेन्जी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन र सो मार्फत प्राप्त जनादेश सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न 81 महासभा महत्वपूर्ण अवसर भएको बताउनुभयो। सो विषयमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सहयोग एवं सद्भाव को निरन्तरता बढोत्तरीका लागि उच्च स्तरबाटै आह्वान गर्न समेत यो महासभा महत्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गर्नुभयो। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोगेको विषय विश्व मञ्चमा पुर्याउन पनि महासभामा महत्वपूर्ण भूमिका खेलिने उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी व्यवसायबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो छलफल भएको छ। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको उक्त छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन कल्याण लगायतको सहभागिता रहेको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्यामा खुलेर कुरा राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको पनि ढकालले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भोटेकोशी बाढीबाट प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ लगायतमा होल्डिङ सेन्टरमा रहेका महिला तथा बाल बालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढी प्रभावित महिला र बाल बालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्नका लागि पनि माग गर्नुभयो। सांसद अर्जुन नरसिंह केसीले बाढीग्रस्त रसुवा र नुवाकोटको होल्डिङ कक्षमा राखिएका महिला र बाल बालिकाको अवस्था दयनीय भएकाले पीड़ितहरूलाई यथाशीघ्र व्यवस्थित ढंगले होल्डिङ सेन्टरमा राख्न पनि माग गर्नुभयो। यसै गरी सांसद आनन्द बहादुर चन्दले सरकारले ग्यास सिलिण्डरमा व्यवसायीलाई नभएर सामान्य घरेलु उपभोक्तालाई राहत दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद अम्बिका देवी संग्रौलाले मुलुक विपदसँग जुधिरहेको बेला मुलुकमा ग्यासको संकटको कारणले सर्वसाधारणले शास्ति भोग्नु परेको बताउनुभयो। सांसद आशिका तामाङले पसलमा ग्यासको सिलिण्डर हुने तर जनताले ग्यास नपाउने समस्या विद्यमान रहेको बताउनुभयो। सांसद एलिजा गुरुङले हिमताल फुट्ने जोखिम उच्च भएकाले सोको अध्ययन गरेर आवश्यक सतर्कता र सावधानी अपनाउनका लागि माग गर्नुभयो। सांसद यशोदा बरालले महिला र बाल बालिकामाथि पछिल्लो समय साइबर बुलिङ भइरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून बमोजिम कारवाही गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाउनु भएको प्रश्नको जवाफ दिँदै उहाँले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी पनि दिनुभयो।
0: मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ। सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन, यसका लागि छानबिन समितिले काम गरिरहेको छ। सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ।
2: मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली राजविराज पुगिसकेको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल अघिको सड़क पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि यो विषयमा संघ, प्रदेश र जिल्ला स्तरमा 3 छुट्टा छुट्टै छानबिन समिति पनि गठन भएका छन्। समितिले छानबिनको प्रक्रिया पनि शुरू गरिसकेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो। यसअघि कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोगलाई विधेयकहरूको मस्यौदा गर्ने निकायका रूपमा विस्तार गर्न लागेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने विधेयकमाथि सांसदहरूले राखेको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाहरूको उत्तर दिँदै उहाँले विगतमा विधेयकको मस्यौदाहरू विभिन्न विज्ञ वा विभिन्न निकायलाई दिएको भन्दै विवाद हुने गरेको विषय पनि स्मरण गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने सम्बन्धी राइट टु रिकल दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ। रासोपाले हिजो राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टीका महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। रासोपाको गत भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार उक्त समिति गठन गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। समितिको सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजला समीम मिक्रानी, करिश्मा कडरिया र प्रमोद नेउपाने रहनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउनुभयो। उहाँले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनस्थापना तथा पुननिर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार सदैव तयार रहेको जानकारी गराउनुभयो। परराष्ट्र मन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनता प्रति आभार व्यक्त गर्नुभयो। भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। यो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकता दिइएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले 15 करोड रुपियाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको उपस्थितिमा प्राधिकरणले 15 करोडको चेक अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई हस्तान्तरण गरेको हो। भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा सहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनस्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुट्ने क्रम पनि जारी रहेको छ। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भील कम्पनीले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि 1 करोड सहयोग प्रदान गरेको छ। उक्त कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने गरी अर्थमन्त्री सोडिम वाग्लेलाई हिजो चेक हस्तान्तरण गरेको हो। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले 99,84,695 सहयोग गरेको छ। महासंघले हिजो सिंहदरबार स्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। म्याग्दीको बेनी नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीबाट प्रभावितका लागि 40 लाख रुपियाँ सहयोग गरेको छ। बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले 39,94,367 सहयोग गरिएको नगरपालिकाले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले बाढी प्रभावित जनताका पक्षमा तत्काल उद्धार र राहतसँगै अस्थायी पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि प्रष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद पुनले भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीबाट जनधनको अपूरणीय क्षति भएको, विदेशी सहित करिब सबै जिल्लाका मानिसको ज्यान गएको, रसुवा, नुवाकोट र धादिङका नदी आसपासका जनताका घर खेत सहित श्री सम्पत्ति गुमी सुकुम्बासीको अवस्थामा पुगेको दुःखदायी अवस्थालाई सम्बोधन गर्ने गरी प्रष्ट नीति तथा कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गर्नुभयो। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले हिजो काठमाडौँमा आयोजना गरेको समीक्षा तथा भावी योजना कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी 15 महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताउनु भएको हो। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलको अध्यक्षतामा हिजो कोष सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहभागितामा तीज पर्व 2083का लागि आवश्यक सुरक्षा, भक्तजनको व्यवस्थापन, भीड नियन्त्रण, सरसफाई तथा अन्य व्यवस्थापनका विषयमा समन्वय बैठक बसेको थियो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले विभिन्न स्थानबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुर धाम उपमहानगरपालिका 14 मोरङको लेटाङ नगरपालिका 4 बीपी चोकबाट 2 उदयपुरको त्रियुगा नगरपालिका 6 कञ्चनपुरको भीमदत्त नगरपालिका 4 कैलालीको धनगढ़ी उपमहानगरपालिकाबाट 7 धनगढ़ी उपमहानगरपालिका 7 आवाज चोकबाट 1 र टीकापुर नगरपालिका 9 2 पक्राउ परेका हुन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मध्य प्रदेश सरकार तथा सरकारवालासँग हिजो छलफल गर्नुभएको छ। यस्तै खेलकुद मन्त्री शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरेको पनि जानकारी दिनुभएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा कार्यदलका संयोजक राम बहादुर थापाले 2 छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। पोखरा महानगरपालिकाको पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको प्रक्रिया हिजोदेखि अघि बढेको छ। स्याङ्जाको गल्याङ नगरपालिका 7 र 11 जोड्ने गरी आँधी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। गल्याङ 11 बुढाथोकी डाँडा र वडा नम्बर 7 सेना पुकलाई जोड्ने गरी 444 मिटर लम्बाईको पुल निर्माण गरिएको हो। हुम्लाका स्याउ किसानहरू बजारको अभाव र भण्डारणको समस्याका कारण सस्तो मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट निर्धारण समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरेको भए पनि व्यापारीले तोकिएको मूल्य नदिँदा किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका हुन्। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
3: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ बिक्री गर्न थालेका छन्। दैनिक गुवालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि न्यूनतम दर रेटमा बिक्री गर्न बाध्य भएको अदानचुली गाउँपालिका वडा नम्बर 5 किसान बीरबल सिंहले बताउनु भयो। मुगु जिल्लाबाट हुम्लामा स्याउ खरिदको लागि आएका व्यापारी धनमल साईले भने जिल्ला दर रेट अनुसार दिन नसकिने बताउनु भयो। प्रति केजी 30-40 रुपियाँसम्म मात्र मूल्य हाल्न सकिने बताउँदै किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्ला दर रेट अनुसार खरिद गर्न नसकिने बताउनु भएको छ।
4: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट ठाउँमा गाडी पुगिदिएको भए अथवा ढोलानी गर्न नपर्ने, यहाँबाट लेकबाट रोडसम्म ढोलानी गर्न 5 रुपियाँ जति त्यही लागिहाल्छ, यहाँबाट ट्र्याक्टरले श्रीनगरसम्म लग्नु पर्यो, लेबरको पनि दर रेट तोकिया हुन्छ, त्यही दर रेट यता कायम हुँदैन, के गर्ने, त्यो सबै समस्या छ त।
3: छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले गाउँपालिकामा भएका स्याउहरू जम्मा गरेर करिब 50 स्याउ सुर्खेत लगेर बिक्री गरेको बताउनु भयो। गाउँमा प्रति केजी 45 दरले खरिद गरी सुर्खेतमा 105 रुपियाँमा बिक्री गरेको बताउँदै किसान र व्यापारी दुवैलाई फाइदा भएको प्रतिक्रिया दिनुभयो।
5: 45 रुपियाँ केजी किलोको 105 रुपियाँ दरले बेच्यो, कुयामिया गाउँबाट घटाउँदाखेरि असहायमा परेको थियो, किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि अलिकति हुँदैछ, खर्च पर्छ बिक्री हुँदैछ, राम्रै भयो, त्यसमा हामी खुसी नै।
3: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट समितिले प्रति केजी 60 रुपियाँसम्म निर्धारण गरे पनि बजारको अभाव तथा भण्डारणको समस्याकै कारण यहाँका किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य बाध्य भएका छन्। यसको लागि सम्बन्धित सरकारवाला निकायहरूले समयमै सोच्न जरुरी छ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
2: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो काली बहादुर थापा। रसुवाको भोटेकोसीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको संचार अनुगमनका क्रममा 233 वटामा आचार संहिता उल्लङ्घन भएको पाइएको छ। प्रेस काउन्सिल नेपालले बाढीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभिन्न कारणबाट जैविक वा कानूनी अभिभावकसँग बस्न नसक्ने अवस्था सिर्जना भई बालबालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूपता, तुलना योग्य र विश्वसनीय बनाउने उद्देश्यले बाल बालिकाको वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कको अन्तर्राष्ट्रिय वर्गीकरणलाई 3 तहमा छुट्याइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बाल बालिकाको वैकल्पिक हेरचाहलाई मुख्यत परिवारमा आधारित वैकल्पिक हेरचाह, आवश्यक वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयले भोटेकोसी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। यमनमा इरान समर्थित हुती विद्रोहीहरूले सरकारी सेना विरूद्ध तीव्र सैन्य अग्रसरता लिँदै रेडसीको तटीय क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको दावी गरिएको छ। हुती विद्रोहीहरूले रेडसी क्षेत्रमा पक्कड बढाउँदै लगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि जनाएका छन्। यस्तै इराकबाट प्रक्षेपण गरिएका ड्रोनले साउदी अरबको महत्वपूर्ण पूर्व पश्चिम तेल पाइपलाइनलाई निशाना बनाएपछि साउदी अरबले सुरक्षात्मक सावधानी स्वरूप उक्त पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 वटा विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 वार्षिक साधारण सभामा अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 वटा प्याकेज मार्फत काम अघि बढाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढीबाट प्रभावित उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन समेत भइरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो। दोस्रो प्याकेज अन्तर्गत शिथिल पुँजी बजारलाई सम्बोधन गर्न एक साताभित्रै 10-12 बुँदे नीतिगत सुधारको योजना ल्याउने र निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानको लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेज ग्रुपमा अघि सारिने उल्लेख गर्नुभयो। चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कार्यवाही कार्यदल FATFको ग्रे लिस्टबाट हटाउन र 5 प्याकेज अन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न सरकार केन्द्रित भएर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोसी बाढीबाट अकल्पनीय क्षति भएकोले प्रभावित उद्योगी व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्धन कार्यक्रम अघि बढाउनु पर्ने बताउनुभयो। मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 विदेशी उद्योगी तथा लगानीकर्ताबाट 58 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न 1116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधि क्षेत्रतर्फ मात्रै 727 परियोजनाहरू रहेका छन्। आर्थिक वर्ष 2081-82 विभिन्न 842 परियोजनाका लागि 64 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। कफी खेतीका लागि अग्रणी जिल्ला मानिएको गुल्मीमा 38 जातका कफी खेतीको परीक्षण गरिएको छ। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। परीक्षण गरिएका जात मध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत गुल्मीमा करिब 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा हालसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको हो। नेपाली शेयर बजारको परिसूचक नेप्से शुक्रबार दोहोरो अङ्कले बढेको छ। यस दिन नेप्से परिसूचक 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको छ। शुक्रबार बजारमा विभिन्न कम्पनीका 1,20,79,000 किता शेयरहरू 4,36,01,59,000 रुपियाँमा किनबेच भएका छन्। शुक्रबार बजारमा कारोबार हुने सबै उपसमूहको शेयर मूल्य बढेको छ। यस दिन 238 कम्पनीको शेयर मूल्य बढ्दा 30 कम्पनीको शेयर मूल्य भने घटेको छ।
2: अब खेल समाचार अजय बमबाट।
8: मलेसियामा जारी एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युए बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। बिहिबार भएको सेमी फाइनलमा नेपालले ओमनमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। अर्को सेमी फाइनलमा युएले हङकङमाथि 7 जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो। युए प्रतियोगितामा अपराजित छ। युएले सोमो चरणका 4 खेल जितेर सेमी फाइनल खेलेको थियो। नेपाल भने सोमो चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो। सन् 2022 T20 विश्वकपका लागि भएको छनौटमा नेपाल निर्णायक सेमी फाइनलमा युएसँग नै पराजित भएर विश्वकप खेल्नबाट चुकेको थियो। त्यसपछि सन् 2024 विश्वकप छनौटमा नेपालले युएलाई नै हराएर विश्वकपमा स्थान बनाएको थियो। त्यस्तै प्रिमियर कपको पहिलो संस्करण एक दिवसीय फर्मेट सन् 2023 नेपालमा नै आयोजना हुँदा नेपालले फाइनलमा युएलाई नै हराएर एसिया कपको टिकट काटेको थियो।
2: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मक्सिर 16-27 गतेसम्म कडाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कडाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.1 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 सम्बोधन गर्नुहुने। प्रधानमन्त्री शाह र उद्योग व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तारका विषयमा छलफल। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूद्वारा भोटेकोशी बाढ़ीबाट प्रभावित महिला तथा बाल बालिकाहरूको अवस्थाबारे संवेदनशील बन्न सरकारको ध्यानाकर्षण। राष्ट्रिय स्वतन्त्र पार्टी रासो द्वारा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन। यमनको रेड सी तट हुतीको नियन्त्रणमा साउदी तेल पाइपलाइनमा ड्रोन आक्रमण र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz
1: जाने छ यो समय रहने छैन सधैँभरि बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी हाते मालो गर्दै गरौं सुनौलो बन्छ परिवेश कहिले कहीं हार नमान्ने नेपाल मेरो देश कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ मेरो देश नेपाल छ जहाँ

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले बिहानको ठीक 8 बजेको छ। मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ट्ज। कतै हजुरको गाउँठाउँमा केही घटनाहरू घटेका त छैनन्? भइरहेका गतिविधि र घटेका घटना बन्न सक्छन् समाचारका विषयवस्तु। फोन गर्नुहोस् 061-457-128 र 061-457-129 हामी बनाउनेछौ समाचार र प्रस्तुत गर्नेछौ समृद्ध खबरमा। यो हो खोजमूलक विषयवस्तुको सङ्घालो समृद्ध खबर।

नमस्कार तथा शुभ प्रभात। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेस्टो नेपालद्वारा सञ्चालित नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz पोखरा र अमरटिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz कुष्मा पर्वतबाट एकसाथ प्रसारण भइरहेको बिहान 8 बजेको समृद्ध खबरमा प्राविधिक कक्षकी मित्र माया पुनसँगै समाचार कक्षबाट म रविन कार्कीको स्वागत छ। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestofm.org समृद्ध एफएम .org र हाम्रो पात्रो मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। समृद्ध खबर शुरू गरौं यस प्रसारणका मुख्य खबरका शीर्षकहरूबाट। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनको मुख्य एजेण्डा हुने। दुई दिनमा भारतबाट झण्डै 3.5 लाख सिलिण्डर ग्यास भित्रियो। बजारमा ग्यासको हाहाकार। सिलिण्डरको ग्यास भन्दा पनि ग्यासको कुपन पाउन शास्ति। प्रधानमन्त्री राहत कोषमा 13 अर्ब 23 करोड़ रूपियाँ जम्मा। भोटेको सिबाडीबाट झण्डै 33,000 जनसंख्या प्रभावित। 5,000 भन्दा धेरै अझै सम्पर्कविहीन। सुरुङमा फँसेकाहरूको सकुशल उद्धार हुने आशमा आज पनि खोजी काम तीव्र। पोखरामा लापस्य जाँच। सार्वजनिक यातायातमा लागू पदार्थ सेवन लापस्य गरेको भेटियो। सेवन गर्ने चालकको लाइसेन्स निलम्बनको लागि सिफारिस। भोटेको सिबाडीमा परि मृत्यु भएका तर शनाखत हुन नसकेका थप 5 शवको पोखरामा व्यवस्थापन। महोत्तरीमा सेफ्टी ट्याङ्कीमा भेटियो एक युवकको शव। हत्यारोपमा 4 जना पक्राउ। साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण। विश्व बजारमा मूल्य वृद्धिको चिन्ता। एसएससी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई बीच प्रतिस्पर्धा हुँदै। र आज बिहान देशका धेरै ठाउँको मौसम खुल्यो। दिउँसोपछि केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाउनु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोजको 8 गते प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई सम्बोधन गर्दा भोटेकोसे नदीमा आएको विनाशकारी बाढ़ीको कारण क्षतिको सन्दर्भलाई जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा बालेन्द्र शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगर्ने भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक मुलुकहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ। सम्बोधनको क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्दैछ, जसमा हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रमा परेको असरको बारेमा विश्वव्यापी विमर्श हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल सहितका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ। परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुको साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको जानकारी गराइएको छ। पछिल्लो 2 दिनको अवधिमा नेपालका विभिन्न नाका हुँदै भारतबाट झण्डै 3.5 लाख सिलिण्डर बराबरको एलपी ग्यास भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहिबार र शुक्रबार गरी 2 दिनमा कुल 3,45,085 सिलिण्डर बराबरको ग्यास आयात भएको हो। निगमको विवरण अनुसार यी 2 दिनमा कुल 4,900.2 मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ, जसमा भदौ 25 गते 3,077.9 मेट्रिक टन र 2,16,756 सिलिण्डर सँगै 26 गते भने 1,882.3 मेट्रिक टन 1,28,332 सिलिण्डर ग्यास आयात भएको छ। वीरगंज नाकाबाट सबैभन्दा बढी आपूर्ति भएको देखिएको छ। 2 दिनको अवधिमा वीरगंज नाकाबाट मात्रै 2,916.11 मेट्रिक टन ग्यास भित्रिएको छ। यसैगरी भैरव नाकाबाट 702.59 मेट्रिक टन, विराटनगरबाट 651.63, नेपालगंजबाट 530.83 मेट्रिक टन र मेची
नाकाबाट भने 89.04 मेट्रिक टन ग्यास आयात भएको निगमले जानकारी गराएको छ। नेपाल आयल निगमले सीमा नाकाहरूबाट भइरहेको यो आयातले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास लिएको छ। पछिल्लो समय बजारमा ग्यासको हाहाकार छ। सिलिन्डर ग्यास नेपालभित्रिए पनि उपभोक्ताहरूले भने सहजै पाउन सकिरहेका छैनन्। सिलिन्डर ग्यास भन्दा पनि सिलिन्डर ग्यास पाउनको लागि कुपन नै पाउन शास्ति भइरहेको सेवाग्राहीले गुनासो गरिरहेका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म रु 13,23,10,81,267 रुपियाँ रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो साँझ 5 बजेसम्मको विवरण अनुसार विभिन्न 9 बैंकमा रु 9,68,23,55,25 रुपियाँ जम्मा भएको थियो। यस्तै कोषका 2 बैंकमा रहेको डलर खातामा भने रु 2,32,84,77 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट भदौ 10 रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 रुपियाँ निकासा गरिएको थियो। यही भदौको 10 रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिसहरू प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आंकलन प्रतिवेदन अनुसार बाढीबाट 8,317 परिवारहरू प्रभावित भएको उल्लेख गरिएको छ। ती परिवारका 32,936 प्रभावित भएको प्राधिकरणले जनाएको छ। बाढीबाट 7,570 निजी भवनमा समेत क्षति पुगेको छ। बाढीबाट सबैभन्दा बढी 4 पालिकाका नागरिकहरू प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किसपाङका 721 परिवारहरू रहेको प्राधिकरणले जानकारी गराएको छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीमा परेर 1,386 ज्यान गइसकेको छ। बाढीपछि 5,130 भने अझै पनि सम्पर्कविहीन छन्। उनीहरूको खोज तथा उद्धारको काम भइरहेको प्राधिकरणले जानकारी गराएको छ। बाढीबाट 13 जलविद्युत आयोजना, 68 झोलुङ्गे पुल, 37 मोटरेबल पुल, 69 किलोमिटर सड़क र 443 किलोमिटर खानेपानीको पाइपलाइनमा समेत क्षति पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ। यस्तै यही भदौ 10 रसुवा भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेकाहरूको सकुशल उद्धारको आशामा आज पनि खोज तथा उद्धारको काम जारी नै छ। नेपाली सेना तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको स्याफ्रुवेसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत आयोजनाको सुरुङसँग जोड्ने पहुँच मार्ग बनाइएको छ। सुरुङसम्म बाटो बनेसँगै एक्सकाभेटर र लोडरको सहयोगमा सुरुङभित्रको ढुङ्गो माटो र हिलो फाल्न थालिएको नेपाली सेनाले जानकारी गराएको छ। आज या भोलिसम्म सुरुङ छिचोल्ने अपेक्षा गरिएको छ। लाङटाङ जलविद्युत आयोजनामा पनि सेनाको टोली सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धारमा जुटिरहेको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङमा खोज तथा उद्धारको काम भइरहेको र सुरुङको 1-200 मिटर मात्रै आसपासको क्षेत्रमा ड्रोन मार्फत रेकी गर्दा केही फेला नपरेको नेपाली सेनाले जानकारी गराएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको छ र दोषी देखिए अनुसार कारवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता समेत जनाइसक्नु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यो प्रश्नहरूको बारेमा जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाको बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो। अस्ति भदौ 24 बिहान 30 बबिता कुमारी पासवानले अस्पतालको मूल गेट बाहिर शिशुलाई जन्म दिनुभएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याएर उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार गरिरहेको मन्त्री मेहताले समेत जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोली मुवाङ्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगहरूको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको छ। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटोडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7
उद्योगको विस्तृत मूल्याङ्कन डीडीए भएको छ, तर ती उद्योगहरू निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा भने जोड़ दिनुभएको छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न समेत सरकारले प्रयास गरिरहेको जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि मध्य प्रदेश सरकार तथा सरकारवालाहरूसँग छलफल गर्नुभएको छ। जनकपुरधाममा शुक्रबार मन्त्री पोखरेलले मध्य प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंह, प्रदेश नीति तथा योजना आयोग लगायत सरकारवालाहरूसँग छलफल गरी सुझाव तथा पृष्ठपोषण संकलन गर्नुभएको हो। सो अवसरमा मन्त्री पोखरेलले विद्यार्थीलाई केन्द्रमा राखेर राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरिने बताउनुभयो। उहाँले बुक फ्री फ्राइडे, स्कूल एजुकेशन जस्ता अवधारणा कार्यक्रमहरू शैक्षिक सत्रदेखि नै कार्यान्वयन गरिने जानकारी दिनुभएको छ। मन्त्री पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनमा तिनै तहका सरकारसँगै साझेदार संस्था, शिक्षक अभिभावक, उद्यमी, इनोभेटर लगायत संघ संस्थाको सहकार्य र समन्वयलाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदलका सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक एवं संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा हिजो शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदनहरू पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटा प्रतिवेदन तयार गर्ने बारेमा छलफल भएको बताए। सार्वजनिक यातायात चलाउने चालकले लागू पदार्थ सेवन गरेको भेटिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शुक्रबार पोखरा 17 स्थित पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन लापसै र मादक पदार्थ सेवन मापसै जाँच गरेको थियो। जाँचका क्रममा सार्वजनिक यातायात चलाउने एक चालकको लाइसेन्स खारेजका लागि यातायात व्यवस्था कार्यालय कास्कीमा सिफारिस गरिएको छ। यात्रु बोकेर पोखरा आइरहेको सो बसका चालकले यात्रुको सुरक्षा नै जोखिममा राखेको देखिएको छ। मापसै गर्ने एक चालकलाई समेत नियन्त्रण लिएको छ। उनीहरूको सवारी चालक अनुमति पत्र लाइसेन्स निलम्बनको लागि सिफारिस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी यामनाथ पनेरूले जानकारी दिनुभयो। 13 जनाको लापसी जाँच गरिएको थियो। जाँचमा मापसे गरेका 2 जना र लापसे गरेका 1 चालकलाई फेला पारिएको थियो। लापसे जाँचका लागि किटको प्रयोग गरिएको थियो। कास्कीमा आर्थिक वर्ष 82-83 सवारी दुर्घटनामा परेर कुल 55 जनाले ज्यान गुमाएका थिए। वर्षमा 115 सवारीहरू दुर्घटना हुँदा 55 जनाको मृत्यु तथा 107 जना घाइते भएको तथ्याङ्क समेत छ। मापसे लगायतका ट्राफिक नियमहरू तोड्ने 52,953 जना कारवाहीमा पर्दा 4,39,88,500 रुपियाँ राजस्व समेत संकलन भएको थियो। अधिकांश दुर्घटनामा चालकै लापरवाहीको कारण दुर्घटना भएको सूचना अधिकारी पनेरूले दावी समेत गर्नुभएको छ। यही भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीमा परि मृत्यु भएका तर तत्काल शवको शनाखत हुन नसकेका कारण थप 5 शवहरूको हिजो पोखरामा व्यवस्थापन गरिएको छ। यसअघि 76 शवको व्यवस्थापन गरिएकै स्थान पोखरा स्वर उपल्लो दीप सिसौ घारी स्थित सिंचाईको सरकारी जग्गामाथि शवको व्यवस्थापन गरिएको हो। प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा होल्डमा रहेका 2 महिला 2 पुरुष र 1 बालकको शव व्यवस्थापन गरिएको हो। सबमध्ये धादिङबाट 1 र नवलपुर बाट 4 शवलाई पोखरा ल्याइएको थियो। कास्की प्रहरीका अनुसार हालसम्म कास्कीका 102 शवहरू आएको अन्तर्गत 21 शवको मात्र पहिचान अर्थात शनाखत भएर आफन्तले शव बुझिसकेका छन्। नवलपुर, गोर्खा, तनहुँ, धादिङ जिल्लाबाट ती शवहरू पोखरा ल्याइएको थियो। मदन पुरस्कार विजेता उपन्यासमा आधारित बहुचर्चित नाटक सेतो धरतीको मञ्चन हिजोबाट गैरापाटन स्थित पोखरा थिएटरमा शुरू भएको छ। काठमाडौँ र विराटनगरको सफल प्रदर्शनपछि कान्तिपुर थिएटरले भदौको 26 गते अर्थात हिजोबाट 4 दिनका लागि पोखरामा नाटक देखाउन लागेको हो। भदौ 26 गतेदेखि 29 गतेसम्म पोखरामा कुल 10 शो देखाउने तालिका रहेको छ। हिजो भदौ 26 गते साँझ 5 बजे पहिलो शो मञ्चन भएको छ। भदौ 27, 28 र 29 गते भने दैनिक बिहान 11 बजे, दिउँसो 2 बजे र साँझ 5 बजे गरी 3-3 शोहरू मञ्चन हुने भएका छन्।
महोत्तरीमा एक युवकको हत्या गरी सेफ्टी ट्याङ्कीमा शव लुकाएको घटनाको अनुसन्धानको लागि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ। महोत्तरीको बलवा नगरपालिका साथ बनौटा बस्ने अशोक ठाकुरको शौचालयको सेफ्टी ट्याङ्कीमा शुक्रबार महोत्तरीकै भङ्गाहा नगरपालिका छ बिर्जौनी टोलका 25 वर्षका विवेक सरदारको शव क्षतविच्छेद अवस्थामा फेला पारिएको थियो। बिहिबार नै घरधनी अशोक ठाकुरलाई नियन्त्रणमा लिएर सोधपोछ गरेपछि घटनाको रहस्य खुलेको छ। शव फेला परेपछि अन्य 3 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख निरीक्षक बिटु शाहले जानकारी दिनुभएको छ। अशोक ठाकुरका छोरा जितेन्द्र ठाकुर भने फरार अवस्थामा छन्। उनको पनि खोजी कार्य चलिरहेको प्रहरीले जानकारी गराएको हो। बिहान 8 बजेको समृद्ध खबरमा अब पालो भएको छ आजका लागि विदेशी मुद्राको विनिमय दरको। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 109.41 रुपियाँ बिक्री दर 109.84 रुपियाँ क्यानेडियन डलर एकको खरिद दर 110.19 रुपियाँ र बिक्री दर 110.62 रुपियाँ तोकिएको छ। युरोपियन युरो एकको खरिद दर 176.96 रुपियाँ र बिक्री दर 177.65 रुपियाँ युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.18 रुपियाँ बिक्री दर 206.99 रुपियाँ नेपाल राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जानकारी समेत गराएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अध्यावधिक विनिमय दर केन्द्रीय कार्यालयको वेबसाइटमा उपलब्ध हुने जानकारी गराएको छ। अब पालो भएको छ विदेशका समाचारको। साउदी अरबको महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइनमा बिहिबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणको कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा समेत आग लागि भएको र केही मानिसहरू घाइते भएको साउदी अधिकारीहरूले खबरमा लेखेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार भने पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको प्राथमिक अनुसन्धानले देखाएको छ। एक अमेरिकी अधिकारीले आक्रमणमा प्रयोग भएको एउटा ड्रोन इराकबाट आएको हुन सक्ने बताएका छन्। यद्यपि आक्रमणको जिम्मेवारी कसले लिएको भन्ने तत्काल स्पष्ट भने भएको छैन। साउदी ऊर्जा मन्त्रालयले हिजो जारी गरेको वक्तव्यमा पाइपलाइनमा धेरै पटक आक्रमण भएको र त्यसबाट केही मानिसहरू घाइते समेत भएको जनाएको छ। सुरक्षाका लागि पाइपलाइन बन्द गरिएको तथा त्यसको अवस्था मूल्याङ्कन गर्न र आवश्यक सुरक्षा उपायहरू अप्नाउन टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। साउदी विशेष मन्त्रालयले पनि रियाद र मदिना क्षेत्रमा रहेको इस्ट वेस्ट पाइपलाइनमा इराकबाट आएका धेरै ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ। आक्रमणबाट केही मानिसहरू समेत घाइते हुनुको साथै भौतिक क्षति भएको र क्षतिको मर्मत भइरहेको मन्त्रालयले जनाएको छ। अब पालो भएको छ खेल समाचारको। मलेसियामा अहिले चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई बीच प्रतिस्पर्धा भइरहेको छ। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 बजेबाट सुरु भएको थियो। आजको खेल जित्ने नेपाली टोली प्रिमियर कपको उपाधिसँगै 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुने भएको छ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए। त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भइरहेको छ। नेपालले 11 खेल जित्दा युएईले भने 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्ने भएको छ। सन् 2023 एसिया कप नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपको लागि छनौट भने भइसकेका छन्। र खबरको अन्त्यमा आजको मौसमी अपडेट। अहिले कोशी प्रदेशसँगै देशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा भने छिटपुट पानी परिरहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक बदली भइरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै उदयपुरको गाईघाटमा 55.2 मिलिमिटर र उदयपुरगढी मौसम मापन केन्द्रमा 52.4 मिलिमिटर वर्षा मापन भएको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर नै साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम खालकोसम्म वर्षा हुन सक्ने र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको समेत सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा
वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने अत्याधिक वर्षा मापन हुन सक्ने सम्भावना रहेको जानकारी गराइएको छ। तर आज देशका अधिकांश ठाउँहरूमा भने बिहानैबाट मौसम खुलिरहेको छ। पोखरा उपत्यका र पोखरा आसपासका स्याङ्जा पर्वत म्याग्दी लगायतका केही ठाउँहरूमा पनि बिहानैबाट मौसम खुलिरहेको छ। तर मौसम पूर्वानुमान महाशाखाले भने आज दिउँसोपछि मौसममा ठूलो परिवर्तन आउन सक्ने सम्भावना रहेको जानकारी गराएको छ। यिनै खबरसँगै हामी बिहान 8 बजेको समृद्ध खबरको अन्त्यमा आएका छौं। अन्त्यमा यस प्रसारणका मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेण्डा हुने। दुई दिनमा भारतबाट झण्डै 3.5 लाख सिलिण्डर ग्यास नेपाल भित्रियो। बजारमा भने ग्यासको हाहाकार, सिलिण्डरको ग्यास भन्दा पनि कुपन पाउन शास्ति। प्रधानमन्त्री राहत कोषमा 13 अर्ब 23 करोड रुपियाँ जम्मा। भोटेकोसी बाढीबाट झण्डै 33,000 जनसंख्या प्रभावित, 5,000 भन्दा धेरै अझै पनि सम्पर्कविहीन। सुरुङमा फँसेकाहरूको सकुशल उद्धार हुने आशमा आज पनि खोजी काम तीव्र चल्दै। पोखरामा लापसे जाँच, सार्वजनिक यातायातमा लापसे सेवन गरेको भेटियो। सेवन गर्ने चालकको लाइसेन्स निलम्बनको लागि सिफारिस। भोटेकोसी बाढीमा परि मृत्यु भएका तर शनाखत हुन नसकेका थप 5 शवको पोखरामा व्यवस्थापन। महोत्तरीमा सेफ्टी ट्याङ्कीमा भेटियो एक युवकको शव। हत्या आरोपमा 4 जना पक्राउ। साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा मूल्य वृद्धिको चिन्ता। एसिसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएईको प्रतिस्पर्धा चल्दै। र आज बिहान देशका धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि भने केही ठाउँमा ठूलो वर्षाको सम्भावना। हौस् त, महिला विपन्न एवं वञ्चितमा परेका वर्गहरूको समावेशी आवाज राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेस्ट्रो नेपालद्वारा सञ्चालित नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz पोखरा र अमरटिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz कुस्मा पर्वतबाट एकसाथ प्रसारण भइरहेको बिहान 8 बजेको समृद्ध खबरमा खबरको सिलसिला अहिलेलाई यति नै। यतिन्जेलसम्म समाचार सुन्नुभयो श्रोता, सबैलाई धन्यवाद। सँगै धन्यवाद प्राविधिक कक्षकी मित्र माया पुनला पनि। समाचार कक्षबाट रविन कार्की सहित हामी सबै बिदा माग्छौं। यहाँहरूको आजको दिन शुभ बितोस्। नमस्कार।

बधाई हो

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: हेलो बाबु, सुन न, यहाँ देवर बाबुले केटी भगाएर ल्याएछन् कि?
1: हजुर।
0: त्यही त, तँलाई केही थाहा छ कि भनेर।
1: ए दिदी, हुन त मैले भेट्न त भेटेको थिएँ कि, तर केटी तल्लो जातको हो के दिदी? केटी चाहिँ तल्लो जात हो के?
2: के भयो?
0: सानो जातको भनेर भन्छ न। त्यही त भने
2: बर्बादै गरे।
0: तँलाई म पछि फोन गर्छु है बाबु, अहिले राखेँ।
2: के गर्ने भयो?

0: रमाइलो गर्ने बेला हो अनि उसलाई यसरी सबै काम किन गराउनु पर्यो?
1: धेरै नपुर्काउनु है भाइलाई थाहा हुन्छ।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले बिहानको ठीक 9 बजेको साथ।

नमस्ते, म लोक तथा दोहोरी गायक विक्रम छेत्री। तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ महिला विपन्न एवं वञ्चितमा परेका वर्गहरूको आवाज नेपालको पहिलो अर्थ रेडियो, सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज। म पनि सुन्छु, तपाईँ पनि सुन्नुहोस् है।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

आमा, के म छोरी भएर जन्मिनु पाप हो? किन मलाई अर्काको घर पठायो? किन किन आमा, किन पराई बनायो? बाबा, म बाँचेर पनि मरिरहेकी छु, तिम्रा शत्रुको अगाडि बाँचेको अभिनय गरिरहेकी छु। अर्को जुनी त मलाई

0: वञ्चितमा परेका वर्गको आवाज।
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल। 92.6 मेगाहर्ज।

0: समाज परिवर्तनका लागि नेस्टो नेपालको पहल।
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल, समृद्ध नेपाल, समृद्ध नेपाल। 92.6 मेगाहर्ज।

नमस्कार, म लोक तथा दोहोरी गायक राजन कार्की हजुरहरू यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज। तपाईँ हाम्रो साथी सबैभन्दा माथि।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले बिहानको ठीक 11 बजेको साथ।

नमस्ते, अहिले हजुर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज। सुन्दै गर्नुहोस् है।

0: पहाड़ तराई
1: सबै जात जाति
2: धर्म संस्कृति भावना हाम्रो विशाल
1: आत्मसम्मान र एकताको आवाज
2: सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: पहाड़ तराई
1: सबै जात जाति
2: धर्म संस्कृति भावना हाम्रो विशाल
1: आत्मसम्मान र एकताको आवाज
2: सामुदायिक रेडियो समृद्ध नेपाल 96.6 मेगाहर्ज

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले दिउँसोको ठीक 12 बजेको छ।
2: पछि स्थानीय बासीमा खुशी। भोटेको सिबाडीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू। मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। नेपाल खबरमा अब पूरा खबर। बाढी पहिरोले सड़क सञ्जाल विच्छेद भएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाका बस्तीहरूमा अहिले ड्रोन मार्फत राहत ढुवानी गरिँदैछ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीले सड़क र पुल बगाएपछि यो गाउँपालिका पूर्ण रूपमा सड़क सम्पर्कविहीन बनेको छ। बिजुली र बाटोघाटो नहुँदा स्थानीयवासी अघोषित नाकाबन्दीको अवस्थामा थिए। खाद्यान्नको चरम अभाव भएपछि 2,700 रूपियाँ पर्ने चामलको बोरालाई 11,000 रूपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80 देखि 100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिण्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौं दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुशी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिम बढेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डिपिनेट नेपालले सरकार तथा सरकारवाला समक्ष विभिन्न सिफारिशहरू प्रस्तुत गर्दै भोटेकोशी बाढीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिश छ। यो बाढीबाट प्राप्त सिकाईलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौं वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने, निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्याधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर शुरू गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने सातवटा पसललाई कार्यवाही गरेको छ र दुईजनालाई जनही 3,00,000 रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिण्डर 2300 रुपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28 देखि 2900 मूल्य लिने दुई पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरूद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिण्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिण्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिण्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 4 जना घाइते। धारा पानीमा सड़क ठलान गर्न बेसी सहर चामे सड़क भरि बेलुका 5 बजेसम्मका लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोटेकोशी बाढ़ीबाट पीड़ितको सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डीपी नेटको आह्वान, खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सड़कबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीशहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न भरि बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सड़क बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सड़क ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसंख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड़ दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायतका विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृंखलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कड़ा पारिएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएईका इब्रास अहमदले 4 विकेट लिए। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको युएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने, चुस्ने र बाँध्ने नगरौ। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
6: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
7: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सडक र सवारी।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6076 98511-62594 98510-5424
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: वञ्चितमा परेका वर्गको आवाज,
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल, 92.6 मेगाहर्ज।

0: पहाड़ तराई
1: सबै जात जाति
2: धर्म संस्कृति भावना हाम्रो विशाल
1: आत्मसम्मान र एकताको आवाज
2: सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: समाज परिवर्तनका लागि नेस्टो नेपालको पहल।
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल, समृद्ध नेपाल, समृद्ध नेपाल। 92.6 मेगाहर्ज।

नमस्ते, म लोक तथा दोहोरी गायक विक्रम छेत्री। तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ महिला विपन्न एवं वञ्चितमा परेका वर्गहरूको आवाज, नेपालको पहिलो अर्थ रेडियो, सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज। म पनि सुन्छु, तपाईँ पनि सुन्नुहोस् है।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: वञ्चितमा परेका वर्गको आवाज
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: मैले बुवालाई मनाउन खोजे।
1: धेरै पढेर बुद्धि बढ्ने हो, जात बढ्ने होइन। डाक्टर बन्न गएको डाक्टर बन्न भन, ढाल बन्न नखोज। ल यो पैसा राख, खुरुकको त पेटको रमाइलो फाला।

नेपाली लोकगीत संगीतको संरक्षण अनि सम्वर्धन गर्ने हाम्रो अभियान सुनिरहनु भएको छ। हजुरको सुख अनि दुःखको साथी सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz सुन्दै र सुनाउँदै गर्नुहोस्।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले दिउँसोको ठिक 3 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिशका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्ता 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरेटु त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढ़ीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल 2 देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले 2 देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकोले हिमाली क्षेत्रमा हुने बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड़ छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुहाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्रांगारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्यूज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिन्वा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 बजेदेखि राति 9 बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कड़ा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न संघर्ष गरिरहेका छन्। यस्तो अवस्था पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दो जल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले युएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ युएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदिब उस्मानीले 1-1 विकेट लिए। युएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 विकेट गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एकदिवसीय एसिया कपमा पुग्नेछ। चारभन्जेङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिशका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्यो, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
6: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्कसँग।
9: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बन्जेङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा गरिएको छ। अन्नपूर्ण त के पूजको आयोजनामा आज कुमार पूजा गरिएको हो। 5 वर्षसम्मका बालकलाई कुमार पूजा गर्ने गरिएको छ। संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो। देशमा सुख शान्तिको कामनासहित पूजा गरिएको उहाँले बताउनु भएको छ। कुमारहरूको नेवारी परम्परा अनुसार बाजा गाजासहित पूजा गरिएको हो। कुमार पूजापछि आगन्तुकलाई नेवारी भोजन समेत गराइएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको हरितालिका 30 तयारी शुरू गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा कोष सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहभागितामा यस वर्षको 30 पर्वका लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भीड़ नियन्त्रण, सरसफाई तथा अन्य व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको हो। पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। यस वर्षको 30 पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न कोषले 7 उपसमिति समेत गठन गरेर तयारी गरिरहेको छ। पर्सि सोमबार हरितालिका 30 पर्व परेको छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित 4 विरूद्ध विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रूपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्ने लगायत सम्पत्ति शुद्धिकरण गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित 4 विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारले महानगरका तत्कालीन इन्जिनियर प्रतिवादी महतो कोइरी, उनको पत्नी माला कुमारी महतो, रिना कुसु कुशवाहा र कुशवाहाको पति कृष्ण प्रसाद मेहता सहितलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसार मुद्दा दायर गरिएको जनाएको छ। महतोमाथि 4,48,89,841 बिगो सहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बोमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। र विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मल राज पौडेलको पुस्तक एड गुरु सिद्धान्त र अनुभव सार्वजनिक भएको छ। पुस्तकको उद्योगपति विनोद चौधरी, संचार उद्यमी भास्कर राज कणिकार, पूर्व न्यायाधीश एवं साइबर कानूनका जानकार डाक्टर श्रीकृष्ण भट्टराईले डिजिटल रूपमा लोकार्पण गर्नुभएको हो। यो पुस्तकमा नेपालको संचार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार, फेरिएको विज्ञापन संस्कार लगायत कुरा समेटिएका छन्। त्यस्तै नेपालमा आम संचार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ। नेपाल विज्ञापन एजेन्सी व्यवसाय संघको अध्यक्ष समेत रहेका पौडेलले पुस्तकमा व्यवसायिक आरोह अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा भोग्नु परेका सफलता असफलताका विषय पनि समेट्नु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़। र असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा। पशुपतिमा पर्सीको 30 पर्व केन्द्रित तयारी थालियो। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ।

0: 96.6 MHz
1: रेडियो सुनिता नेपाल सुन्नुहुन्छ म पनि सुन्छु अरू पनि सुन्नु है
2: डिजिटल एन्टरटेनिङ द नेसन।

0: वञ्चितमा परेका वर्गको आवाज।
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल। 92.6 मेगाहर्ज।

0: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौं।
1: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: हाम्रो परिकल्पना गरिबी मुक्त समृद्ध र समावेशी नयाँ नेपालको स्थापना
1: जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: थोपा थोपा मिलेर समुद्र बन्छ। हजुरको सानो बचतले भोलि ठुलो खर्च टर्न सक्छ।
1: त्यसैले आजदेखि बचत गर्ने बानी बसालौं।
2: जनचेतनाको लागि नेस्ट नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।
3: Music Nepal Movies

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले अपरान्हको ठीक 4 बजेको साथ।
2: हाम्रो परिकल्पना गरिबी मुक्त समृद्ध र समावेशी नयाँ नेपालको स्थापना
3: जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।
2: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौं र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
3: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।
4: लघु वित्तीय सेवा लिई आत्मनिर्भर बनाऊ, कर्जा लिई व्यवसाय गर्ने बानी बसालौ। जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: नमस्कार। सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz हरेक दिन दिउँसो 4 बजे प्रसारण हुने अर्थ खबरहरूको सङ्गालो अर्थ समाचारमा प्राविधिक कक्षकी मित्र स्मृति लामिछानी सहित समाचार कक्षबाट म सुमन धिमालको स्वागत छ। यहाँहरूले प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र विश्वभर इन्टरनेट अनलाइनको माध्यम www.nistfm.org समृद्धएफएम.org हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष सुन्न सक्नुहुनेछ। खबर अब विस्तारमा। रसुवाको भोटे कोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले 2,34,32,17,500 रुपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्। जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढी पश्चात यस क्षेत्रमा 9,000 धेरै विद्यार्थीहरूको पठन पाठन अवरुद्ध भएको छ। संरचना पुनर्निर्माण तथा पठन पाठन सहज गर्न तत्काल 10,50,00,000 रुपियाँ लाग्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि 2,23,82,17,500 रुपियाँ लाग्नेछ। सरकारले प्रभावित विद्यार्थीका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। नेपालका निजी स्कुलका विभिन्न 5 संस्थाहरूले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीहरूलाई छात्रवृत्ति दिन 1,00,00,000 रुपियाँ सहयोगको प्रतिबद्धता समेत जनाएको छ।
1: भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सहयोग गर्ने उद्देश्यले पर्वु ब्याङ्कका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा सङ्कलन गरेको 40,80,050 रुपियाँ प्रधानमन्त्री दैवी कोष उद्धार कोषमा जम्मा गरेको छ। सङ्कलित रकमको चेकबुक पर्वु ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सिईओ सुमन शर्माले अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेलाई हस्तान्तरण गर्नुभएको हो। ब्याङ्कले 100 थान टेन्ट र 100 थान शिल्पिङ ब्याग जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रभावित परिवारलाई उपलब्ध गराएको थियो। यसै गरी पर्वु ब्याङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सिआरएस अन्तर्गत 2,11,11,111 रुपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरेको थियो।
0: रसुवास्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले 99,84,695 रुपियाँ सहयोग गरेको छ। महासङ्घले सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। महासङ्घका अध्यक्ष पुण्यप्रसाद छिटौला सहितको टोलीले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल मार्फत राहत रकम कोषमा हस्तान्तरण गरेको हो। राहत रकम ग्रहण गर्दै मन्त्री लम्साले विपदका बेला बाढी पीडितको उद्धार तथा राहतका लागि महासङ्घले गरेको योगदानप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ।
1: प्रतिनिधि सभाको अर्थ समितिले ब्याङ्क तथा वित्तीय संस्था सञ्चालक पदाधिकारी तथा कर्मचारीमाथि हुने सजाय सम्बन्धी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन गरेको छ। शुक्रबार बसेको समितिको बैठकले नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 तथा ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी 2073 रहेको सम्बन्धित व्यवस्थाका कारण देखिएको समस्या समाधान गर्न तत्काल आवश्यक प्रक्रिया अघि बढाउन सरकार अर्थतन्त्र र अर्थ मन्त्रालय निर्देशन दिएको हो। समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीका अनुसार नेपाल राष्ट्र ब्याङ्क 2058 दफा 100 उपदफा 2 खण्ड कमा रहेको ब्याङ्किङ सचेत गराउने वा नसिहत दिने सजाय सम्बन्धी प्रावधानले बैंक तथा वित्तीय संस्थाको समग्र प्रणालीमा असर पर्न सक्ने देखिएपछि संशोधनका लागि निर्देशन दिएको हो। समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 दफा 18 आवश्यक संशोधन गरी उत्पन्न समस्या समाधान गर्न तत्काल प्रक्रिया अगाडि बढाउन नेपाल सरकार अर्थमन्त्री र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै समितिका विभिन्न बैठकमा भएको छलफलका आधारमा नेपाल राष्ट्र बैंक राष्ट्र 2058 संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन तयार गरी आगामी बैठकमा पेश गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ।
0: म्याद गुज्रेको लड्डु बेच्ने आकाश फोर्सलाई कार्यवाही गरिएको छ। काठमाडौँको बालुवाटारस्थित आकाश फोर्सलाई कार्यवाही गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको आकस्मिक बजार अनुगमनका क्रममा आकाश फोर्सले गनाएको आलु र म्याद गुज्रेको लड्डु बेचेको गरेको फेला परेको थियो। अनुगमनमा सहभागी एक अधिकारीका अनुसार उक्त पसलमा म्याद नागेको बिना चिनीको लड्डु 8 बट्टा भेटिएको थियो भने पानीपुरीमा प्रयोग गरिने आलु अस्वाभाविक रूपमा गनाएको अवस्थामा फेला परेको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम उक्त व्यवसायलाई आगामी दिनमा अनिवार्य रूपमा खाद्य स्वच्छता कायम राख्न निर्देशन समेत दिएको ती अधिकारीले बताएका छन्।
1: बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्य समितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामामा स्वीकृत भएसँगै सीबीफिनको अध्यक्ष पद रिक्त भएको थियो। मिति 2083 भाद्र 25 सम्पन्न सीबीफिन कार्य समितिको बैठकले आसन्न वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन नभएसम्म संस्थाको नेतृत्वलाई निरन्तरता दिन वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिने सर्वसम्मत निर्णय भएको हो। सीबीफिनको स्थापनाकालदेखि नै कार्य समितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थाको विकास सुदृष्टिकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका उपाध्यक्ष महालक्ष्मी विकास बैंकका अध्यक्ष समेत रहेको र नेपालको बैंक बीमा तथा वित्तीय सेवा क्षेत्रमा करिब 2.5 दशकदेखि क्रियाशील एक अनुभवी व्यवसायी कुशल र रणनीतिकार तथा संस्थागत विकासका अभियन्ताका रूपमा परिचित हुनुहुन्छ।
0: माछा पुछ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल 6% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ 26 बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको 3% बोनस शेयर र कर सहित 3% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यस्तै बैंकले अग्राधिकार शेयरधनीका लागि 8.25% नगद लाभांश कर सहित प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र ब्याङ्कबाट स्वीकृत भए ब्याङ्कको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने ब्याङ्कले जनाएको छ।
1: नेपाल विद्युत प्राधिकरणको एकल लगानीमा सञ्चालन भएका 22 मध्ये कुनै पनि जलविद्युत आयोजनाहरूको बीमा नहुँदा ठूलो आर्थिक भार परेको छ। कामु एमडी श्रेष्ठले भने प्राधिकरणको भौतिक सम्पत्ति खरबौँको छ, ती सबैको बीमा गर्दा बीमा कम्पनीलाई बीमामा 40 तिर्नुपर्छ। बीमालाई तिरेको रकमको 10% पनि क्षति हुँदैन थियो, त्यसकारण बीमा गरिएको थिएन। प्राधिकरणको पूर्ण लगानी रहेको 60 MW त्रिशुली 3A, 24 MW त्रिशुली र 15 MW देवीघाट जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको थियो। उक्त 3 हाइड्रो पावरमा 25 अर्ब बराबरको प्रारम्भिक क्षति पुगेको प्राधिकरणका कामु म्यानेजिङ डाइरेक्टर दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। जसमध्ये त्रिशुली 3A मात्रै 14.50 अर्ब रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको उहाँको भनाइ छ। यस्तै त्रिशुलीको क्षति 6 अर्ब र देवीघाटमा 4.25 अर्बको क्षति पुगेको छ।
0: हस् त दिउँसो 4 अर्थ खबरहरूको सङ्गालो अर्थ खबर अहिलेलाई यति नै। प्राविधिक कक्षकी मित्र सुषमा प्रसाई छै, समाचार कक्षबाट सहकर्मी मित्र नन्द डाङ्गी र म सुमन निमाल बिदा चाहन्छु। यहाँहरू भने सामुदायिक रेडियो समृद्ध नेपाल 92.5 समय गर्नुहोला। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार।

0: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौं।
1: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: हाम्रो परिकल्पना गरिबी मुक्त समृद्ध र समावेशी नयाँ नेपालको स्थापना
1: जनचेतनाको लागि नेस्ट नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: up next.
1: Samriddha Khabar Update. Radio Samriddha Nepal Studio Time Check. अहिले साँझको ठीक 5 बजेको छ।

नमस्कार। साँझ 5 बजेको खबर अपडेटमा प्राविधिक कक्षको मित्रसँगै समाचार कक्षबाट म नन्दा नागीको स्वागत छ। यहाँहरूले यो प्रसारण गर्नेको प्रदेशभर एफएम ब्यान्डको 92.6 मेगाहर्ज र 92 मेगाहर्ज मार्फत प्रत्यक्ष र विश्वभर इन्टरनेट अनलाइनको www.nestfm.org समृद्ध एफएम ओआरजी र हाम्रो पात्रो मार्फत प्रत्यक्ष सुनिराख्नु भएको छ। अब समाचार विस्तारमा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढी प्रभावित पुनर्स्थापना गर्दा भोटेकोशी र त्रिशुली नदी किनारमा गर्न नहुने बताएका छन्। शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले यस्तो बताएका हुन्। उनले भोटेकोशी र त्रिशुली नदी किनार क्षेत्रमा अझै बाढीको जोखिम रहेको पनि बताए। त्यसैले दीर्घकालीन सोचका साथ अब बस्ती पुनर्स्थापन गर्दा त्यहाँ कुनै हालतमा पनि गर्न नहुने उनको भनाइरहेको छ। भोटेकोशी र त्रिशुली नदीका दायाँ बायाँ अब बस्ती बसाल्नु उपयुक्त छैन उहाँले भन्नु भएको छ। प्रभावित क्षेत्रका नागरिकका लागि उक्त क्षेत्र अझै जोखिमपूर्ण रहेकाले स्थानीय तहहरूले जग्गा उपलब्ध गराउने र प्रत्यक्ष सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ। खाना पकाउने ग्यासको लामो समयदेखिको अभाव र बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै नेकपा बहुमतले काठमाडौँमा सरकार विरुद्ध प्रदर्शन गरेको छ। थालमा काँचो चामल राख्नुका साथै खाली थाल बजाउँदै शनिबार माइतीघरदेखि बबरमहलसम्म विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले 2/3 सरकार 4/3 संकट भोको पेटले के भन्छ भरि ग्यास दे भन्छ र महँगीको मार ग्यासको हाहाकार कहाँ छ सरकार जस्ता नारा लेखेका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए। 2/3 सरकारले ग्यास जस्तो अत्यावश्यक वस्तुको आपूर्ति सहज गराउन नसकेको र महँगी नियन्त्रणमा चासो नदिएको आरोप प्रदर्शनकारीले लगाएका छन्। भोटेकोशी बाढी पछि ध्वस्त बनेको चीनसँगको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउने तयारी दुवै पक्षका सरकारले थालेका छन्। रसुवागढीदेखि स्याफ्रुबेसीसम्म चीनकै सहयोगमा सड़क निर्माण गरेर यो नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश सकारात्मक देखिएका छन्। कान्तिपुरसँगको विशेष अन्तर्वार्तामा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवागढी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिएको र सकारात्मक रहेको बताए। उनीहरूसँग अन्तर्वार्ता चाँडै प्रकाशन हुँदैछ। कोशी प्रदेश सरकारको ढुकुनीमा प्राप्त बजेट हुँदाहुँदै पनि खर्च गर्न नसकेको देखिएको छ। कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीका अनुसार गएको आर्थिक वर्ष 2082/83 प्रदेशको 47 कोषमा झण्डै 8 अर्ब रुपियाँ बचत भएको छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेलले चालू आर्थिक वर्षको बजेट व्यक्त सार्वजनिक गर्ने क्रममा गएको असार 1 गते सञ्चित कोषमा 5 अर्ब बचत हुने अनुमान गरेका थिए। चालू आर्थिक वर्षका लागि 4.44 करोड 98 लाख रुपियाँको बजेट प्रस्तुत गर्दा मन्त्री लिङथेकले उक्त रकम बिहोर्ने स्रोत मध्ये नगद मौद्दत 5 अर्ब उल्लेख गरेको थियो। आज भोलि रसुवा जिल्लाको आमा छोङदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उडिरहेका हुन्छन्। बेला बेलामा राहत तथा उद्धार आवश्यक सामग्री बोकेर उठेको ड्रोन आकाश हेर्ने मान्छेहरू छक्क पर्छन्। पहिला पहिला मान्छे र छोडा तथा खच्चरले बोक्ने सामग्री आज भोलि ड्रोनले गर्दा ओसार्दा स्थानीयको नजर त्यसैमा टक्क अडिन्छ। यही भदौ 10 गते रसुवा भोटेकोशी बाढीले भत्किएका सड़क र पुल अनि अन्य संरचनाको भग्नावशेष जमिनमा र त्यही जमिनमाथि राहत बोकेर उक्त स्थानमा ड्रोन उडिरहेको देखिन्छ। बाढीले जमिनको बाटो बन्द गरिदिएपछि त्यही आकाश अहिले दुर्गम बस्तीका लागि राहतको बाटो बनेको छ। भोटेकोशीको भेलले गाउँपालिकालाई बाहिरी दुनियाँबाट लगभग अलग पारेपछि खाद्यान्न औषधि र ग्यासको अभाव बढ्दै गयो। भोकसँग जुधिरहेका परिवारका लागि ड्रोनले ओसारेको राहत प्रभावित क्षेत्रका लागि ठूलो सहारा बनेको छ। बाँकेमा निर्माणधीन राष्ट्रिय गौरवको सिक्ट सिंचाइ आयोजनाका आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइराखेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्ट सिंचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो। बजेट र जनशक्तिको अभाव
नभए राखेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै काम सकिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रुपियाँ खर्च भइसकेको छ। मर्मत सम्भारको काम नियमित रूपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम 5 वर्षमा सक्ने गरी अहिले काम भइराखेको छ। आर्थिक वर्ष 2062-63 सुरु भएको यो आयोजना अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदी 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट 33,766 हेक्टर र पूर्वी

कुल नहरबाट करिब 9,000 हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। हाल 15,000 हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिनुभएको छ। नेपाल विद्युत प्राधिकरणको एकल लगानीमा सञ्चालन भएका 22 मध्ये कुनै पनि जलविद्युत आयोजनाहरूको बीमा नहुँदा ठूलो आर्थिक भार परेको छ। कामु एमडी श्रेष्ठ भने प्राधिकरणको भौतिक सम्पत्ति खराब भएको छ, ती सबैको बीमा गर्दा बीमा कम्पनीलाई वर्षमा अरबौं रुपियाँ तिर्नुपर्छ। बीमालाई तिरेको रकमको 10% पनि क्षति हुँदैनथ्यो, त्यसकारण बीमा गरिएको थिएन। प्राधिकरणको पूर्ण लगानी भएको 60 मेगावाटको त्रिशुली 3A, 24 मेगावाटको त्रिशुली र 15 मेगावाटको देवीघाट जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको थियो। उक्त 3,000 हाइड्रोमा 25 अर्ब बराबरको प्रारम्भिक क्षति पुगेको प्राधिकरणका कामु म्यानेजिङ डाइरेक्टर दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। जसमध्ये त्रिशुली 3A मात्रै 14 अर्ब 50 करोड रुपियाँ बराबरको क्षति भएको अनुमान रहेको उहाँको भनाइ छ। यस्तै त्रिशुलीको क्षति 6 अर्ब र देवीघाटमा 4.25 अर्बको क्षति पुगेको छ। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहिबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुको साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्टेशन बन्द भएपछि साउदीले त्यही पाइपलाइनबाट दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहिबार धेरै पटक आक्रमण भएको जनाएको छ। मन्त्रालयका टोलीहरू पाइपलाइन सुरक्षित गर्न र क्षतिको यकिन गर्न खटिएका छन्। हालसम्म कुनै पनि देश वा समूहले यस कार्यक्रमको जिम्मा लिएको छैन। युएलाई 44 रनले पराजित गर्दै नेपालले एसएससी प्रिमियम कप क्रिकेटको उपाधि जितेको छ। मलेसियामा भइरहेको प्रतियोगिताको शनिबार भएको फाइनलमा नेपालले उपाधि रक्षा गरेको हो। उपाधिसँगै नेपाल लगातार दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। 2023 घरेलु भूमिमा भएको यस प्रतियोगिताको फाइनल नेपालले युएलाई नै 7 विकेटले पराजित गर्दै पहिलो पटक एसिया कप खेलेको थियो। एसियाली क्रिकेट परिषद एसएससीको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले मात्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्बन्धित एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। हवस् त, यिनै समाचारहरूसँगै साँझ 7:05 बजेको खबर अपडेट अहिलेलाई प्राविधिक कक्षको मित्र स्मृति लामिछानेसहित म नन्द राङ्गी बिदा।

0: तिमीलाई नयाँ वर्षको शुभकामना।
1: तिमीलाई पनि।
0: मैले तिमीलाई पछ्यौरी ल्याइदिएको छु। आमाले बुहारीको लागि भनेर राखेको, मैले त अहिले ल्याइदिए।
1: यो तिम्रो लागि घरबन्दी बाबाको छोरी ल्याएको, फेरि बाबा कगार नलाउनु नि।
0: हस्,
2: एकछिन यहाँ पसलमा बस्नु पर्ने, कहाँ गएछ कान्छो?
3: के भयो,

0: ल बधाई छ है तँलाई, भिजा लाग्यो तेरो, तँ पनि अब उड्ने भइस्
1: हेर त। हँ, भिजा लाग्यो

यो तिम्रो गलबन्दी। यो तिम्रो बाला मैले नै राखेको थिएँ। याद छ तिमीलाई यो मयूरको प्वाख तिम्रो किताबबाट मैले नै चोरेको थिएँ। अनि रिवन, तिमी स्कुलमा हुँदा हराएको थियो नि, मैले नै चोरेको थिएँ। तिमीले लिएर जानुपर्ने मायाको चिनो धेरै पो छ त सानो।

96.6 MHz रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले साँझको ठीक 6 बजेको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
0: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र।
1: हरेक विपदपछिको पीडामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण, कलाकार र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि कलाकारले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ।
0: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
1: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व,
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरपझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक घरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरपझोङ घोषणा पत्र जारी गरौ, जलवायु न्यायको नेतृत्व गरौ।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0656 494 333 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला सुरुमा नेपाल एसएससी प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बंगलादेश देशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोडे। युएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार सकेनन्। युएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसिफ प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्।
1: नेपाल प्रहरीको टिम्बुरे 2 त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढीको आज 18 दिन भइसकेको छ।
0: त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवपरिवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान, नवपरिवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणाली प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
0: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत बताउनु भएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती, पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
4: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
3: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
3: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
4: इतिहास, गाथा र कथा, गाँठका कुरा,
3: गाँठका कुरा।
4: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़ लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13 अर्ब 54 करोड 9 लाख रुपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,14,364 रुपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
0: भोटेकोशी बाढीमा अभिभावक गुमाएका 25 बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढीबाट अभिभावक बिन भएका 25 बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि विभिन्न कारणले अभिभावक बिन भएका 28 बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
1: विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, अघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड़ दिएको छ। हालैको भोटेकोशी बाढीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ।
0: अबको 3 भोटेकोशी बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 मंगलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। यी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मध्य प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
1: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसाय कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोकल सिलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्न उत्पादन सुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
0: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरीबल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
3: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले वर्तमान विश्व शासन, संरचना, शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिन पिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
4: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि सुरुमै प्रस्तुत गर्यौं। खेलको अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको। अन्नपूर्ण यससँगै लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लीगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।

0: 92 थुप्लो 6 मेगाहर्ज
1: रेडियो समुदाय नेपाल सुन्नुहुन्छ, म पनि सुन्छु, अरू पनि सुन्नु है।

0: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: 96.9 MHz
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले साँझको ठीक 7 बजेको साथ कतै हजुरको गाउँठाउँमा केही घटनाहरू घटेका त छैनन् भइरहेका गतिविधि र घटेका घटना बन्न सक्छन् समाचारका विषयवस्तु। फोन गर्नुहोस् 061-457-128 र 061-457-129 हामी बनाउनेछौ समाचार र प्रस्तुत गर्नेछौ समृद्ध खबरमा। यो हो खोजमूलक विषयवस्तुको सङ्घालो समृद्ध खबर।

0: नमस्कार। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेस्टो नेपालद्वारा सञ्चालित नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz पोखरा र अमटिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz कुस्मा पर्वतबाट एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको समृद्ध खबरमा प्राविधिक कक्षकी द्वयमित्र स्मृति लामिछानी र सुषमा प्रसाई सहित समाचार कक्षबाट सहकर्मी मित्र नन्दा डाङ्गी र म सुमन दिमालको स्वागत छ।
1: गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestofm.org समृद्ध fm.org हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। समृद्ध खबर शुरू गरौं। यस प्रसारणका मुख्य खबरका शीर्षकहरूबाट
0: प्रधानमन्त्री राहत कोषमा आज बिहानसम्म 13.5 अर्ब रुपियाँ मौजात, माथिल्लो त्रिशुली 1 को सुरुङमा थप 7 जनाको सफेला, नारायणगढ मुगलिन सड़क 2 घण्टामा आधा घण्टा मात्रै खुल्ला।
1: इन्द्र जात्राको साइत आइतबार इन्द्रध्वजको लिङ्ग उठाउन रूख काटिने, नेपाल चीनको व्यापारिक नाका रसुवा गरिने बनाउने, दुवै देशको गृह कार्य, बाढी प्रभावितलाई निशुल्क स्वास्थ्य शिविर।
0: कृष्ण भीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र, काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै, पर्वत काङ्ग्रेसमा आज र भोलि द्विपक्षीय भेला।
1: सातामा 16.5 अङ्क बढ्यो नेप्से, भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन, हर्मुजको विकल्प पनि बन्द, र नेपाल एसएससी प्रिमियम कपको च्याम्पियन।
2: यो हो खोजमूलक विषयवस्तुको संघालो समृद्ध खबर। समृद्ध खबर।
0: खबर अब विस्तारमा। भोटेकोसी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13.54 करोड 9 लाख रुपियाँ मौजात रहेको छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28 करोड 20 लाख 14 हजार 366 रुपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषका विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 ब्याङ्कका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहान सम्म कुल 2 करोड 34 लाख 38 हजार 847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङमा थप 7 शव भेटिएको छ। खोजी क्रममा शुक्रबार नै 7 शव भेटिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका अनुसार तालिम प्राप्त सच कुकुरले बिहिबार साँझ नै शव पहिचान गरेको थियो। उद्धार टोलीले यसअघि पनि विभिन्न मितिमा 11 शव फेला पारेको थियो। टोलीले उक्त आयोजनाको सुरुङबाट 1 चिनिया नागरिकलाई सकुशल उद्धार गरेको थियो। थप खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। यो आयोजनाभित्र 300 फसेको आशंकामा खोजिरहेको खोज छ।
0: नारायणगढ मुगलिन सड़क खण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक 2 घण्टामा आधा घण्टा मात्रै यातायात सञ्चालन भइरहेको छ। बिहान 8:30 बजेदेखि 2-2 घण्टाको अन्तरमा 30 मिनटका लागि मात्रै सड़क खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो। बाँकी समयमा सड़क मर्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ। सड़क खण्ड अन्तर्गत तुइन खोलामा अहिले मर्मत कार्य भइरहेको छ। मर्मतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्। त्रिशुली नदीमा गत भदौ 10 गते र त्यसपछि आएका बाढीका कारण नारायणगढ मुगलिन सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि सडक अवरुद्ध हुँदै आएको छ। सडक सञ्चालनमा ल्याउन मर्मत तथा पुननिर्माणको काम भइरहेको छ। मर्मत कार्यका कारण यात्रुले आफ्नो यात्रा समयलाई ध्यानमा राख्न तथा सडक खुल्ने समयअनुसार मात्रै आवाजात गर्नुपर्ने अवस्था रहेको छ। थप खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। यो आयोजनाभित्र 300 फसेको आशंकामा खोजी भइरहेको छ।
1: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राका सहित सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्र पद शुक्ल द्वादशीदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्ग उठाउन रुख काट्न जानको लागि वन यात्रा गर्न जाने सहित भरौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सह प्राध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। रुख काट्ने सायद राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजको लिङ्ग उठाउन रुख काट्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभएको छ। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्रध्वज उत्थानको साइत असोज 7 बुधबार बिहान 7:47 रहेको पनि सहप्राध्यापक डाक्टर भट्टराईले बताउनुभयो। यसै गरी इन्द्र जात्राको मुख्य दिन असोज 9 शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। यसै दिन राष्ट्रपति लगायत अति विशिष्ट व्यक्तित्वहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उहाँले उल्लेख गर्नुभयो। असोज 10 शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 मंगलबार महिलाले मात्र रथ तानेर नानिचा यात्रा गरिन्छ। यसै दिन राति 9:25 इन्द्रध्वजको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ। लिङ्गो ढलेपछि राति नै राष्ट्रपक्षले कुमारी गणेश र वैभवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि 13 लामो इन्द्र जात्रा समाप्त हुनेछ।
0: भोटेकुसी बाढीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउने तयारी दुवै देशका सरकारले थालेका छन्। रसुवागढीदेखि स्याफ्रुबेसीसम्म चीनकै सहयोगमा सडक निर्माण गरेर यो नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश सकारात्मक देखिएका छन्। कान्तिपुरसँगको विशेष अन्तर्वार्तामा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवागढी नाकादेखि स्याफ्रुबेसीसम्म सडक निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र सकारात्मक रहेको बताउनु भएको छ। कोदारी राजमार्गमा पहिरोको जोखिम र 2072 सालको भूकम्पपछि तातोपानी क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढी केरुङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर 10 आएको बाढीले रसुवागढीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क नै ध्वस्त भएको थियो। त्यो नेपाल र चीनबीचको व्यापारिक केन्द्र मात्र होइन, धेरै बस्तीहरू पनि छन्। त्यसैले अहिले स्याफ्रुबेसीभन्दा अगाडि रसुवागढीसम्म अस्थायी ट्र्याकबाट काम चलाउने तयारी रहेको छ। उनले भने दीर्घकालीन रूपमा सुरक्षित सडक बनाउनुपर्छ, तर अहिलेलाई अस्थायी ट्र्याकबाट काम चलाउँछौँ।
1: मैनाली समाज नेपालले रसुवाको भोटेखुसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी कोष उद्धार कोषमा 9,01,111 रुपियाँ सहयोग गरेको छ। समाजले संकलन गरेको उक्त रकम बिहिबार अर्थमन्त्री डाक्टर सुर्निम वाग्लेलाई हस्तान्तरण गरेको हो।
0: सेभ द हटले नुवाकोटको बेलकोटगढीमा बाढी प्रभावितहरूका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 2 सञ्चालित शिविरमा 500 बढीले स्वास्थ्य परीक्षण गराएका थिए। मिसन बाम्बिनी, टिपिओ नेपाल लगायतका संस्थाहरूको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको सेभ द हटका महासचिव शेरबहादुर राणाले बताउनु भएको छ। शिविरमा आएकाहरूलाई आवश्यकता अनुसार 3 महिनासम्मको औषधि निशुल्क उपलब्ध गराइएको उनले बताएका छन्। बेलकोटगढीको 5 र महादेवटारमा गरिब 12,00,000 रुपियाँभन्दा बढी मूल्यको औषधि वितरण गरिएको आयोजकले जनाएको छ। शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर अनिल भट्टराई, डाक्टर समीर यादव, डाक्टर आनन्द उज्जवल सिंह, मानसिक रोग विशेषज्ञ डाक्टर सुजिता खड्का र चिकित्सक डाक्टर चन्दन कुमार शाह उपस्थित रहनु भएको थियो। स्वास्थ्य परीक्षण गराएका व्यक्तिहरूमा प्रेसर, सुगर, हाड जोड्नी, थाइरोइड, दम र मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढी देखिएको वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर अनिल भट्टराईले जानकारी दिनुभएको छ।
1: त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चौधरीको कृष्णभिर सडक खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलुन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। भदौ 10 गतेको भोटे कोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णभेरी क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
0: भोटेकोशी बाढीमा अभिभावक गुमाएका 25 बालबालिकालाई चेतना सन्देश नेपाल बालगृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बालगृहले बाढीबाट अभिभावकविहीन भएका 25 बालबालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढाइएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभएको छ। भोटेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा धादिङ र नुवाकोटका बालबालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभएको छ। बालगृहमा अहिले पनि विभिन्न कारणले अभिभावकविहीन भएका 28 बालबालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
1: वरिष्ठ पत्रकार युवराज गौतमको 66 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई आज बिहान बलम्बु स्थित नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा बेहोश अवस्थामा उपचारका लागि लगिएका गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो।
0: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमान्ड पोस्ट बनाएर सुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने 7 पसललाई कार्यवाही गरेको र 2 जनहित 3,00,000 रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 3200 रुपियाँसम्म असुली गरिएको उजुरी परेको छ। भक्तपुरमा 28-29,000 रुपियाँसम्म मूल्य लिने 2 पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासङ्घले पनि कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्न सरकारसँग माग समेत गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा 4 ग्यास आय ठप्प भएको थियो। त्यसैता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी रहेको छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसकेको पनि बजारमा आपूर्ति कहिलेदेखि सहज हुन्छ भन्ने यकिन जवाफ सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौँ दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेको देखिन्छ।
1: नेपाली काङ्ग्रेस पर्वतमा 15 महाधिवेशनको विषयलाई लिएर 2 लगातार छुट्टा छुट्टै भेला आयोजना हुने भएका छन्। पार्टीको जिल्ला कार्य समितिले जारी गरेको पत्र अनुसार आज भदौ 27 जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य पूर्व सभापति तथा पूर्व पदाधिकारी महासमिति सदस्य अधिवेशन प्रतिनिधि क्षेत्रीय सभापति तथा पालिका सभापति सहितका नेता कार्यकर्ताको भेला बोलाइएको छ। जिल्ला समिति युवराज जोशीले जारी गरेको पत्रमा नेपाली काङ्ग्रेसको आसन्न 15 महाधिवेशनको सन्दर्भमा जिल्ला कार्य समितिको बैठक बसी महत्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले भेला आयोजना गरेको उल्लेख छ। भेला बिहान 11 बीपी स्मृति भवन कुस्मा पर्वतमा हुने जनाएको छ। यसैबीच नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य एमबहादुर मल्ल रामकृष्णले भोलि भदौ 28 पनि पार्टीका नेता तथा कार्यकर्तासँग छुट्टै छलफल कार्यक्रम आयोजना गर्नुभएको छ। मल्लले सामाजिक सञ्जाल मार्फत होटेल फ्रेन्डी कुस्मामा बिहान 11 छलफलका लागि उपस्थित हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ। मल्ल 15 महाधिवेशनको फरक फरक कार्यतालिका र विशेष महाधिवेशनपछि उत्पन्न विवादले काङ्ग्रेसभित्र असहमति र अन्योल देखिएको भन्दै संवाद र छलफलबाट निकास खोज्नुपर्ने बताउनु भएको छ। उहाँले विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा दुईतर्फबाट अधिवेशन प्रक्रिया अघि बढे पनि त्यो दुईवटा काङ्ग्रेस नभई एउटै काङ्ग्रेसभित्रको असहज परिस्थिति भएको उल्लेख गर्नुभएको छ।
0: मैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। पालिकालाई बाल मैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्नुपूर्व आवश्यक तयारी तथा प्रगतिको अवस्थाबारे प्रदेश स्तरीय अनुगमन गरिएको छ। प्रदेश स्तरीय अनुगमन टोलीले मोदी गाउँपालिकामा बाल मैत्री स्थानीय शासन कार्यान्वयनका लागि भएका गतिविधि, पूरा भएका सूचक, बालबालिकाको अधिकार संरक्षण तथा सहभागिताको अवस्था र बाँकी रहेका कामको प्रगतिबारे स्थलगत अनुगमन तथा समीक्षा गरेको हो। मोदी गाउँपालिकाका सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेपछि पालिका स्तरीय घोषणा गर्ने तयारी गरिएको छ। त्यसका लागि वडागत उपलब्धि, आवश्यक सूचकको अवस्था र बाँकी कामको पुनरावलोकन भइरहेको गाउँपालिकाले जनाएको छ।
1: खबरमा अब पालो भएको छ आर्थिक समाचारको। यस साता नेप्से परिसूचक 16.5 अङ्क बढेर बन्द भएको छ। गत साता 2542.77 बिन्दुमा बन्द भएको नेप्से यस साता 0.66% अर्थात 16.72 अङ्क बढेर 2559.49 बिन्दुमा बन्द भएको छ। यस साता 4 कारोबार दिनका लागि बजार खुलेको थियो, जसमध्ये 2 कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने 2 कारोबार दिन घटेर बन्द भएको थियो। नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औसतमा 3.24 अर्ब रुपियाँको सेयर खरिद बिक्री भएकोमा बजारमा यस साता दैनिक औसतमा 4.09 अर्ब रुपियाँको सेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम 26.44% बढी हो। यस्तै यस साता दैनिक औसत सेयर संख्या 18.08% बढेको छ भने दैनिक औसत कारोबार संख्या 1.1% घटेको छ। 13 उपसमूह मध्ये यस साता 7 उपसमूहको परिसूचक बढेको छ भने उपसमूहको परिसूचक घटेको छ। यस साता नेप्सेमा 38,61,350 कित्ता धितोपत्र सूचीकृत भएको छ। यस साता प्राइम ब्याङ्कको ऋण पत्र र युनाइटेड मोदी हाइड्रो पावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यस साता लिबर्टी इनर्जीको सेयर मूल्य सर्वाधिक 20.10% बढेको छ। यस्तै यस साता प्योर इनर्जीको सेयर मूल्य करिब 15.5% बढेको छ भने सर्वोत्तम पेन्ट्सको सेयर मूल्य 13% भन्दा बढी बढेको छ। कारोबारमा आएको सिन्धु विकास ब्याङ्कको सेयर मूल्य यस साता सर्वाधिक 32.71% घटेको छ। यसै गरी यस साता इमर्जिङ नेपालको सेयर मूल्य 27% घटेको छ भने जानकी फाइनेन्सको सेयर मूल्य 24% भन्दा बढी घटेको छ।
0: खबरमा अब पालो अन्तर्राष्ट्रिय समाचारको। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 ठूला मुद्दा भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड दिइनेछ। सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायत विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्र अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
1: साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्वपश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहिबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्टेशन बन्द भएपछि साउदीले त्यही पाइपलाइनबाट दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहिबार धेरै पटक आक्रमण भएको जनाएको छ। मन्त्रालयका टोलीहरू पाइपलाइन सुरक्षित गर्न र क्षतिको यकिन गर्न खटिएका छन्। हालसम्म कुनै पनि देश वा समूहले यस आक्रमणको जिम्मा लिएको छैन।
0: खबरमा अब पालो खेल समाचारको। एसएससी प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै नेपाल उपाधि सहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछाएको युएई 39 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटिएको थियो। युएईका लागि राहुल चोपडाले अभिजित 100 रन बनाएका थिए। त्यस्तै साहिब खानले 52, तनिष सुरीले 42, कप्तान हरप्रीत सिंह भाटियाले 33 तथा खुजैमा तानवीरले 15 रन बनाएका थिए। युएईको 6 विकेटका लागि राहुल चोपडा र सोहेब खानबीच 87 रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिएका थिए। ललित नारायण राजवंशीले 2 विकेट लिएका थिए। त्यस्तै दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले समान 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रनको लक्ष्य बनाएको थियो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका थिए। उनी 106 बलमा 102 रन बनाएर आउट भएका थिए। यो आसिफको एक दिवसीय क्रिकेटमा 2 शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर आउट भएका थिए। त्यस्तै इशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाएका थिए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाएका थिए। बलिङतर्फ युएईका इब्रार अहमदले 4 विकेट लिएका थिए। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब उस्मानीले 1-1 विकेट लिएका थिए। अब एसिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति देशहरूसँग हुनेछ।
1: यिनै खबरहरूसँगै हामी साँझ 7 बजेको समृद्ध खबरको अन्त्यमा आएका छौं। अन्त्यमा यस प्रसारणका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: प्रधानमन्त्री राहत कोषमा आज बिहानसम्म 13.5 अर्ब रुपियाँ मौजात। माथिल्लो त्रिशुली 1 सुरुङमा थप 7 जनाको सफेला। नारायणगढ मुगलिन सडक 2 घण्टामा आधा घण्टा मात्रै खुल्ला।
1: इन्द्रजात्राको साहित आइतबार इन्द्रध्वजको लिङ्ग उठाउन रूख काटिने, नेपाल चीनको व्यापारिक नाका रसुवा गरिने बनाउने, दुवै देशको गृह कार्य बाढी प्रभावितहरूलाई निशुल्क स्वास्थ्य शिविर।
0: कृष्ण भिरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै। पर्वत काङ्ग्रेसमा आज र भोलि 2 पक्षीय भेला।
1: सातामा 16.5 अङ्क बढ्यो नेप्से। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द र नेपाल एसएससी प्रिमियर कपको च्याम्पियन।
0: हस् त, साँझ 7 बजेको समृद्ध खबरमा खबरको सिलसिला अहिलेलाई यति नै। यतिन्जेलसम्म समाचार सुनेर साथ दिनुभयो श्रोता सबैलाई धन्यवाद। अनि धन्यवाद छ प्राविधिक कक्षका द्वय मित्र स्मृति लामिछाने र सुषमा प्रसाईलाई पनि। समाचार कक्षबाट सहकर्मी मित्र नन्दा डाङ्गी र म सुमन धिमाल हामी सबै बिदा चाहन्छौँ। यहाँहरू पनि सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज सुन्दै गर्नुहोला। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार, शुभरात्री।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: लघु वित्तीय सेवा लिई आत्मनिर्भर बनाऊ, कर्जा लिई व्यवसाय गर्ने बानी बसालौ, जनचेतनाको लागि

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

नमस्ते, अहिले हजुर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज सुन्दै गर्नुहोस्

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले रातिको ठीक 8 बजेको छ।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: नमस्ते, अहिले हजुर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल। सुन्दै गर्नुहोस् है
1: रेडियो समृद्ध नेपाल। स्टुडियो टाइम चेक, अहिले रातिको ठीक 9 बजेको छ।
2: नमस्कार यहाँहरू सबैजनालाई हृदयदेखि नै धेरै धेरै धेरै आभार। स्मृति पाण्डेजीलाई हृदयदेखि नै हाम्रो टिमको तर्फबाट धेरै धेरै धेरै धन्यवाद यो मिठो कथाको लागि। सुरु गरौँ त्यो रात। अर्को जुनी मिल्यो भने हजुर के हुनेछु, अनि सुस्मिता त्यसलाई कहिले भलो नहोस् जसले पवित्र सम्बन्धमा आगो लगाइदिए। सोच्दा सोच्दै यतिकैमा कतिखेर बिहान भयो। मम्मीले ढोका ढकढक पार्नुभयो। म निन्द्रा भर्खर खुलेको जस्तो बहाना पार्दै उठेँ। आज आशिष मलाई हेर्न आउँदै थियो। पहिला नुहाई धुवाई सकेँ, चिया खाएर पार्लरतिर लागेँ। पार्लरमा पुगेपछि दिदीले कता हराउनु भएको बहिनी भनेपछि पो याद आयो। म त पार्लर नआएको पनि 6 महिना भएछ। कति हराएछु म आफैभित्र, बल्ल पो चाल पाएँ। दिदीले पहिला हल्का कपाल काटिदिनु भयो, थ्रेडिङ गरिदिनु भयो, फेसमा क्लिन्जिङ गरिदिनु भयो, अनि हल्का मेकअप पनि। त्यो दिन 6 महिनापछि मैले आफूलाई एकदमै फ्रेस र चेन्ज पाएँ। ऐनामा हेर्दा म एकदमै राम्रै देखिएकी थिएँ। त्यसपछि म घर आएँ। मम्मी आज मलाई हेरेर एकदमै मजाले मुस्कुराउनु भयो। मैले पनि मम्मीलाई झ्याप्प अँगालो हालेँ। मम्मीको र मेरो दुवैको आँखामा आँसु थियो। त्यसपछि म कोठामा गएँ र मनपर्ने कुर्ता सलवारमा सजिएँ। खाना खाइवरि ओठमा गाढा पारेर लिपस्टिक लगाएँ। म त्यो दिन सायद स्वर्गकी परिजै देखिएकी हुँदी हो। 1 बजेपछि आशिष आयो। मामुले मलाई तल बोलाउनु भयो। बाबा पनि हुनुहुन्थ्यो घरमै। आशिषलाई देख्ने बित्तिकै म पानी पानी भएँ। वा कति ह्यान्सी, त्यति राम्रो मान्छे त सायद संसारमै छैन होला। म हेरेको हेरै भएँ। एकछिनपछि उसलाई चिया लगेर दिएँ। उसले थ्याङ्क यू भन्यो। केही फर्मल कुरा भएपछि हामी पर्सनल स्पेसको लागि छतमा गयौँ। उसलाई म एकदमै ब्युटिफुल लागेँ रे। मैले पनि हजुर ह्यान्सम होइसिन्छ भनिदिएँ। टाइट निलो जिन्स र ब्ल्याक टी सर्टमा गोरो आशिषलाई क्या खुलेको थियो, म बयान पनि गर्न सक्दिनँ। आशिषलाई मेरो हरेक कुरा मन पर्यो रे। मैले पास्ट जान्न चाहेँ। उसको गर्लफ्रेन्डले पनि 2 वर्ष अगाडि पिआर वालासँग बिहे गरेको रे। ऊ पनि उसलाई एकदमै माया गर्दो रहेछ। मैले पनि सपनसँगको सम्बन्ध र सुस्मिताले खेलेको खेलको बारेमा खुलेर सुनाएँ। म चाहन्नथेँ कि यसले हाम्रो भविष्यमा नराम्रो होस्। आशिषले पास्ट डजन्ट म्याटर, प्रेजेन्ट इज मोस्ट इम्पोर्टेन्ट भनेर भन्यो। म उसको हर कुरामा फस्न थालेँ। एकअर्काको हरेक कुरामा सहमत हुँदै हामी फोन नम्बर लिएर छुट्टियौँ। बाबा मम्मीलाई नमस्ते गरेर आशिष गयो। म उसलाई धेरै टाढासम्म हेरिरहेँ। आशिष गएपछि बाबाले मलाई रुममा बोलाउनु भयो अनि सोध्नुभयो, भन सानो कस्तो लाग्यो मेरो चोइस। मैले मुसुक्क हाँसेर भने, पर्फेक्ट बाबा। हजुर मान्छे पनि त पर्फेक्ट होइसिन्छ नि। बाबा पनि हाँस्नुभयो अनि भन्नुभयो, भनेपछि मेरो छोरी राजी छ होइन त विवाहको लागि। मैले होको भावमा मुन्टो हल्लाएँ। मामु पनि एकदमै खुसी देखिनुहुन्थ्यो मेरो ओठमा धेरै पछि मुस्कान देखेर। आशिष गएको केही बेरमै मेरो फोनको रिङ बज्यो। नौलो नम्बर थियो, उठाएँ। उताबाट आशिषले भन्यो, म पुगेँ डियर, यति भन्न फोन गरेको। मैले केही बोल्न नपाउँदै आशिषले फोन काट्यो। बाबाले सोध्नुभयो, कसको फोन छोरो भनेर। मैले हल्का लजाएर भने, आशिषको थियो बाबा, पुगे भनेर कल गरेको रहेछ। बाबा मामु दुवैजना मुखामुख गरेर हाँस्न थाल्नुभयो। म भने रुमतिर गएँ। रुममा गएपछि अघि भर्खरको सारा उमङ्ग कता हरायो कता। एकैछिनमा आँखा रसाउन थाले, सास रोकिन्छ जस्तै भयो। सपनको र मेरो तस्विर भित्तामा झुन्डिएको थियो, अनि उसले दिएका गिफ्टहरू जतासुकै छरिएका थिए। मैले तिनीहरूलाई एक एक गर्दै छोएर रुन थालेँ, अनि एउटा साहसको साथ सबै कुरा बोरामा हालेर राखेर जलाइदिन्छु भन्ने निर्णय गरेँ। तल झरेर मम्मीलाई सुनाएँ सबै कुरा। मम्मीले केही नबोली मेरो गालामा झापड हान्नुभयो। जिन्दगीमा मम्मीले हानेको पहिलो झापड थियो यो। मेरो आँखा अनायासै रसाएर आए। म मुर्छा परेर रोएँ। मम्मीकै काखमा घोप्टो परेर रोएँ। आमाको माया नै यस्तै हुन्छ, सायद जति कुटे पनि पिटे पनि आमाकै नजिक हुन मन लाग्छ। मम्मीले मेरो आँसु पुछ्दै भन्नुभयो, हेर छोरी, तेरो फ्युचरको लागि पो हो हामीले यति कठोर निर्णय लिनु परेको। हामीले त सपनलाई हेला गरेको होइन छोरी, सपन त मेरो छोरा हो, म उसलाई भुल्न सक्दिनँ। उसको यादले तेरो फ्युचर बिगार्छ भने जस्तो लाग्छ भने मलाई दिए सबै कुरा म सम्हालेर राख्छु। मम्मीको कुराले म झन गलेँ। बिर्सन खोजेको सपन झन आँखाभरि नाच्न थाल्यो। हरेक कुरा याद आउन थाल्यो उसँगको। म दौडेर कोठामा गएँ र सपनको फोन डायल गरेँ। भन्न मन थियो मलाई, सपन फर्केर आइस्यो न, ढिला हुन आँटिसक्यो। तर फोन अझै अफ थियो सपनको। मैले सपनको हरेक चिनोहरू मामुको रुममा लगेर राखिदिएँ। अनि मामुसँग पनि नबोली रुममा गएर सपनको मामुलाई कल गरेँ। मम्मीले फोन उठाउनु भयो र भन्नुभयो, हेलो छोरी, सन्चै छेउ? अनि कता हराकी? मामुलाई त बिर्सिहाल्यौ, तिम्रो मम्मी पनि कल गर्दिन, किन हो? भनेको त केही छैन, किन रिसाकी हो? फोन गरे पनि खुलेर बोल्दिन। यस्तै यस्तै के गुनासो गर्न थाल्नुभयो। मैले सम्झाउन कोसिस गरेँ, त्यस्तो केही होइन मामु, हामी सबैजना त दुःखमै छौँ होइन, र के को खुसीले फोन गर्नु? मैले यस्तै भने, मेरै छोराको गल्ती छ, त्यसैले रिसाकी होला नि। मैले सबै कुरा काट्दै भने, मामु, मैले बिहे गर्ने निर्णय गरेँ। मम्मी झन रुनुभयो, के भन्नु छोरी, तिम्रो खुसी, तिम्रो जिन्दगी, जे मन लाग्छ गर, तिम्रो सधैँ राम्रो होस्। यति भनेर मम्मीले फोन काट्नुभयो। बेलुका भएपछि आशिषको फोन आयो। ऊ एकदमै फ्रैंक रहेछ। उसँग बोल्दै गर्दा मलाई पहिलो पटक बोलेको फिल नै भएन। धेरै कुराहरू भए, भविष्यको बारेमा, वर्तमानको बारेमा, आफ्नाहरूबाट पाएका धोकाहरूको बारेमा। म उसँग एकदमै रमाउन थालेँ। मलाई एकै दिनमा कति बुझेको उसले, न कुनै शंका गर्यो, न कुनै प्रश्न सोध्यो। गर्यो त खालि माया र प्रीतिका कुरा, मलाई भुलाउने कुरा, साथ दिने कुरा, विवाहपछि के गर्ने भन्ने कुरा। मलाई आशिष सपनभन्दा पनि राम्रो लाग्न थाल्यो। सायद सपनको याद भुलाउने औषधि बनेको भएर पनि होला। मैले भनेका हरेक कुराको जवाफ ऊ खुलेर दिन्थ्यो। उसको र मेरो रुचिहरू पनि प्राय सबै मिलेका रहेछन्। घरको बारेमा सोध्न मन लाग्यो। ऊ पनि घरको एक्लो छोरा रहेछ। मामु शिक्षिका अनि बाबा सरकारी वकिल रे। मेरो बारेमा उसले घरमा सबै कुरा सुनाएछ, फोटो पनि देखाएछ। अब छोरी आउने भई भनेर घरमा बाबा मामु एकदमै खुसी होइसिन्छ भन्दै थियो। त्यो रात हामी 4 घन्टा बोलेछौँ। के बोल्यौँ दुवैलाई थाहा थिएन। बोल्दा बोल्दै म मस्त निदाएछु। आशिष पनि फोन नै नराखी सुतेछ। 6 महिनापछि म मस्त निदाएछु। त्यसपछि हामी निकै नजिक भयौँ। 1 महिना बितेछ आशिषलाई भेटेको। यो अवधिमा म एकदमै फेरिएँ। फेरि जबमा जान थालेँ, कलेज जान थालेँ। हरेक कुरा पहिलाकै लयमा फर्कन थाल्यो। साथमा आशिष थियो। उसले मलाई बिदाको दिन कहिले पार्क लग्थ्यो, कहिले मन्दिर, कहिले मामु बाबासँग भेट्न। यसरी मेरो जीवनमा हराएका खुसी आशिषले फर्काइदियो। उसले मेरो ओइलाइसकेको जिन्दगीमा पनि फेरि पालुवा हालेर हराभरा पारिदियो। कति छिटो मङ्सिर पनि आएछ, लगनको महिना। 5 गते बाबाले हाम्रो इन्गेजमेन्ट राख्नुभयो। म हल्का निलो साडीमा सजिएकी थिएँ। मेकअप त निकै राम्ररी गरिएको थियो। मामु भन्दै होइसिन्थ्यो, परिभन्दा कम छैनौ छोरी भनेर। सपनको बाबा मामु पनि आउनु भएको थियो त्यो दिन मेरो खुसीमा सामेल हुन। म यो कुराले झन हर्षित थिएँ। मेरो साथीहरू पनि फुर्सद भए जतिका सबै आएका थिए। आशिष पनि उसको बाबा मामु र साथीहरूसँग आएको थियो। पहिलोपल्ट सुट प्यान्टमा सजिएको देखेकी थिएँ आशिषलाई। ऊ खुब राम्रो थियो। मामु बाबाले हामीलाई टिका लगाइदिएपछि हामीले एकअर्कालाई औँठी लगाइदियौँ र सँगै माला पनि। त्यसपछि हामीले पहिलो पटक सबैको अगाडि एकअर्कालाई अँगालो हाल्यौँ। सबैले गडगडाहट ताली पिट्दै गर्दा मेरो पनि आँखाबाट हर्षको आँसु बग्दै थियो। अनि आशिषको साथ र न्यानो स्पर्शले भित्रभित्रै म मक्ख थिएँ। हिजोसम्म सपनको यादले पागल भएकी मैले अब जिन्दगीको नयाँ यात्रा आशिषसँग सुरु गर्ने कसम खाएकी थिएँ। जस्तो सपन, आशिष पनि उत्तिकै मायालु थियो। इन्गेजमेन्ट सकिएर आशिष गए पश्चात मामुले रुममा एक्लै बोलाएर भन्नुभयो, सानो यो सम्बन्ध सुरुवात गर्न चाँडै भयो क्यार, कमसेकम हामीले सपनलाई 2 वर्ष त कुर्न सक्नु पर्थ्यो। अघि तिमीले आशिषलाई माला लगाइदिँदा सपनको मामुको आँखाभरि आँसु थियो अनि बाबा पनि एकदमै निराश देखिनुहुन्थ्यो। के गर्नु छोरी, तिम्रो भविष्य पनि त हेर्नु छ हामीलाई। केही बेर मौन बसेपछि मैले भने, आफै भनेछु मामु, मैले के गर्नुपर्छ? फर्कने आँस नै नभएको सपनलाई कुर्नुपर्छ या वर्तमानमा मसँग भएको आशिषलाई साथ दिनुपर्छ? के गरौँ? म भक्कानिएर रुन थालेँ। बाबा भित्र पस्नुभयो। भन्नु बाबा, म के गरौँ? आशिषलाई अँगालेर बिहे गरेर जाम या सपन फर्कने आँसमा निभ्न लागेको दियोमा तेल थप्दै बर्खी बसम? बाबाले आँखाभरि आँसु पार्दै भनेछु, न सपनलाई नै गाली गर्न सक्छु छोरी, न अब आशिषलाई नै हुन्न भन्न सकिन्छ। जे भयो भयो, छोडिदेऊ बितेको पल। अब आउने दिनहरू तिम्रो हाँसी खुसी बितुन्। हामीलाई यति भए अरू केही चाहिँदैन। मामु बाबा दुवैजना मजाले रुनुभयो। नराम्रो मलाई पनि लाग्यो। कोठामा गएर एक्लै रोएँ, धेरै बेर रोइरहेँ। कसैको याद मेटाउन भनेर मेटियो या मेटिएन थाहा भएन, तर केही छिनको लागि मन भने चङ्गा जस्तै भयो। राति आशिषले फोन गर्यो। मलाई हेलो भन्ने बित्तिकै रुन मन लाग्यो। म बिस्तरी रोएँ। आशिषले फकायो, किन रुन्छौ डियर? अब त हामी सधैँको लागि एक हुँदैछौ, रुनु किन पर्यो? के का लागि रुन्छौ? मसँग खुसी छैनौ र? मैले भने, म एकदमै खुसी छु, तर आज कता कता नराम्रो लाग्दैछ। हेरिछु न, आजसम्म त म छोरी छु, तर पर्सिबाट हजुरको श्रीमती बन्दैछु। त्यसपछि बुहारी भाउजू यस्तै सम्बन्ध थपिनेछ मेरो जिन्दगीमा। आजसम्म म स्वतन्त्र थिएँ, तर अब जतिसुकै स्वतन्त्र भए पनि मनमा डर हुनेछ। कसले के भन्ला, के गर्ला, मबाट केही गल्ती होला कि कोही रिसाउलान् कि भनेर म एउटा बन्धनमा बाँधिन जाँदैछु डियर, त्यसैले डर लाग्यो। आशिषले भन्यो, नडराऊ, हेर सबै कुरा तिमीले सोचे भन्दा फरक छ। मेरो मम्मी बाबाले तिमीलाई छोरी बनाएर पाल्नुहुन्छ, नडराऊ। सम्बन्ध बदलिए पनि व्यवहार बदलिँदैन सानो, म छु नि तिम्रो साथमा, डराउनु पर्दैन, हरेक कुरा समयसँगै ठिक हुन्छ। दुःख सुख जे परे पनि सँगै सहुला नि, हुन्न? तिमीलाई भेटेपछि बहार आएको छ जीवनमा। आई एम रियली ह्याप्पी सानो, यस्तै भन्यो उसले। आजसम्म नराम्रो एक शब्द नबोलेको आशिष हल्का जिस्कन थाल्यो। अबको 1 वर्षमा त हाम्रो घरमा गुडिया जस्तै छोरीको जन्म हुन्छ भनेर, अनि म छोरीलाई नयाँ नाना राम्रो चाचा किनिदिन्छु के। म चुपचाप सुनिरहेँ। म जस्तै आशिषलाई पनि छोरी नै मन पर्दो रहेछ। मन खुसीले गदगद हुँदै थियो। करिब 2 घन्टा बोलेर आशिषले फोन काट्यो। म पनि खुसी भएर निदाएँ। भोलिपल्ट भएपछि हरेक सामान किन्न, यहाँ जाउँ त्यहाँ जाउँ, कार्ड छपाऊ, म एकदमै बिजी भएँ। साँच्चीकै भन्दा आशिषसँग बोल्ने समय पनि मिलेन। हामीले दाइजो नदिने निर्णय गरेका थियौँ। आशिषको बाबा मामुले छोरी मात्र दिनुहोला भनिसकेको थियो, त्यसैले हामीले खासै घर गहना, कपडा, विविध इलेक्ट्रिकल सामान पनि धेरै किनेनौँ। जसले जे चाहिन्न भने पनि बाबाले बिजनेस गर भनेर 20 लाख राखिदिसेको थियो। मैले नाइ भन्न पनि सकिनँ, किनकि बाबासँग पैसा थियो पनि। यत्तिकैमा हरेक तयारी बिस्तारै सकियो। घरमा मान्छे आउने जाने, घर सजाउने क्रम चल्न थाल्यो। बिहेको दिन बिहानै उठेर नुहाई धुवाई सकेर म रेडी हुन बसेँ। मलाई सपनको एकजना बहिनी पर्नेले रेडी पार्दै थिइन्। बेहुलीको भेषमा तयार भइसक्दा मलाई एकदमै अनौठो फिल भयो अनि कता कता सपनको यादले सतायो। ऊ जहिले पनि भन्ने गर्थ्यो, तिमी मेरो बाहेक अरू कसैको बेहुली हुन सक्दिनौ, भाग्यवश भयो भने खोसेर लैजान्छु। तर आज परिस्थिति अर्कै भएको थियो। सपन कसरी आउन सक्थ्यो र मलाई खोज्न? म धेरै रोएँ एकान्तमा र कसैले नदेख्ने गरी आँसु पुछेँ। यत्तिकैमा बाहिर बाजाको आवाज आयो। मलाई मम्मीले तल झार्नु भयो। म झकेमा बसेँ। अर्को साइडमा बसेको आशिष हाँसिरहेको थियो मलाई हेरेर। हामीले स्वयम्वर गर्यौँ, माला साट्यौँ। उसले मलाई औँठी लगाइदियो, मैले पनि उसलाई औँठी लगाइदिएँ। साथ जुनी नछुट्ने भनेर जग्गेलाई साथ फेरा लगायौँ। आशिषले मेरो सिउँदोमा सिन्दूर हालिदियो, गलामा पोते लगाइदियो। सबै सकियो, गर्नुपर्ने विधिहरू। म सपनलाई बिर्सेर सदाको लागि आशिषकी भएँ। अब पालो आयो घर छोड्नु पर्ने। म एकदमै रोएँ मम्मीसँग बाबासँग। जन्मेर हुर्केको घर छोड्नुको पीडा सुन्दै आएको मात्र थिएँ, पहिलोपल्ट भोग्दा थाहा भयो मरेतुल्य हुँदो रहेछ। घरमा मामु बाबा एक्लै, उता सपनको मामु मलाई हक गरेर बेहोस हुने गरी रुँदै होइसिन्थ्यो। हरेक दृश्यले मेरो मन पोल्दै थियो। सबैभन्दा धेरै सपनको याद आउँदै थियो। मन छटपटीले बेचैन हुँदै थियो। आशिष मलाई अङ्गालोमा हालेर सम्झाउँदै थियो, मेरो आँसु पुछ्दै थियो। घरबाट सबैसँग बिदा भएर जाँदा पनि मेरो आँसु रोकिएकै थिएन। धेरै कुराहरू मनमा खेलिरहेका थिए। आज मैले बिहे गरे, भोलि सपन फर्क्यो भने के हुन्छ? उसको फ्यामिलीले मलाई के सोच्लान्? सपनको मन कति दुख्ला? सबैभन्दा धेरै चिन्ता त बाबा मामुको लाग्दै थियो। म बाबा मामुको एक्लो सन्तान थिएँ। मलाई माया कम होला भनेर बाबाले र मामुले कहिले अर्को सन्तानको बारेमा सोच्नु भएन। मेरो आँखामा आँसु आउन कहिले दिनु भएन। तर बदलामा के पाउनु भयो त? त्यही आँसु। म बाबाको घर उजाडेर अरू कसैको घर सजाउन जाँदै थिएँ। बाबा मामु बुढेसकालमा एक्लै पर्नु भएको थियो। धेरै सोच्दा सोच्दै रिङट लागिरहेको थियो। उता आशिष भने मलाई सम्झाउन नसकेर न्याउरो अनुहार लगाएर मेरो मुखमा हेरिरहेको थियो। मेरो मनमा चलेको आँधीको अनुमान समेत गर्न असमर्थ थियो। ऊ मसँग बोल्न खोज्थ्यो, ऊ मलाई छुन खोज्थ्यो, तर म डराए जस्तो गरेर ऊबाट निकै टाढा बस्न खोज्थेँ। अब बल्ल आएर मलाई लाग्दै थियो आशिषसँग मनबाट नभएर बाहिरी आवरणबाट मात्रै नजिक रहेछु म। मनको नजिक भएको भए त सपनको याद नआउनु पर्थ्यो, होइन र? अर्को मनले भन्यो, त गलत गर्दैछेस्, त तेरो संस्कार विरुद्ध जाँदैछेस्। तेरो संस्कारले शिरमा एउटा र मुठुमा एउटा राख्ने अधिकार दिँदैन। तैँले अब आशिषको नजिक जानै पर्छ, उसको हात समाउनै पर्छ। आशिषसँगको सम्बन्ध अब सामाजिक बनिसकेको छ। मनको सपनलाई जिन्दगीमा ल्याउने कोसिस नगर, यसो गरिस् भने तँलाई समाजले थुक्छ। त्यसैले मनको सपनलाई बिर्सेर जिन्दगीको नयाँ यात्रा आशिषसँग सुरु गर, यसैमा तेरो भलाइ हुन्छ। यतिकैमा आशिषले सानो भन्यो। म झसङ्ग भएँ। यसो बाहिर हेरेको आशिषको घर आएछ। हामी बाहिर निस्केर गेटतर्फ अघि बढ्यौँ। त्यहाँ आशिषको मामु सहित उसका आफन्तहरू हामीलाई स्वागत गर्न बसेका थिए। हामी सबै विधि पुर्याएर आशिषको घरभित्र छिर्यौँ। कस्तो अनौठो! हिजोसम्म कोही अरू पराईको घरलाई आज आफ्नो घर भनेर भित्र पस्दै थिएँ म। सबै नौलो चिज, मेरा कोठा जस्तो केही थिएन। ठुलो बेड जो मभन्दा धेरै सजी सजाउ थियो। सबै कुरा हेरेर फेरि एकपल्ट रोएँ, मामु बाबालाई सम्झेर, आफ्नै घर सम्झेर। तर यो पल्ट आशिषबाट लुकेर होइन, आशिषलाई अङ्गालोमा बेरेर रोएँ। आशिष पनि नामको मात्रै छोरा मान्छे, मसँग धेरै रुनुभयो अनि भन्नुभयो, यति कमजोर नहौ सानो, तिम्रो साथ कहिले छोड्ने छैन। जीवनमा आइपरेका बाधाहरू मिलेर सामना गरौँला। यो मेरो कसम भयो तिमीलाई, कहिले रुन दिन्न मेरो कारणले। यस्तै भन्दै आशिष मलाई अँगालोमा बेर्दै हुनुहुन्थ्यो। त्यसपछि हामी तल झर्यौँ। केही आफ्नाहरूसँग चिनायो आशिषले। केही रमझमपछि हामी गएर सुत्यौँ। आशिष मलाई अँगालोमा बेरेर निदाउनु भयो। भोलिपल्ट बिहान 4 बजेको अलार्म राखेको थिएँ। मङ्सिर महिनाको जाडो, उठेर मन नलागी नलागी नुहाएँ। सिङ्गार पटार गरेर तयार भएर म तल झरेँ। घरमा कोही उठेका थिएनन्। के गर्ने नगर्ने मेसो पाइन। फेरि आशिष भएकै ठाउँमा गएँ। उसलाई बोलाएँ, घरको बिहानको रीतिरिवाजको बारेमा सबै कुरा सोधेँ। उसले जे जे सिकायो मैले सबै गरेर सकेपछि मामु उठ्नुभयो। मामु उठ्दा बेड छेउमा चियाको ग्लास देखेर मामु दङ्ग पर्नुभयो अनि मैले बनाएको मसला चियाको पनि खुबै तारिफ गर्नुभयो। मैले आशिष बाबा सबैलाई उठाएँ, चिया दिएँ। सबैलाई चिया मन पर्यो, मेरो तारिफ घरभरि भयो। मैले बिहे अघिको मलाई सम्झेँ, जो बेडमा बसेर मम्मीले बनाएको चियाको तारिफ गर्ने गर्थेँ। फेरि एकैछिनमा संसारकै रीत सम्झेर चित्त बुझाएँ। त्यसपछि खाना खाएर हामी सबै परिवार रिसेप्सन पार्टीको लागि तयार भयौँ। मेरो बाबाले चिनेकोदेखि आशिषको बाबाले चिनेकोसम्म ठुला बडा मान्छे थिए। सबैले हामीलाई सुखद दाम्पत्य जीवनको बधाई दिनुभयो। त्यो रात रिसेप्सन सकेर हामी बाबाकै घरमा बस्यौँ। भोलिपल्टबाट 4 बजे उठेर उही दिनचर्या सुरु भयो। छोरी र बुहारीमा कति फरक हुँदो रहेछ। हरेक कुराको जिम्मेवारी बढ्दो रहेछ। तर मैले हरेक कुरालाई सकारात्मक रूपमा लिएकी थिएँ। घरको काम सकेर पढ्न जान्थेँ, पढाइ सकेर अफिस, फेरि बेलुका भान्साको काम। भान्सामा त मामु बाबा आशिषको सबैको साथ हुने मजा लाग्थ्यो। आफ्नै छुट्टै संसार थियो जहाँ आशिष र उसको परिवारको साथमा म रमाइरहेकी थिएँ। कति छिटो हाम्रो बिहे भएको पनि एक महिना बितेछ। मैले त खासै चाल पाइनँ। हुन त राम्रो घर र परिवार बुझ्ने लोग नै पर्दा सबैलाई यस्तै हुन्छ होला। आफ्नो घर र आशिषको घरमा कुनै भिन्नता पाएको थिइनँ मैले। सबै आफ्नै जस्तो लाग्ने, माया झन बढे जस्तो आभास पनि हुन्थ्यो कहिलेकाहीँ। उता मामु बाबा पनि एक्लो फिल गर्नुहुन्नथ्यो। झन् आशिष त मामु बाबाकोमा दिनदिनै जस्तो गइराख्थ्यो। मामु बाबा त कति खुसी भइसिन्थ्यो हामीले ज्वाइँ होइन छोरा पायौँ भनेर। दिनहरू बित्दै जाँदा एक दिन आशिषले हनीमुन जाने र त्यसको लागि अफिसले एक महिनाको छुट्टी दिन लागेको कुरा मलाई भन्नुभयो। त्यो पनि तलब नकाटिने बिदारे। एकछिन मनदेखि खुसी हुन मन लाग्यो। यसै पनि हामीले एकअर्कालाई बुझ्न पनि लामो छुट्टीको आवश्यकता त थियो नै। हामीले एकअर्कालाई एक महिनाको अवधिमा मजाले बुझ्न सक्छौँ जस्तो लागेको थियो मलाई पनि। अब बाँकी थियो मेरो अफिसको छुट्टी मिलाउन। अफिसमा कुरा गरेको एकै दिनमा ओके भइहाल्यो। त्यसपछि हामी जाने तयारीमा लाग्न थाल्यौँ। चिसो बढेकाले जाडोमा काम लाग्ने केही सामानहरू किन्यौँ। जाने कता हो, आशिषले केही भनेकै थिएन। जाने दिन बेलुका सामान प्याक गर्दै गर्दा मैले आशिष हामी जाने चाहिँ कता हो भनेर सोधेँ। आशिषले पहिला सिङ्गापुर जाने प्लान बनाउनु भएको रहेछ, तर छुट्टी छोटो भएका कारण भिजा मिलाउन गाह्रो भएर नेपालकै लुम्बिनी, रानी महल, जनकपुरधाम घुम्ने प्लान बनाउनु भएको रहेछ। म यो सुनेर झसङ्ग भएँ। मेरो हात गोडा लुला भए, शरीरको तापक्रम 81 बढ्यो। मैले केही सोच्नै सकेन। यी त सबै सपनको मनपर्ने ठाउँहरू थिए। हामी छुट्टी मिलेको बेला फ्यामिली टुरमा कति जान्थ्यौँ, कहिलेकाहीँ कपल टुरमा पनि गइन्थ्यो। आशिषको कुरा सुन्ने बित्तिकै विगतका पलहरू आँखैभरि नाच्न थाले। आँखाबाट बर्र आँसु खसे। सपनसँग बिताएका एक एक पलको याद आउन थाल्यो। म आशिषले नदेख्ने गरेर दौडेर बाथरुममा गएर बेसरी रोएँ। त्यसपछि हातमुख धोएर रुममा आएर नर्मल जस्तै भएर प्याकिङ गर्न थालेँ। जब प्याकिङ सकियो तब आशिषसँग एक शब्द पनि नबोली म बेडको एउटा छेउमा गएर पल्टिएँ। आशिष सोध्दै थियो, के भयो, जाने ठाउँ मन परेन हो तिमीलाई भनेर। तर मैले हो होइन केही भनिनँ। त्यस्तो केही होइन, हेर्छु न आज मलाई सन्चो छैन भनेर सुत्न खोजेँ। बिचरा सोझो आशिष म ननिदाउँदासम्म मेरो टाउको च्यापेर बसिरहनु भयो। मेरो मनमा भने सपनको यादहरूले डेरा जमाएका थिए। आशिषलाई भने यो कुराको कुनै सुईको सम्म थिएन। म कस्तो जालमा फसेको थिएँ। शिरमा एउटा थियो, मुटुमा अरू कसैको यादहरूको डेरा थियो। न कसैलाई सुनाउन सक्थेँ, न मनमा नै राख्न सजिलो थियो। जब निदाएँ त्यो रात मैले यति डरलाग्दो सपना देखेँ। सपनामा म र आशिष लुम्बिनीमा थियौँ। त्यही कतै पागलको भेषमा मेरै नाम लिएर कराउँदै हिँडेको सपनलाई देखेँ। यो देखेर म धेरै रोएँ। आशिष पनि म सँगै रुनुभयो। यत्तिकैमा म चिच्याएर उठेछु। आशिषले मलाई पानी खुवाएर अँगालोमा बेरेर सुताउनु भयो। भोलिपल्ट बिहानै 4 बजे उठेर नुहाई धुवाई सकेर हामी जाने तयारीमा लाग्यौँ। मनमा सपनामा देखेको कुराले डर उत्पन्न भएको थियो। कतै साँच्चीकै सपन भेटियो भने के होला, उसले के सोध्ला, म के जवाफ दिउँला, यस्तै यस्तै कुराहरू खेलिरहेका थिए। प्लेनमा नजाने भनेर टिकट क्यान्सल हिजै गरेको थियौँ। हामी आज गाडी लिएर जाँदै थियौँ। हामी 7 बजे बाबा मामुको आशीर्वाद लिएर घरबाट निस्क्यौँ। बाटोभरि आहा क्या रमाइला दृश्यहरू। कतै तरकारी खेती, कतै तोरी खेती, कतै गहुँ खेती, कतै ठुला ठुला रुख भएको वन। यस्तै दृश्य हेर्दै रम्दै हामी दिउँसो 1 बजेतिर मुगलिन पुगेर खाना खायौँ। त्यहाँबाट फेरि निस्क्यौँ अगाडिको लामो यात्रामा। यो यात्राले मलाई आशिषको मन बुझ्ने, उसँग रमाउने अवसर दिनुको साटो झन झन सपनसँग बितेका पलको याद दिलाएर मलाई बिरामी पार्न खोज्दै थियो। छोरी मान्छेको भाग्य पनि कस्तो, केही गरे पनि सुख र शान्ति नमिल्दो रहेछ। यस्तै सोचमा डुब्दा डुब्दै म आशिषसँग केही नबोली एकैचोटि लुम्बिनी पुगिसकेछु। आशिषले सानो सानो भनेर कराएपछि पो थाहा पाएँ। हामी एउटा राम्रो होटेलको रुम बुकिङ गरेर बस्यौँ। फ्रेस भएर खाना खायौँ र पनि एकअर्काको बीच बोलचाल भएन। मेरो मौनतालाई तोडेर आशिष बोल्नुभयो, भन न सानो के भयो, दिनभरि मसँग किन नबोलेको भनेर। मलाई अब डर लाग्यो, के जवाफ दिनु भनेर सबैभन्दा धेरै डर आफ्नै सिउँदोको सिन्दुरको लाग्यो, त्यसपछि समाजको लाग्यो, त्यसपछि बाबा मामुको लाग्यो। त्यसैले मन जति जले पनि आशिषसँग बाहिर रमाउने कोसिस गरे। दुवै घरको मामु बाबालाई कल गरे, यात्रा राम्रो भएको सुनाए। आशिषले पनि सबैसँग बोल्नुभयो। मैले आशिषको खुट्टामा तेल लगाइदिएँ, एकछिन रमाइला कुरा गरे। फेमिली टुर आउँदा पनि यही होटेलमा बसेको रमाइला पलहरू सुनाए। भित्र त मन बतबती बोल्दै थियो, बाहिर फरक देखिने प्रयासमा थिएँ म। धेरै कुरा गरेर हामी राति 11 बजे सुत्यौँ। मनबाट सपनको याद हट्नै मानेन, किन किन मन रोइरह्यो। भोलिपल्ट बिहान उठ्दा 8:30 भएछ, सायद थाकेर होला। मनुहाएर आएपछि आशिष बाथरुम जानुभयो। म मन्दिर जाने तयारीमा लागेँ। त्यो दिन पनि अरू दिन जस्तै सिन्दुर पोते चुरा सबै लगाएँ। मन्दिर जाने भएकाले पिङ्क कलरको कुर्ता सलवार लगाएँ। आशिष निस्केर रेडी भएपछि दुवैजना मन्दिर जान हिँड्यौँ। आशिष खोइ किन पसल छिर्नुभयो, म सरासर मन्दिरतिर हिँडेँ। माया देवी मन्दिर नजिकै पुगेपछि मैले एउटा अनौठो दृश्य देखेँ। त्यो देखेर मैले टेकेको धरती भासिए जस्तै लाग्यो, आँखा रसाउन थाले, गला अवरुद्ध भए। त्यहाँ मेरो सपन चुरुट तानेर उभिरहेको थियो, उदुब्लाएर ख्याउटे भएछ। मैले सपनलाई देखेपछि समाजको डर, बाबा मामुको इज्जत सबै बिर्से। म दौडेँ सपन भएको ठाउँतिर। दौडिँदै जाँदा मैले सास पनि फेर्न सकिनँ र सपनलाई पछाडिबाट गर्लम्म अँगालो हालेँ र रुन थालेँ। सपन बोल्यो, को हो, प्लिज छोड्नुहोस् न। मैले छोड्नु त के, उसलाई झन् अँगालेर रोएँ। अब सपनलाई अगाडि फर्कन कर लाग्यो। उहाँ अगाडि फर्किस्यो, म भनेर चिनेपछि सपन झन् झन् पछाडि सर्दै जानुभयो। उहाँ भन्दै हुनुहुन्थ्यो, सरी म्याम, म हजुरलाई चिन्दिनँ, हजुरलाई भ्रम भयो जस्तो छ, कोही अरूलाई आफ्नो मान्छे खोज्दा। म जस्ता मान्छे हजारौँ हुन्छन् म्याम संसारमा, यसै भन्दै थियो ऊ। मैले, सर प्लिज हजुरको परिचय त दिस्यो भनेर भने। उसले आफ्नो घर बुटवल भएको र नाम निशान भएको भन्यो। अनि ऊ यही बुटवलमै बिए तेस्रो वर्षमा पढ्छ अरे। कति निष्ठुरी भएछ सपन, किन त्यसरी राटेको होला मलाई, जबकि अब म उसलाई गन्धले पनि चिन्ने भइसकेकी थिएँ। मैले उसको कुरा काट्दै बोले, हजुरले मलाई नडाटिस्यो, हजुर सपन शर्मा हो काठमाडौँबाट, अनि हजुर आफ्ना केही प्रिय मान्छेलाई छाडेर बेपत्ता होइसिन्छ। हजुर बेपत्ता भएसँगै कसको लाइफमा के असर पर्यो हजुर जान्न पनि सक्नुहुन्न। सबैसँग लुक्नुहोस् सर, तर मलाई नठाट्नुहोस् आज भन्नु मलाई, किन टाढा गएको सबैको जीवनबाट। एउटा मान्छेले धोका दिँदा बाबुआमा नै त्याग्ने मान्छे पापी हुन् सर, यति बोलेर म रुन थाले। सपन बोल्यो, नमस्कार, यहाँहरू सबैजनालाई हृदयदेखि नै धेरै धेरै धेरै आभार। स्मृति पाण्डेजीलाई हृदयदेखि नै हाम्रो टिमको तर्फबाट धेरै धेरै धेरै धन्यवाद यो मिठो कथाको लागि। सुरु गरौँ त्यो रात। अर्को जुनी मिल्यो भने हजुरकै हुनेछु, अनि सुस्मिता त्यसलाई कहिले भलो नहोस् जसले पवित्र सम्बन्धमा आगो लगाइदिए। सोच्दा सोच्दै यतिकैमा कतिखेर बिहान भयो। मम्मीले ढोका ढकढक पार्नुभयो। म निन्द्रा भर्खर खुलेको जस्तो बहाना पार्दै उठेँ। आज आशिष मलाई हेर्न आउँदै थियो। पहिला नुहाई धुवाई सकेँ, चिया खाएर पार्लरतिर लागेँ। पार्लरमा पुगेपछि दिदीले कता हराउनु भएको बहिनी भनेपछि पो याद आयो, म त पार्लर नुहाएको पनि 6 महिना भएछ। कति हराएछु म आफैभित्र, बल्ल पोचाल पाएँ। दिदीले पहिला हल्का कपाल काटिदिनु भयो, थ्रेडिङ गरिदिनु भयो, फेसमा क्लिन्जिङ गरिदिनु भयो, अनि हल्का मेकअप पनि। त्यो दिन 6 महिनापछि मैले आफूलाई एकदमै फ्रेस र चेन्ज पाएँ। ऐनामा हेर्दा म एकदमै राम्रै देखिएकी थिएँ। त्यसपछि म घर आएँ। मम्मी आज मलाई हेरेर एकदमै मजाले मुस्कुराउनु भयो। मैले पनि मम्मीलाई झ्याप्प अँगालो हालेँ। मम्मीको र मेरो दुवैको आँखामा आँसु थियो। त्यसपछि म कोठामा गएँ र मनपर्ने कुर्ता सलवारमा सजिएँ। खाना खाइवरि ओठमा गाढा पारेर लिपस्टिक लगाएँ। म त्यो दिन सायद स्वर्गकी परिजै देखिएकी हुँदी हो। 1 बजेपछि आशिष आयो। मामुले मलाई तल बोलाउनु भयो, बाबा पनि हुनुहुन्थ्यो घरमै। आशिषलाई देख्ने बित्तिकै म पानी पानी भएँ। वाह, कति ह्यान्सी, त्यति राम्रो मान्छे त सायद संसारमै छैन होला। म हेरेको हेरै भएँ। एकछिनपछि उसलाई चिया लगेर दिएँ। उसले थ्याङ्क यू भन्यो। केही फर्मल कुरा भएपछि हामी पर्सनल स्पेसको लागि छतमा गयौँ। उसलाई म एकदमै ब्युटिफुल लागेँ रे। मैले पनि हजुर ह्यान्डसम होइसिन्छ भनिदिएँ। टाइट निलो जिन्स र ब्ल्याक टी सर्टमा गोरो आशिषलाई क्या खुलेको थियो म बयान पनि गर्न सक्दिनँ। आशिषलाई मेरो हरेक कुरा मन पर्यो रे। मैले पास्ट जान्न चाहेँ। उसको गर्लफ्रेन्डले पनि 2 वर्ष अगाडि पिआरवालासँग बिहे गरेको रे। ऊ पनि उसलाई एकदमै माया गर्दो रहेछ। मैले पनि सपनसँगको सम्बन्ध र सुस्मिताले खेलेको खेलको बारेमा खुलेर सुनाएँ। म चाहन्न थिएँ कि यसले हाम्रो भविष्यमा नराम्रो होस्। आशिषले पास्ट डजन्ट म्याटर प्रेजेन्ट इज मोस्ट इम्पोर्टेन्ट भनेर भन्यो। म उसको हर कुरामा फस्न थालेँ। एकअर्काको हरेक कुरामा सहमत हुँदै हामी फोन नम्बर लिएर छुट्टियौँ। बाबा मम्मीलाई नमस्ते गरेर आशिष गयो। म उसलाई धेरै टाढासम्म हेरिरहेँ। आशिष गएपछि बाबाले मलाई रुममा बोलाउनु भयो अनि सोध्नुभयो, भन सानो कस्तो लाग्यो मेरो चोइस? मैले मुसुक्क हाँसेर भने, पर्फेक्ट बाबा। हजुर मान्छे पनि त पर्फेक्ट होइसिन्छ नि। बाबा पनि हाँस्नुभयो अनि भन्नुभयो, भनेपछि मेरो छोरी राजी छ होइन त विवाहको लागि? मैले होको भावमा मुन्टो हल्लाएँ। मामु पनि एकदमै खुसी देखिनुहुन्थ्यो मेरो ओठमा धेरै पछि मुस्कान देखेर। आशिष गएको केही बेरमै मेरो फोनको रिङ बज्यो। नौलो नम्बर थियो, उठाएँ। उताबाट आशिषले भन्यो, म पुगेँ डियर, यति भन्न फोन गरेको। मैले केही बोल्न नपाउँदै आशिषले फोन काट्यो। बाबाले सोध्नुभयो, कसको फोन छोरो भनेर? मैले हल्का लजाएर भने, आशिषको थियो बाबा, पुगे भनेर कल गरेको रहेछ। बाबा मामु दुवैजना मुखामुख गरेर हाँस्न थाल्नुभयो। म भने रुमतिर गएँ। रुममा गएपछि अघि भर्खरको सारा उमङ्ग कता हरायो कता। एकैछिनमा आँखा रसाउन थाले, सास रोकिन्छ जस्तै भयो। सपनको र मेरो तस्विर भित्तामा झुन्डिएको थियो अनि उसले दिएका गिफ्टहरू जतासुकै छरिएका थिए। मैले तिनीहरूलाई एक एक गर्दै छोएर रुन थाले अनि एउटा साहसको साथ सबै कुरा बोरामा हालेर राखेर जलाइदिन्छु भन्ने निर्णय गरे। तल झरेर मम्मीलाई सुनाए सबै कुरा। मम्मीले केही नबोली मेरो गालामा झापड हान्नुभयो। जिन्दगीमा मम्मीले हानेको पहिलो झापड थियो यो। मेरो आँखा अनायासै रसाएर आए। म मूर्छा परेर रोएँ। मम्मीकै काखमा घोप्टो परेर रोएँ। आमाको माया नै यस्तै हुन्छ सायद। जति कुटे पनि पिटे पनि आमाकै नजिक हुन मन लाग्छ। मम्मीले मेरो आँसु पुछ्दै भन्नुभयो, हेर छोरी, तेरो फ्युचरको लागि पो हो हामीले यति कठोर निर्णय लिनु परेको। हामीले त सपनलाई हेला गरेको होइन छोरी। सपन त मेरो छोरा हो, म उसलाई भुल्न सक्दिनँ। उसको यादले तेरो फ्युचर बिगार्छ भने जस्तो लाग्छ भने मलाई दिए सबै कुरा म सम्हालेर राख्छु। मम्मीको कुराले म झन गले। बिर्सन खोजेको सपन झन आँखाभरि नाच्न थाल्यो। हरेक कुरा याद आउन थाल्यो उसँगको। म दौडेर कोठामा गएँ र सपनको फोन डायल गरे। भन्न मन थियो मलाई, सपन फर्केर आइसियो न, ढिला हुन आँटिसक्यो। तर फोन अझै अफ थियो सपनको। मैले सपनको हरेक चिनोहरू मामुको रुममा लगेर राखिदिएँ अनि मामुसँग पनि नबोली रुममा गएर सपनको मामुलाई कल गरेँ। मम्मीले फोन उठाउनु भयो र भन्नुभयो, हेलो छोरी, सन्चै छेउ? अनि कता हराकी? मामुलाई त बिर्सिहाल्यौ। तिम्रो मम्मी पनि कल गर्दिन, किन हो? भनेको त केही छैन, किन रिसाकी हो? फोन गरे पनि खुलेर बोल्दिन। यस्तै यस्तै के गुनासो गर्न थाल्नुभयो। मैले सम्झाउन कोसिस गरेँ, त्यस्तो केही होइन मामु, हामी सबैजना त दुःखमै छौँ होइन, र के को खुसीले फोन गर्नु? मैले यस्तै भने, मेरै छोराको गल्ती छ त्यसैले रिसाकी होला नि। मैले सबै कुरा काट्दै भने, मामु मैले बिहे गर्ने निर्णय गरेँ। मम्मी झन् रुनुभयो, के भन्नु छोरी, तिम्रो खुसी, तिम्रो जिन्दगी, जे मन लाग्छ गर, तिम्रो सधैँ राम्रो होस्। यति भनेर मम्मीले फोन काट्नुभयो। बेलुका भएपछि आशिषको फोन आयो। ऊ एकदमै फ्रैंक रहेछ। उसँग बोल्दै गर्दा मलाई पहिलो पटक बोलेको फिल नै भएन। धेरै कुराहरू भए, भविष्यको बारेमा, वर्तमानको बारेमा, आफ्नाहरूबाट पाएका धोकाहरूको बारेमा। म उसँग एकदमै रमाउन थाले। मलाई एकै दिनमा कति बुझेको उसले। न कुनै शंका गर्यो, न कुनै प्रश्न सोध्यो। गर्यो त खालि माया र पिरतीका कुरा, मलाई भुलाउने कुरा, साथ दिने कुरा, विवाह पछि के गर्ने भन्ने कुरा। मलाई आशिष सपनभन्दा पनि राम्रो लाग्न थाल्यो। सायद सपनको याद भुलाउने औषधि बनेको भएर पनि होला। मैले भनेका हरेक कुराको जवाफ ऊ खुलेर दिन्थ्यो। उसको र मेरो रुचिहरू पनि प्राय सबै मिलेका रहेछन्। घरको बारेमा सोध्न मन लाग्यो। ऊ पनि घरको एक्लो छोरा रहेछ, मामु शिक्षिका अनि बाबा सरकारी वकिल रे। मेरो बारेमा उसले घरमा सबै कुरा सुनाएछ, फोटो पनि देखाएछ। अब छोरी आउने भई भनेर घरमा बाबा मामु एकदमै खुसी होइसिन्छ भन्दै थियो। त्यो रात हामी 4 घन्टा बोलेछौँ। के बोल्यौँ दुवैलाई थाहा थिएन। बोल्दा बोल्दै म मस्त निदाएछु। आशिष पनि फोन नै नराखी सुतेछ। 6 महिनापछि म मस्त निदाएछु। त्यसपछि हामी निकै नजिक भयौँ। 1 महिना बितेछ आशिषलाई भेटेको। यो अवधिमा म एकदमै फेरिएँ। फेरि जबमा जान थालेँ, कलेज जान थालेँ। हरेक कुरा पहिलाकै लयमा फर्कन थाल्यो। साथमा आशिष थियो। उसले मलाई बिदाको दिन कहिले पार्क लग्थ्यो, कहिले मन्दिर, कहिले मामु बाबासँग भेट्न। यसरी मेरो जीवनमा हराएका खुसी आशिषले फर्काइदियो। उसले मेरो ओइलाइसकेको जिन्दगीमा पनि फेरि पालुवा हालेर हराभरा पारिदियो। कति छिटो मङ्सिर पनि आएछ, लगनको महिना। 5 गते बाबाले हाम्रो इन्गेजमेन्ट राख्नुभयो। म हल्का निलो साडीमा सजिएकी थिएँ। मेकअप त निकै राम्ररी गरिएको थियो। मामु भन्दै होइसिन्थ्यो, परीभन्दा कम छैनौ छोरी भनेर। सपनको बाबा मामु पनि आउनु भएको थियो त्यो दिन मेरो खुसीमा सामेल हुन। म यो कुराले झन् हर्षित थिएँ। मेरो साथीहरू पनि फुर्सद भए जतिका सबै आएका थिए। आशिष पनि उसको बाबा मामु र साथीहरूसँग आएको थियो। पहिलोपल्ट सुट प्यान्टमा सजिएको देखेकी थिएँ आशिषलाई। ऊ खुब राम्रो थियो। मामु बाबाले हामीलाई टिका लगाइदिएपछि हामीले एकअर्कालाई औँठी लगाइदियौँ र सँगै माला पनि। त्यसपछि हामीले पहिलोपटक सबैको अगाडि एकअर्कालाई अँगालो हाल्यौँ। सबैले गडगडाहट ताली पिट्दै गर्दा मेरो भने आँखाबाट हर्षको आँसु बग्दै थियो। अनि आशिषको साथ र न्यानो स्पर्शले भित्रभित्रै म मक्ख थिएँ। हिजोसम्म सपनको यादले पागल भएकी मैले अब जिन्दगीको नयाँ यात्रा आशिषसँग सुरु गर्ने कसम खाएकी थिएँ। जस्तो सपन, आशिष पनि उत्तिकै मायालु थियो। इन्गेजमेन्ट सकिएर आशिष गए पश्चात मामुले रुममा एक्लै बोलाएर भन्नुभयो, सानो यो सम्बन्ध सुरुवात गर्न चाँडै भयो क्यार, कमसेकम हामीले सपनलाई 2 वर्ष त कुर्न सक्नु पर्थ्यो। अघि तिमीले आशिषलाई माला लगाइदिँदा सपनको मामुको आँखाभरि आँसु थियो अनि बाबा पनि एकदमै निराश देखिनुहुन्थ्यो। के गर्नु छोरी, तिम्रो भविष्य पनि त हेर्नु छ हामीलाई। केही बेर मौन बसेपछि मैले भने, आफै भनिछु मामु, मैले के गर्नुपर्छ? फर्कने आश नै नभएको सपनलाई कुर्नुपर्छ या वर्तमानमा मसँग भएको आशिषलाई साथ दिनुपर्छ? के गर्नु? म भक्कानिएर रुन थालेँ। बाबा भित्र पस्नुभयो। भन्नु बाबा, म के गरौँ? आशिषलाई अँगालेर बिहे गरेर जाम या सपन फर्कने आशमा निभ्न लागेको दियोमा तेल थप्दै पर्खी बसम? बाबाले आँखाभरि आँसु पार्दै भनिस्यो, न सपनलाई नै गाली गर्न सक्छु छोरी, न अब आशिषलाई नै हुन्न भन्न सकिन्छ। जे भयो भयो, छोडिदेऊ बितेको पल। अब आउने दिनहरू तिम्रो हाँसी खुसी बितुन्। हामीलाई यति भए अरू केही चाहिँदैन। मामु बाबा दुवैजना मजाले रुनुभयो। नराम्रो मलाई पनि लाग्यो। कोठामा गएर एक्लै रोएँ, धेरै बेर रोइरहे। कसैको याद मेटाउन भनेर मेटियो या मेटिएन थाहा भएन, तर केही छिनको लागि मन भने चङ्गा जस्तै भयो। राति आशिषले फोन गर्यो। मलाई हेलो भन्ने बित्तिकै रुन मन लाग्यो। म बिस्तरी रोएँ। आशिषले फकायो, किन रुन्छौ डियर, अब त हामी सधैँको लागि एक हुँदैछौँ, रुनु किन पर्यो, के का लागि रुन्छौ, मसँग खुसी छैनौ र? मैले भने, म एकदमै खुसी छु, तर आज कता कता नराम्रो लाग्दैछ। हेरिछु न, आजसम्म त म छोरी छु, तर पर्सिबाट हजुरको श्रीमती बन्दैछु, त्यसपछि बुहारी भाउजू, यस्तै सम्बन्ध थपिनेछ मेरो जिन्दगीमा। आजसम्म म स्वतन्त्र थिएँ, तर अब जतिसुकै स्वतन्त्र भए पनि मनमा डर हुनेछ, कसले के भन्ला, के गर्ला, मबाट केही गल्ती होला कि कोही रिसाउलान् कि भनेर म एउटा बन्धनमा बाँधिन जाँदैछु डियर, त्यसैले डर लाग्यो। आशिषले भन्यो, नडराउ, हेर सबै कुरा तिमीले सोचे भन्दा फरक छ। मेरो मम्मी बाबाले तिमीलाई छोरी बनाएर पाल्नुहुन्छ, नडराउ। सम्बन्ध बदलिए पनि व्यवहार बदलिँदैन सानो, म छु नि तिम्रो साथमा, डराउनु पर्दैन, हरेक कुरा समयसँगै ठिक हुन्छ। दुःख सुख जे परे पनि सँगै सहुला नि, हुन्न? तिमीलाई भेटेपछि बहार आएको छ जीवनमा, आई एम रियली ह्याप्पी सानो, यस्तै भन्यो उसले। आजसम्म नराम्रो एक शब्द नबोलेको आशिष हल्का जिस्कन थाल्यो, अबको एक वर्षबाट हाम्रो घरमा गुडिया जस्तै छोरीको जन्म हुन्छ भनेर, अनि म छोरीलाई नयाँ नाना राम्रो चाचा किनिदिन्छु के। म चुपचाप सुनिरहे, म जस्तै आशिषलाई पनि छोरी नै मन पर्दो रहेछ। मन खुसीले गदगद हुँदै थियो। करिब 2 घन्टा बोलेर आशिषले फोन काट्यो, म पनि खुसी भएर निदाए। भोलिपल्ट भएपछि हरेक सामान किन्न, यहाँ जाउँ त्यहाँ जाउँ, कार्ड छपाऊ, म एकदमै बिजी भएँ। साँच्चीकै भन्दा आशिषसँग बोल्ने समय पनि मिलेन। हामीले दाइजो नदिने निर्णय गरेका थियौँ। आशिषको बाबा मामुले छोरी मात्र दिनुहोला भनिसकेको थियो, त्यसैले हामीले खासै घर गहना, कपडा, विविध इलेक्ट्रिकल सामान पनि धेरै किनेनौँ। जसले जे चाहिन्न भने पनि बाबाले बिजनेस गर भनेर 20 लाख राखिदिसेको थियो। मैले नाइ भन्न पनि सकिनँ किनकि बाबासँग पैसा थियो पनि। यत्तिकैमा हरेक तयारी बिस्तारै सकियो, घरमा मान्छे आउने जाने, घर सजाउने क्रम चल्न थाल्यो। बिहेको दिन बिहानै उठेर नुहाई धुवाई सकेर म रेडी हुन बसेँ। मलाई सपनको एकजना बहिनी पर्नेले रेडी पार्दै थिइन्। बेहुलीको भेषमा तयार भइसक्दा मलाई एकदमै अनौठो फिल भयो, अनि कता कता सपनको यादले सतायो। ऊ जहिले पनि भन्ने गर्थ्यो, तिमी मेरो बाहेक अरू कसैको बेहुली हुन सक्दिनौ, भाग्यवश भयो भने खोसेर लैजान्छु। तर आज परिस्थिति अर्कै भएको थियो, सपन कसरी आउन सक्थ्यो र मलाई खोज्न? म धेरै रोएँ एकान्तमा र कसैले नदेख्ने गरी आँसु पुछे। यत्तिकैमा बाहिर बाजाको आवाज आयो, मलाई मम्मीले तल झार्नु भयो। म झकेमा बसेँ।

म एकदमै रोएँ मम्मीसँग बाबासँग। जन्मेर हुर्केको घर छोड्नुको पीडा सुन्दै आएको मात्र थिएँ। पहिलोपल्ट भोग्दा थाहा भयो मरितुल्य हुँदो रहेछ। घरमा मामु बाबा एक्लै, उता सपनको मामु मलाई हक गरेर बेहोस हुने गरी रुँदै होइसिन्थ्यो। हरेक दृश्यले मेरो मन पोल्दै थियो। सबैभन्दा धेरै सपनको याद आउँदै थियो। मन छटपटीले बेचैन हुँदै थियो। आशिष मलाई अङ्गालोमा हालेर सम्झाउँदै थियो, मेरो आँसु पुछ्दै थियो। घरबाट सबैसँग बिदा भएर जाँदा पनि मेरो आँसु रुकिएकै थिएन। धेरै कुराहरू मनमा खेलिरहेका थिए। आज मैले बिहे गरेँ, भोलि सपन फर्क्यो भने के हुन्छ? उसको फ्यामिलीले मलाई के सोच्लान्? सपनको मन कति दुख्ला? सबैभन्दा धेरै चिन्ता त बाबा मामुको लाग्दै थियो। म बाबा मामुको एक्लो सन्तान थिएँ। मलाई माया कम होला भनेर बाबाले र मामुले कहिले अर्को सन्तानको बारेमा सोच्नु भएन। मेरो आँखामा आँसु आउन कहिले दिनु भएन। तर बदलामा के पाउनु भयो त? त्यही आँसु। म बाबाको घर उजाडेर अरू कसैको घर सजाउन जाँदै थिएँ। बाबा मामु बुढेसकालमा एक्लै पर्नु भएको थियो। धेरै सोच्दा सोच्दै रिङ्गट लागिरहेको थियो। उता आशिष भने मलाई सम्झाउन नसकेर न्याउरो अनुहार लगाएर मेरो मुखमा हेरिरहेको थियो। मेरो मनमा चलेको आँधीको अनुमान समेत गर्न असमर्थ थियो। ऊ मसँग बोल्न खोज्थ्यो, ऊ मलाई छुन खोज्थ्यो, तर म डराए जस्तो गरेर ऊबाट निकै टाढा बस्न खोज्थेँ। अब बल्ल आएर मलाई लाग्दै थियो आशिषसँग मनबाट नभएर बाहिरी आवरणबाट मात्रै नजिक रहेछु म। मनको नजिक भएको भए त सपनको याद नआउनु पर्थ्यो, होइन र? अर्को मनले भन्यो, त गलत गर्दैछेस्, त तेरो संस्कार विरुद्ध जाँदैछेस्। तेरो संस्कारले शिरमा एउटा र मुठुमा एउटा राख्ने अधिकार दिँदैन। तैँले अब आशिषको नजिक जानै पर्छ, उसको हात समाउनै पर्छ। आशिषसँगको सम्बन्ध अब सामाजिक बनिसकेको छ। मनको सपनलाई जिन्दगीमा ल्याउने कोसिस नगर, यसो गरिस् भने तँलाई समाजले थुक्छ। त्यसैले मनको सपनलाई बिर्सेर जिन्दगीको नयाँ यात्रा आशिषसँग सुरु गर, यसैमा तेरो भलाइ हुन्छ। यतिकैमा आशिषले सानो भन्यो, म छसङ्ग भएँ। यसो बाहिर हेरेको आशिषको घर आएछ। हामी बाहिर निस्केर गेटतर्फ अघि बढ्यौँ। त्यहाँ आशिषको मामु सहित उसका आफन्तहरू हामीलाई स्वागत गर्न बसेका थिए। हामी सबै विधि पुर्याएर आशिषको घरभित्र छिर्यौँ। कस्तो अनौठो, हिजोसम्म कोही अरू पराईको घरलाई आज आफ्नो घर भनेर भित्र पस्दै थिएँ म। सबै नौलो चिज, मेरा कोठा जस्तो केही थिएन। ठुलो बेड जो मभन्दा धेरै सजी सजाउ थियो। सबै कुरा हेरेर फेरि एकपल्ट रोएँ, मामु बाबालाई सम्झेर, आफ्नै घर सम्झेर। तर यो पल्ट आशिषबाट लुकेर होइन, आशिषलाई अङ्गालोमा बेरेर रोएँ। आशिष पनि नामको मात्रै छोरा मान्छे, मसँग धेरै रुनुभयो अनि भन्नुभयो, यति कमजोर नहौ सानो, तिम्रो साथ कहिले छोड्ने छैन। जीवनमा आइपरेका बाधाहरू मिलेर सामना गरौँला। यो मेरो कसम भयो तिमीलाई, कहिले रुन दिन्न मेरो कारणले। यस्तै भन्दै आशिष मलाई अँगालोमा बेर्दै हुनुहुन्थ्यो। त्यसपछि हामी तल झर्यौँ। केही आफ्नाहरूसँग चिनायो आशिषले। केही रमझमपछि हामी गएर सुत्यौँ। आशिष मलाई अँगालोमा बेरेर निदाउनु भयो। भोलिपल्ट बिहान 4 बजेको अलार्म राखेको थिएँ। मङ्सिर महिनाको जाडो, उठेर मन नलागी नलागी नुहाएँ। सिङ्गार पटार गरेर तयार भएर म तल झरेँ। घरमा कोही उठेका थिएनन्। के गर्ने नगर्ने मिसो पाइन। फेरि आशिष भएकै ठाउँमा गएँ। उसलाई बोलाएँ, घरको बिहानको रीतिरिवाजको बारेमा सबै कुरा सोधेँ। उसले जे जे सिकायो मैले सबै गरेर सकेपछि मामु उठ्नुभयो। मामु उठ्दा बेड छेउमा चियाको ग्लास देखेर मामु दङ्ग पर्नुभयो अनि मैले बनाएको मसला चियाको पनि खुबै तारिफ गर्नुभयो। मैले आशिष बाबा सबैलाई उठाएँ, चिया दिएँ। सबैलाई चिया मन पर्यो, मेरो तारिफ घरभरि भयो। मैले बिहे अघिको मलाई सम्झेँ, जो बेडमा बसेर मम्मीले बनाएको चियाको तारिफ गर्ने गर्थेँ। फेरि एकैछिनमा संसारकै रीत सम्झेर चित्त बुझाएँ। त्यसपछि खाना खाएर हामी सबै परिवार रिसेप्सन पार्टीको लागि तयार भयौँ। मेरो बाबाले चिनेकोदेखि आशिषको बाबाले चिनेकोसम्म ठुला बडा मान्छे थिए। सबैले हामीलाई सुखद दाम्पत्य जीवनको बधाई दिनुभयो। त्यो रात रिसेप्सन सकेर हामी बाबाकै घरमा बस्यौँ। भोलिपल्टबाट 4 बजे उठेर उही दिनचर्या सुरु भयो। छोरी र बुहारीमा कति फरक हुँदो रहेछ। हरेक कुराको जिम्मेवारी बढ्दो रहेछ। तर मैले हरेक कुरालाई सकारात्मक रूपमा लिएकी थिएँ। घरको काम सकेर पढ्न जान्थेँ, पढाइ सकेर अफिस,

0: बेलुका भान्साको काम। भान्सामा त मामु बाबा आशिषको सबैको साथ हुने मजा लाग्थ्यो। आफ्नै छुट्टै संसार थियो जहाँ आशिष र उसको परिवारको साथमा म रमाइरहेकी थिएँ। कति छिटो हाम्रो बिहे भएको पनि एक महिना बितेछ, मैले त खासै चाल पाइनँ। हुन त राम्रो घर र परिवार बुझ्ने लोग नै पर्दा सबैलाई यस्तै हुन्छ होला। आफ्नो घर र आशिषको घरमा कुनै भिन्नता पाएको थिइनँ मैले। सबै आफ्नै जस्तो लाग्ने, माया झन बढे जस्तो आभास पनि हुन्थ्यो कहिलेकाहीँ। उता मामु बाबा पनि एक्लो फिल गर्नुहुन्नथ्यो, झन आशिष त मामु बाबाकोमा दिनदिनै जस्तो गइराख्थ्यो। मामु बाबा त कति खुसी भइसिन्थ्यो हामीले ज्वाइँ होइन छोरा पायौँ भनेर। दिनहरू बित्दै जाँदा एक दिन आशिषले हनीमुन जाने र त्यसको लागि अफिसले एक महिनाको छुट्टी दिन लागेको कुरा मलाई भन्नुभयो। त्यो पनि तलब नकाटिने बिदारे। एकछिन मनदेखि खुसी हुन मन लाग्यो। यसै पनि हामीले एकअर्कालाई बुझ्न पनि लामो छुट्टीको आवश्यकता त थियो नै। हामीले एकअर्कालाई एक महिनाको अवधिमा मजाले बुझ्न सक्छौँ जस्तो लागेको थियो मलाई पनि। अब बाँकी थियो मेरो अफिसको छुट्टी मिलाउन। अफिसमा कुरा गरेको एकै दिनमा ओके भइहाल्यो। त्यसपछि हामी जाने तयारीमा लाग्न थाल्यौँ। चिसो बढेकाले जाडोमा काम लाग्ने केही सामानहरू किन्यौँ। जाने कता हो, आशिषले केही भनेकै थिएन। जाने दिन बेलुका सामान प्याक गर्दै गर्दा मैले आशिष हामी जाने चाहिँ कता हो भनेर सोधेँ। आशिषले पहिला सिङ्गापुर जाने प्लान बनाउनु भएको रहेछ, तर छुट्टी छोटो भएका कारण भिजा मिलाउन गाह्रो भएर नेपालकै लुम्बिनी, रानी महल, जनकपुर धाम घुम्ने प्लान बनाउनु भएको रहेछ। म यो सुनेर झसङ्ग भएँ। मेरो हात गोडा लुला भए, शरीरको तापक्रम 81 बढ्यो। मैले केही सोच्नै सकेन। यी त सबै सपनको मनपर्ने ठाउँहरू थिए। हामी छुट्टी मिलेको बेला फ्यामिली टुरमा कति जान्थ्यौँ, कहिलेकाहीँ कपल टुरमा पनि गइन्थ्यो। आशिषको कुरा सुन्ने बित्तिकै विगतका पलहरू आँखैभरि नाच्न थाले। आँखाबाट बर्र आँसु खसे। सपनसँग बिताएका एक एक पलको याद आउन थाल्यो। म आशिषले नदेख्ने गरेर दौडेर बाथरुममा गएर बेसरी रोएँ। त्यसपछि हातमुख धोएर रुममा आएर नर्मल जस्तै भएर प्याकिङ गर्न थाले। जब प्याकिङ सकियो तब आशिषसँग एक शब्द पनि नबोली म बेडको एउटा छेउमा गएर पल्टिएँ। आशिष सोध्दै थियो, के भयो, जाने ठाउँ मन परेन हो तिमीलाई भनेर। तर मैले हो होइन केही भनिनँ। त्यस्तो केही होइन, हेर्छु न, आज मलाई सन्चो छैन भनेर सुत्न खोजेँ। बिचरा सोझो आशिष, म ननिदाउँदासम्म मेरो टाउको च्यापेर बसिरहनु भयो। मेरो मनमा भने सपनको यादहरूले डेरा जमाएका थिए। आशिषलाई भने यो कुराको कुनै सुईको सम्म थिएन। म कस्तो जालमा फसेको थिएँ, शिरमा एउटा थियो, मुटुमा अरू कसैको यादहरूको डेरा थियो। न कसैलाई सुनाउन सक्थेँ, न मनमा नै राख्न सजिलो थियो। जब निदाएँ त्यो रात मैले यति डरलाग्दो सपना देखेँ। सपनामा म र आशिष लुम्बिनीमा थियौँ। त्यही कतै पागलको भेषमा मेरै नाम लिएर कराउँदै हिँडेको सपनलाई देखेँ। यो देखेर म धेरै रोएँ। आशिष पनि मसँगै रुनुभयो। यत्तिकैमा म चिच्याएर उठेछु। आशिषले मलाई पानी खुवाएर अँगालोमा बेरेर सुताउनु भयो। भोलिपल्ट बिहानै 4 बजे उठेर नुहाइ धुवाइसकेर हामी जाने तयारीमा लाग्यौँ। मनमा सपनामा देखेको कुराले डर उत्पन्न भएको थियो। कतै साँच्चीकै सपन भेटियो भने के होला, उसले के सोध्ला, म के जवाफ दिउँला, यस्तै यस्तै कुराहरू खेलिरहेका थिए। प्लेनमा नजाने भनेर टिकट क्यान्सल हिजै गरेको थियौँ। हामी आज गाडी लिएर जाँदै थियौँ। हामी 7 बजे बाबा मामुको आशीर्वाद लिएर घरबाट निस्क्यौँ। बाटोभरि आहा क्या रमाइला दृश्यहरू। कतै तरकारी खेती, कतै तोरी खेती, कतै गहुँ खेती, कतै ठुला ठुला रुख भएको वन। यस्तै दृश्य हेर्दै रम्दै हामी दिउँसो 1 बजेतिर मुगलिन पुगेर खाना खायौँ। त्यहाँबाट फेरि निस्क्यौँ अगाडिको लामो यात्रामा। यो यात्राले मलाई आशिषको मन बुझ्ने, उसँग रमाउने अवसर दिनुको साटो झन झन सपनसँग बितेका पलको याद दिलाएर मलाई बिरामी पार्न खोज्दै थियो। छोरी मान्छेको भाग्य पनि कस्तो, केही गरे पनि सुख र शान्ति नमिल्दो रहेछ। यस्तै सोचमा डुब्दा डुब्दै म आशिषसँग केही नबोली एकैचोटि लुम्बिनी पुगिसकेछु। आशिषले सानो सानो भनेर कराएपछि पो थाहा पाएँ। हामी एउटा राम्रो होटेलको रुम बुकिङ गरेर बस्यौँ। फ्रेस भएर खाना खायौँ र पनि एकअर्काको बीच बोलचाल भएन। मेरो मौनतालाई तोडेर आशिष बोल्नुभयो, भन न सानो, के भयो, दिनभरि मसँग किन नबोलेको भनेर। मलाई अब डर लाग्यो, के जवाफ दिनु भनेर। सबैभन्दा धेरै डर आफ्नै सिउँदोको सिन्दुरको लाग्यो, त्यसपछि समाजको लाग्यो, त्यसपछि बाबा मामुको लाग्यो, त्यसैले मन जति जले पनि आशिषसँग बाहिर रमाउने कोसिस गरे। दुवै घरको मामु बाबालाई कल गरे, यात्रा राम्रो भएको सुनाए। आशिषले पनि सबैसँग बोल्नुभयो। मैले आशिषको खुट्टामा तेल लगाइदिएँ, एकछिन रमाइला कुरा गरेँ। फेमिली टुर आउँदा पनि यही होटेलमा बसेको रमाइला पलहरू सुनाए। भित्र त मन बतबती बोल्दै थियो, बाहिर फरक देखिने प्रयासमा थिएँ म। धेरै कुरा गरेर हामी राति 11 बजी सुत्यौँ। मनबाट सपनको याद हट्नै मानेन, किन मन रोइरह्यो। भोलिपल्ट बिहान उठ्दा 8:30 भएछ, सायद थाकेर होला। मनुहाएर आएपछि आशिष बाथरुम जानुभयो। म मन्दिर जाने तयारीमा लागेँ। त्यो दिन पनि अरू दिन जस्तै सिन्दुर पोते चुरा सबै लगाएँ। मन्दिर जाने भएकाले पिङ्क कलरको कुर्ता सलवार लगाएँ। आशिष निस्केर रेडी भएपछि दुवैजना मन्दिर जान हिँड्यौँ। आशिष खोइ किन पसल छिर्नुभयो। म सरासर मन्दिरतिर हिँडेँ। मायादेवी मन्दिर नजिकै पुगेपछि मैले एउटा अनौठो दृश्य देखेँ। त्यो देखेर मैले टेकेको धरती भासिए जस्तै लाग्यो। आँखा रसाउन थाले, गला अवरुद्ध भए। त्यहाँ मेरो सपन चुरुट तानेर उभिरहेको थियो। ऊ दुब्लाएर ख्याउटे भएछ। मैले सपनलाई देखेपछि समाजको डर, बाबा मामुको इज्जत सबै बिर्सेँ। म दौडेँ सपन भएको ठाउँतिर। दौडिँदै जाँदा मैले सास पनि फेर्न सकिनँ र सपनलाई पछाडिबाट गर्लम्म अँगालो हालेँ र रुन थालेँ। सपन बोल्यो, को हो, प्लिज छोड्नुहोस् न। मैले छोड्नु त के, उसलाई झन् अँगालेर रोएँ। अब सपनलाई अगाडि फर्कन कर लाग्यो। उहाँ अगाडि फर्किस्यो। म भनेर चिनेपछि सपन झन् पछाडि सर्दै जानुभयो। उहाँ भन्दै हुनुहुन्थ्यो, सरी म्याम, म हजुरलाई चिन्दिनँ। हजुरलाई भ्रम भयो जस्तो छ, कोही अरूलाई आफ्नो मान्छे खोज्दा। म जस्ता मान्छे हजारौँ हुन्छन् म्याम संसारमा, यसै भन्दै थियो ऊ। मैले, सर प्लिज, हजुरको परिचय त दिस्यो भनेर भने। उसले आफ्नो घर बुटवल भएको र नाम निशान भएको भन्यो। अनि ऊ यही बुटवलमै बिए तेस्रो वर्षमा पढ्छ अरे। कति निष्ठुरी भएछ सपन, किन त्यसरी राटेको होला मलाई, जबकि अब म उसलाई गन्धले पनि चिन्ने भइसकेकी थिएँ। मैले उसको कुरा काट्दै बोले, हजुरले मलाई नढाटिस्यो। हजुर सपन शर्मा हो, काठमाडौँबाट, अनि हजुर आफ्ना केही प्रिय मान्छेलाई छाडेर बेपत्ता भइसिन्छ। हजुर बेपत्ता भएसँगै उसको लाइफमा के असर पर्यो हजुर जान्न पनि सक्नुहुन्न। सबैसँग लुक्नु सर, तर मलाई नढाट्नुहोस्। आज भन्नु मलाई किन टाढा गएको सबैको जीवनबाट। एउटा मान्छेले धोका दिँदा बाबुआमा नै त्याग्ने मान्छे पापी हुन् सर, यति बोलेर म रुन थाले। सपन बोल्यो, सरी म्याम, हजुर भ्रममा हुनुहुन्छ। म कोही सपन शर्मा होइन र म आजसम्म काठमाडौँ गएकै छैन म्याम। यसरी अपरिचित केटासँग गल्फती गरेर नबस्नुहोस् म्याम। अहिले हजुरको श्रीमानले देख्नुभयो भने राम्रो हुँदैन। जानुहोस् म्याम यहाँबाट। ऊ फरक्क फर्केर हिँड्न लाग्यो। मैले उसको हात च्याप्प समाएर फेरि रोकेँ। एक थोप आँसु उसको हातमा खस्यो। ऊ मेरो हात झट्काएर जानै लाग्दै थियो। त्यही बेला मैले उसलाई लगाइदिएको ब्रासलेट उसको हातबाट खत्रक्क भुइँमा खस्यो। उसले हतार हतार टिप्न खोज्यो। मैले उसले भन्दा पहिला नै टिपेँ र सोधेँ, अब भन्नुहोस् यो के हो? म जान्न चाहन्छु सर, प्लिज। सपनले भन्यो, म्याम हजुरको श्रीमानले कुर्दै हुनुहुन्छ होला, प्लिज गइस्यो। मैले भने, सपन अब त नाटक नगरिस्यो, बोलिस्यो न एकपटक साना भनेर। सपन चुपचाप भयो, केही बोलेन। उसका आँखा रसिला भए। उसले भन्यो, म जति भाग्न खोजे पनि सकिन साना, तिमीबाट बिहे गरिछौ, वैवाहिक जीवनको लाखौं लाख शुभकामना। ज्वाइँ साहब खोइ त, मलाई देखाउँदिनौ? मैले अंगालो हारेर रुँदै भने। सपन, मलाई जिउँदै मार्नु भयो नि, किन गर्नुभयो यस्तो? अनि के को सजाय दिएको आफ्नो सानालाई यति ठुलो? किन केही समय कुर्न सक्नु भएन मलाई? साना, जे भयो अब भुलिदेऊ। यहाँबाट कोसँग आएकी छौ? जाऊ अहिले, देखे भने मार्लान्। भेट भयो, खुसी लाग्यो, अहिले जाऊ साना। नभन्दै आशिष उताबाट आयो। म सपनलाई पछि भेट्ने बाचा गरेर त्यहाँबाट हिँडे। सपन मलाई हेरिरह्यो टाढाबाट। आफ्ना खुट्टाहरू कमाउँदै कमाउँदै म आशिष भएको ठाउँसम्म पुगे। आँसु रोकिएकै थिएन। बिस्तारै रुमालले आँखा पुछेर जाम भने आशिषलाई। हामी सरासर हिँड्न थाल्यौँ। आशिषले मलाई किन नपर्केको नि भनेर सोध्नुभयो। मैले सम्हालिन कोसिस गरेर भने, यो ठाउँमा एक्लै हिँड्नुको मजा छुट्टै छ डार्लिङ, हजुर बुझ्नुहुन्न। आशिषले सोध्नुभयो, पर कोसँग बोले कि? मैले नर्मल भएर भने, यहाँको एउटा साथी, ऊ प्राय यहाँ आइरहन्छ के? अनि आशिषले पहिला घुमेको ठाउँ बोर लागेको छैन नि भनेर सोध्नुभयो। मैले भने, मलाई यो ठाउँ आएर बोर होइन आशिष, आनन्द लाग्छ। यहाँ आएपछि म जिन्दगी बुझ्ने मौका पाउँछु। आशिष, म हिन्दू भएर पनि गौतम बुद्ध नेपालमा जन्मेको र संसार परिचित भएको कुराले झन आनन्द दिन्छ। यो ठाउँ आफैमा यति शान्त र सुन्दर छ कि यहाँ आएपछि म आफै भित्र हराउँछु। बोलिन मसँग धेरै भनेर नरिसाइछु न ल, आशिषले भन्नुभयो। ल लाठी, म किन रिसाउनु? तिमी आफ्नो खुसी अनुसार बस्न सक्छौ यहाँ। घरमा बोर भयो भनेर त यहाँ लिएर आएको, तिमीलाई मन लागे अनुसार बस, म केही भन्दिन। आशिषले भन्नुभयो, सानो तिमीलाई एउटा कुरा भन्छु ल, रिसाउँदैनौ नि? म किन रिसाउनु हजुरसँग, मजाले भन्नु न। आशिषले आँखाभरि आँसु पारेर भन्नुभयो, मैले त रिनालाई कहिले भुल्न सक्दिनँ जस्तो लाग्छ। बाबा मामुले नाथे एउटा केटीको लागि जिन्दगी बिगारिस भनेर गाली गर्नुहुन्थ्यो। म त तिमीलाई हेर्न पनि बाबाको घरले गएको थिएँ, तर तिमीलाई देखेपछि के भयो भयो। आजसम्म एकचोटि पनि रिनाको याद आउँदैन, खालि तिमी मात्रै देख्छु जिन्दगीमा। म त माया जीवनमा एकपटक मात्र हुन्छ भन्ने गर्थेँ, तर तिमीले मेरो मन नै बदलिदियौ सानो। धेरै धन्यवाद यति धेरै माया र केयरको लागि। नाउ आई कान्ट लिभ विदाउट यु, मेरो मायाको संसार हो तिमी, तिमी बिना बाँच्नुको के अर्थ? आशिषको कुराले मन भारी भएर आयो, रुन मन लाग्यो। रोए म सानो बच्चा जस्तै। आशिषले मेरो निधारमा चुम्बन गरेर मलाई फकाउने कोसिस गर्नुभयो अनि मलाई आफ्नो छातीमा टाँस्नु भयो। मलाई भने सपनको याद आइरहेको थियो। एकमलले त भन्यो, यति माया गर्ने लोग नै पाएको छु, अब आएर सपन नभेटिएको भए पनि हुन्थ्यो नि, तर अब देखिसकेपछि मनले मानेकै थिएन। मैले मन चोर्ने हिसाबले आशिषलाई सोधेँ, आशिष, हजुरले रिनालाई जिन्दगीको कुनै मोडमा भेट्नु भयो भने के गर्नुहुन्छ? आशिषले भन्नुभयो, कस्तो कुरा गरेकी काली, अब उसको र मेरो बाटै अलग भइसकेको छ। ऊ मेरो विगत थिए, धनको खोजीमा आफूभन्दा 20 वर्ष जेठो केटा खोजेर बिहे गरी। मलाई त्यो बेला त जस्तो कङ्गालसँग जीवन बिताउन सक्दिन भन्थे, तैले जीवनमा कुनै केटी पाउँदिनस् भन्थे। उसले हरेक दिन नयाँ गहना, जुत्ता, चप्पल, लुगा चाहिने, बिहे नहुँदै कार किन भनेर भन्थे। रिनालाई पाल्ने त मेरो औकात नै थिएन साना, आज ऊ खुसी छे भइहाल्यो नि। म पनि खुसी छु तिमीसँग, तिमीले हरेक दुःख सुख बुझेकी छौ, अभावमा पनि जिउन जानेकी छौ, सुखलाई नै सम्हालेर राख्न सक्छौ, यही हो मैले खोजेको। मेरो हात र साथ बाँचुन्जेल नछोड्नु है साना, आशिषले भन्नुभयो। सानो, सपन आयो भने तिमी के गर्छौ? आशिषले के सोधे यस्तो? मेरो आँखा साउन महिनाको आकाश जस्तै बर्सिन थाले, म केही बोल्न सकिन। आशिषले भन्नुभयो, थाहा छ सानो, तिमी मसँग खुसी छैनौ, सपनलाई भेटे भने म तिमीहरूको मिलन गराइदिन्छु, नरो यसरी। मैले भने, हामीलाई मिलाएर हजुर के गर्नुहुन्छ नि? भाग्यले ठगेको मान्छे मेरो के पिर लिन्छौ? मलाई तिमी खुसी भएको हेर्नु छ माया, अनि मरे पनि स्वर्ग जान्छु, आशिषको मुख थुनिदिए मैले। हजुर यो मर्ने सर्ने कुरा नगरिसो त, म हजुरलाई छोडेर जान्न कतै। सपन मेरो अतीत हो अनि हजुर वर्तमान, म हजुरसँगै बस्ने हो बाँचुन्जेल। जान्न म सपनसँग, चाहिँदैन मलाई बाध्यता नबुझ्ने मान्छे अनि दुःखमा साथ छोड्ने मान्छे। आशिष बच्चा जस्तै गरी रुन थाल्नुभयो। यो पालि मैले हक गरिदिएँ आशिषलाई अनि निधारमा र हातमा पालै पालो चुमिदिएँ। आशिष मेरो काँधमा टाउको राखेर आँखा चिम्लेर बस्नुभयो धेरै बेर। त्यसपछि केही चिसो महसुस भएकाले हामी उठेर होटेल फर्कियौँ र एक एक ग्लास मसला राखेको मिल्क टी खायौँ। त्यसपछि आशिष बाथरूम जाने भन्दै माथि जानुभयो। म होटेलको फुलबारीमा बसेर घाम ताप्न थालेँ। चिसो मौसमको घाम कति भारिलो थियो, जति तापे पनि नअगाउने। त्यही बेला मैले त्यहाँको होटेलको ओनर दाईलाई देखेँ। दाईले पनि मलाई देखेर हाँस्दै आउनुभयो र भन्नुभयो, ओहो बहिनी, बिहे कहिले भएको नि? सपन भाइ त यहीँ बस्छन् सधैँ, हामीलाई भन्दा नि भन्दैनन् बिहे भएको, सायद बोलाउनु पर्छ भनेर होला नि। एनिवे बधाई छ बहिनी, भन्नुभयो दाईले। मैले दाईसँग सपनको बारेमा धेरै जान्ने कोसिस गरेँ। ऊ हस्पिटलबाट सिधै आएको रहेछ बुटवल, अनि आएको दिनदेखि यही होटेलमा बस्छ अरे, अनि यहीँको रेडियो स्टेसनमा म्यानेजर भएको रहेछ। उसले मेरो बारेमा अनि फ्यामिलीको बारेमा कहिले केही भनेन रे। दाई गएपछि मैले मेरो मामुलाई फोन लगाएँ र सपनसँग भेट भएको कुरा सुनाएँ। यो सुनेर मम्मी खुब रुनुभयो र भन्नुभयो, अभागी रहेछौ साना, भगवान्ले जहिले चोट तँलाई नै दिन्छन्, यसमा तेरो बाउको पनि दोष छ, तिमीहरूको दोषी हो ऊ, यस्तै भन्नुभयो मम्मीले। मैले सपन भेटिएको कुरा कसैलाई नभन्नुहोस्, झन् सपनको मामुलाई त भन्दै नभन्नु भनेर फोन राखे। समय पनि कति निष्ठुरी हुँदो रहेछ, भेट्न मन नलागेको बिर्सिसकेको मान्छेलाई पनि भेटाइदिँदो रहेछ कहिले काहीँ। खास त अस्ति देखेको सपना र यो टुरको कुरा नआउँदासम्म त मलाई सपनको याद आएकै थिएन, तर अचानक के भयो के जे नहोस् भनेर सोच्यो त्यही हुने यो जिन्दगी पनि, खासै गतिलो कहाँ हो र। सपन यही होटेलमा बस्छ भन्ने सुनेर मलाई यो होटेलमा खासै बस्न नै मन लागेन, तर आशिषलाई सत्य कुरा भनिदियो भने उसको मनमा कस्तो चोट पर्छ बुझेकी थिएँ मैले। त्यसैले केही भनिन, बरु जे पर्छ आफै सहन्छु जस्तो लाग्यो। एकछिनपछि अनर दाई चिया बोकेर मेरै टेबलमा आएर गफ गर्न थाल्नुभयो। बाबा मामुको घरको हालखबर सबै सोध्नुभयो, मैले बताउँदै गएँ। दाईले बिहेको बारेमा नि धेरै कुरा सोध्नुभयो, दाईलाई लागेको रहेछ सपन र मेरै विवाह हो भनेर, तर मैले होइन दाई भनेपछि दाईका आँखा पनि रसाएर आए। यति धेरै माया हुँदा पनि सम्बन्ध छुट्दा रहेछन्, भाग्यको खेल न हो भनेर भन्नुभयो दाईले। मैले सपनले विष सेवन गरेर घर छोडेको भन्दा दाई अचम्ममा पर्नुभयो, अनि 7.5 महिनापछि ऊ यहाँ भेटिएको कुरा मैले दाईलाई सुनाएँ। मेरो कुरा सुनेर दाईको पनि आँखामा आँसु थियो। मैले दाईलाई सपनलाई फेरि भेट्न मन लागेको छ, ऊ कतिखेर कहाँ भेटिन्छ भनेर सोधेँ। दाईले भन्नुभयो, आज जति बेला भेटेकी थियो भोलि त्यही टाइममा जाऊ भेटिन्छ भन्नुभयो, तिमीलाई बेलुका भेट्न मन छ भने 5 बजेतिर जाऊ भनेर भन्नुभयो। मैले हस् दाई जान्छु भनेर भने। त्यसपछि मलाई कति बेला 5 बज्ला जस्तो भयो, मैले चाहेर पनि त्यो तडपाई र छटपटी आशिषलाई देखाउन सक्दिन थिएँ। घुम्न आएको मान्छे निस्किन अल्छी लागेर हामी दिनभरि सिरकभित्र मुभी हेरेर सुतिरह्यौँ। एकछिन त म मुभी हेर्दा हेर्दै निदाएछु, उठेर यसो घडी हेरेको 5:30 भएको रहेछ। उठेर हतार हतार म एकछिन यसो बजार गएर आउँछु भोलि घुम्ने है अब भनेर निस्केँ। आशिषले अँगालोमा कसेर छिट्टै आऊ है साना भनिछु, म हस् भनेर निस्केँ। छिटो छिटो पाइला चाल्दै लागेँ सपन भएको ठाउँतिर। मलाई अब सपनको हुन नसके पनि ऊ टाढा हुनुको कारण जान्नु थियो, उसको बाबा आमा तडपिएका थिए, ऊ भेटिएको खबर सुनाइदिनु थियो। यस्तै यस्तै कुरा सोच्दा सोच्दै म कति छिटै सपन भएको ठाउँमा पुगेछु। ऊ कानमा इयरफोन लगाएर उसै गरी चुरोट तानेर उभिएको थियो, माया पनि लाग्यो। पहिला अम्बल नाममा पराग पिङ्की समेत नसुने मान्छे आज ऊ चुरोट तान्ने भएको थियो। मोटो खाटो जान भएको ऊ दुब्लाएर ख्याउटे भएको थियो। मैले उसलाई देखेर मन थाम्नै सकिनँ, पछाडिबाट गएर अँगालो हालेँ। ऊ झस्कियो र चुरोट फालेर मतिर फर्कियो। मलाई उसको स्पर्श अँगालोबाट छुट्न मनै लागेन, बेरिरहे अँगालोमा। बिस्तारै ऊ अलि पर सर्यो, उसका आँखाभरि आँसु थिए, मनभरि व्यथा थिए। उसको मलिन अनुहारले यो कुरा बताइरहेको थियो। मौनता तोड्दै सपनले भन्यो, यति राति एक्लै किन आएको पागल, बिहे भइसकेको मान्छे श्रीमानसँग आएकी रहेछौ, केही सोच्लान् कि। सबैको नजर गिरेको हुँदैन सपन, उहाँ र मेरो बीचमा विश्वास छ, केही भन्नुहुन्न। यति भनेपछि सपन चुपचाप हुनुभयो। मैले भने सोधेँ, चुरोट किन खानु भएको सपन, कति दुब्लो हुनुभएको। यति भन्दा सपनले भन्नुभयो, को छ र मेरो, कसको लागि स्वस्थ हुनु छ र, म यत्तिकै ठिक छु। त्यही पनि अब मेरो साथी यही चुरोट बाहेक कोही छैन, जिन्दगीमा जिउँदासम्म साथमा केही चिज चाहिँदो रहेछ, मर्न पनि दिएनन् कसैले, ऊ यस्तै भन्दै थियो। सपनको गला बसेको जस्तै थियो, अनि उसले फेरि भन्यो, भन साना मलाई फेरि किन भेट्न आयो। मैले भने, सपनमा रहरले भेट्न आएको होइन, फेरि रहर नै लागे पनि हजुरको ठेगाना कहाँ थियो र मसँग। कति सजिले आफ्नो जीवनबाट हटाइदिनु भयो मलाई, केही सोच्दै नसोचे होइन। एक दिन हजुरलाई सपनामा यतै देखेकी थिएँ, आज त्यही सपना विपना भइदियो र मात्रै भेट भयो। सपनले भन्नुभयो, भन बिहे कहिले गर्यो, कोसँग गर्यो, कस्तो छ वैवाहिक जीवन। मैले भने, मलाई रहर थिएन सपन विवाह गरेर कुनै घरबार र दुनियाँ बसाउने, बाबा मामुको मन दुखाउन सकिन, त्यसैले गर्नु पर्यो। उहाँ आइटी इन्जिनियर हो, राम्रै होइसिन्छ, माया र इज्जत गरिसिन्छ, सबै ठिकै छ। मैले भने, उसले बधाई छ भन्यो। अब मैले सपनसँग साँचो कुरा खोल्नु नै थियो, त्यसैले भने, सपन, म निर्दोष थिएँ अनि मैले साइबर अपराधको मुद्दा जितेँ र आज निर्दोष साबित भएकी छु। हजुरको प्यारी सुस्मिता जेलमा छिन्, उसले नै गरेकी रहेछ यो सबै काण्ड। मेरो चरित्र हत्या गर्न, हजुरलाई आफ्नो बनाउन, आफ्नो दिदीको छोरा प्रयोग गरेर। यति भन्दा नभन्दै मेरो आँखाबाट हाँसु बगे। मैले फेरि रुँदै भने, सपन, हजुरको बाबा मामुलाई पनि थाहा भयो यो कुरा, अनि मेरो बाबा मामुलाई पनि, किन भने ऊ भन्नुहोला। मुद्दा लड्न परिवारको साथ आवश्यक परेर भने कि हुँ। अनि दुःख यो कुरामा लाग्यो, सुस्मितासँगको सम्बन्धको बारेमा कहिले सुनाउनु भएन हजुरले। हजुर र म बिच पनि कुरा लुक्थ्यो भन्ने थाहा पाउँदा मन एकदमै दुख्यो। केही छैन, माया दिने श्रीमान छन्, साथमा सबै कुरा थाहा पाएर पनि त बृष्या भनेनन्, यसमै खुसी छु। यति भनेर सक्दा आँसुले ज्याकेट पुरै भिजेको थियो। मैले केही पाइला अघि बढाएर भने, सपन, हजुरको बाबा आमा पनि सन्चै होइसिन्छ, मलाई छोरी मान्नुहुन्छ। यति भनेर हिँड्न खोज्दा सपनले अँगालो हाल्नुभयो। मैले भने, सपन, यो बेसा केटीलाई नछोइस्यो, हजुर अपवित्र हुनुहोला। अब त यो शरीरमा अर्को व्यक्तिले पनि हरेक रात हक जमाएर खेल्ने गर्छ, हजुरको साना होइन सपन, म नछोइस्यो। यति भन्दा नभन्दै सपनको आँखाबाट आँसुहरू समुद्रको छाल जस्तै बगेको थियो। सपनले रोएर भन्नुभयो, सबै कुरा भन्न मन लागेर पनि भन्न सकिनँ मैले, कुनै मेसेजको रिप्लाई दिएको छैन उसको। त्यो दिनभन्दा पहिले मैले तिम्रो आइडी कहिले खोलेको थिइनँ, उसले त्यो भनेपछि सहन नसकेर खोलेको। म चाहन्नथेँ साना तिना कुराले तिमीहरूको फ्रेन्डसिप टुटोस्, म केही पनि चाहन्नथेँ यस्तो। हो, मैले कुर्न पर्थ्यो, सकिनँ, अरू केही भन्दिनँ, मलाई माफ गरिदेऊ साना, आई एम सरी। सपनको कुरा कति सही कति गलत केही थाहा थिएन, ऊ त मैले सबैभन्दा बढी चाहेको मान्छे थियो। मायामा के सही के गलत, प्रेममा हरेक कुरा जायज भनेको त्यही भएर होला सायद। म सपनको अँगालोमा बेरिएर रोइरहेँ धेरै बेर, छुट्न मनै नलाग्ने, कति प्यारो साथ। धेरै पछि फर्किएको यो समय रोकिए पनि हुन्थ्यो, समय कहिले नजाओस् जस्तो लाग्दै थियो। यति बेला मैले म कसैकी छोरी बुहारी र श्रीमती हुँ भन्ने पनि भुलेछु। मैले त भुले भुले, सपनले पनि भुल्नुभयो सायद। रुदा रुँदै मैले भने, सपन, जाने होइन, ढिला भयो। सपन केही बोल्नु भएन। मैले सपनको गोजीबाट ब्रासलेट निकालेँ र उसको हातमा लगाइदिएर भने, फेसबुकमा रिक्वेस्ट पठाइछु ल, मन दुखेको बेलामा मेसेज गर्छु। उहाँले हस भन्नुभयो अनि नम्बर पनि राख्नुभयो मेरो। मलाई फेरि अँगालोमा बेरेर भन्नुभयो, यो जुनीलाई माफ गर ल साना, अर्को जुनी तिमीबाट कसैले खोज्दैन मलाई, नजाऊ भन्न पनि अर्काको नास हो, जाऊ भनौँ मन मान्दैन साना, नभेटेको भए भरु हुन्थ्यो, अब नभेट ल सानो, गाह्रो हुन्छ छुट्न, धेरै गाह्रो हुन्छ, मामु बाबाकोमा गइराख अनि मलाई भन खबर हस्। म आत्तिसके सानो, सक्दिनँ तिमीबाट टाढा हुन। मैले पनि सेम हियर भने र त्यहाँबाट हामी दुवैजना एउटै बाइकमा आयौँ। होटेल पुगेर मैले सपनको मफलर लगाएँ अनि सपनलाई मेरो दिएर म लागेँ आशिष भएको ठाउँतिर, मन सपनलाई दिएर अनि रित्तो शरीर लिएर। सपनसँग छुटिएर म सरासर कोठामा गएँ। आशिष सिरकोडेर सुतिरहनु भएको थियो, सायद चिसो भएर पनि होला। मलाई डर लागिरहेको थियो, कहाँ गएको भनेर गाली गर्ने हो कि भनेर। हुन पनि गाली गर्नु स्वाभाविकै थियो, उसको सिन्दुर लगाएर श्रीमतीको उपमा पाएकी म यति राति कोही अरूको अँगालोमा बेरिएर आएकी थिएँ। डराई डराई मैले उहाँलाई उठाएँ र भने, चिसो भयो, जाम कफी खान। उहाँ फ्रेस भएर ज्याकेट लगाउनु भयो र हामी कफी खान झर्यौँ। कफी खाँदा पनि केही पलको अघिको दृश्य आँखामा आइरह्यो। त्यो दिन मलाई खान पनि मन लागेन, खान्न भनेको आशिष कहाँ मान्थ्यो, र उसकै भागबाट दुई तिन गाँस सिकेर खाएँ। राति बेडमा गएपछि मनले अनेक कुरा सोच्न थाल्यो, बिहेभन्दा अघि यो ठाउँमा किन नआएको होला म, अहिले यति मजाले कुरा बुझ्ने सपन त्यो बेला त्यति मूर्ख बनेर किन हिँडेको होला, अब उसको परिवार हामीसँग झन रिसाउने भयो कि क्या हो, यस्तै यस्तै। त्यति बेला नै आशिषको घरदेखि कल आयो, कता हराएको तिमीहरू, हामीलाई त खुब माया मार्यौ त, यस्तै यस्तै गुनासो गर्दै। मैले सामान्य हुने प्रयास गर्दै भने, होइन मामु त्यस्तो केही पनि, एकदमै याद आउँछ यहाँहरूको, यहाँ त नौलो मनै रमाएको छैन, धन्न आशिष भएर पो रमाएको छु। मम्मीले उताबाट रुन्चे स्वरमा छिट्टै फर्क है छोरी भनेछु। आशिष पनि बोल्नु भयो मामुसँग, ऊ त बच्चा जस्तो झन्डै रोएन। मलाई नराम्रो लाग्यो, जे भए पनि ऊ मेरो सौदोको सजावट थियो, मेरो सौभाग्य थियो, माया लागिहाल्छ नि। मामुले फोन राखेपछि उसलाई अँगालोमा बेरेर बसे धेरै बेर, अनि सोधे रिसाउनु भएको त छैन नि बाहिर गए भनेर। उहाँले भनेछु, ए पागल, त्यही पर त गए कि, किन रिसाउनु र, बरु एक्लै बस्दा बोर चाहिँ लाग्यो नि। मैले हाँसेर भने, भोलिबाट एक्लै छोड्दिन हस्। उहाँ मक्ख भइसियो, अनि भविष्यका केही योजना बनाउँदै सुत्ने कोसिस गरियो। भोलिपल्टबाट मैले आफूलाई सम्हालेर पुरै समय आशिषलाई दिने कोसिस गरेँ। ऊ पनि मक्ख थियो। हामी लुम्बिनी एक हप्ता बसेर फर्कने बेला सपनसँग भेट्न मन लाग्यो। म गएँ उसलाई फर्किन लागेको भने, ऊ धेरै रोयो मेरो हात समाएर। मैले रुने भन्दा पनि सम्झाउने कोसिस गरेँ, भाग्यमा नभएको चिज आँखाले देखेर पाइँदैन, अब मलाई बिर्सेर अर्की केटी खोजेर बिहे गर अनि घर फर्क। ऊ भन्दै थियो, मर्छु तर बिहे गर्दिन, तिमी बाहेक अरूलाई यो ज्यान सुहाउँदैन, यो जुनी यादमै बितोस्। ऊ यस्तै भन्दै थियो। हतार भएकाले म उसँग छुट्टिएर फर्किएँ। त्यसपछि हामी जनकपुर धाम एक हप्ता बस्यौँ। त्यहाँ बस्दासम्म सपनको फोन आएन, न त मेसेज नै आयो। मलाई पनि खासै मतलब लाग्न छोडेको थियो। त्यहाँबाट हामी पाल्पाको रानी महल पुगेर घर आयौँ, एक हप्ता घर बसेर आराम गर्ने योजनाको साथमा। घर आएको दुई दिनपछि हामी मामु बाबालाई भेट्न गयौँ। मामुको मुहारको चमक पुरै उडेको थियो। उहाँले आशिषसँग पनि कस्तो अर्कै व्यवहार गरे जस्तो लाग्यो। बाबा मामुको त झन् बोलचालै बन्द भएको थियो। मैले बुझिसकेकी थिएँ सपन भेटिएको कुराले मामुलाई मन दुखेको छ भनेर। त्यही पनि त आशिषसँग त्यस्तो व्यवहार गर्न मिल्दैन थियो, कति मन दुख्यो होला उसको। मैले म भोलि आउँछु भनेर आशिषलाई घर फर्काइदिए। ऊ गएपछि मम्मीलाई सबै कुरा सुनाए, सपनसँग के भयो भनेर। बाबा त एकछिन झनक्क रिसाउनु भयो, तिमीहरू आमा छोरीले मेरो इज्जत फाल्ने भयो भनेर। मैले बाबालाई, सरी बाबा, अबदेखि उसँग भेट्दिन, मलाई अतीतभन्दा वर्तमान नै प्यारो छ भनेर भने। बाबाले वर्तमान प्यारो भएको मान्छेले सपनको अँगालोमा किन गयो भनेर गाली गर्न थाल्नुभयो। थाहा छ, छोरी मान्छेको इज्जत भनेको कर्कलाको पानी जस्तै हुन्छ। हनीमुन मनाउन गएको मान्छे अर्काको अँगालोमा बेरिँदा शरम लाग्यो कि लागेन। आशिषले त्यो कुरा देखेको भए मेरो इज्जत कहाँ जान्थ्यो, कि सत्य कुरा बताउन सक्नु पर्थ्यो। बाबाको गाली जिन्दगीमा पहिलो पटक खाँदा मन एकदमै दुख्यो। बाबा रिसाएर केही नबोली अफिस हिँड्नुभयो, म पागल जस्तै भएँ। मामुले भन्नुभयो, अस्ति पनि त्यही कुरालाई लिएर बाबा मामुको कुटाकुट नै भएको रे। मैले मामुलाई पनि सम्झाउन खोजेँ, मामु अब छाड्दिछु सपनको भूत, मेरो र उसको जिन्दगीको गोरेटो नै अलग भइसक्यो। उसले पनि राम्रो केटी खोजेर बिहे गर्दा हुन्छ, फेरि हिजो म उसको लागि बेस्या भएको मान्छे अब चाहिँ कसरी खास, म उसको जरुरत अनुसार चल्ने साधन पनि त होइन। आशिषले पनि माया गर्छ, इज्जत गर्छ, के भयो र, अब छोडिदिनुहोस् बाबालाई पनि आफ्नो हिसाबले बाँच्न। दोष भाग्यको छ मामु, बाबा र आशिषको छैन। यतिकैमा घरको फोन बज्यो, मैले उठाएँ। फोनको आवाज सुनेपछि म मरेतुल्य भएँ। बाबाले त आत्महत्या गर्नुभयो रे, अफिसमै विष सेवन गरेर। मेरो जिन्दगीको सबैभन्दा प्यारो मान्छे मेरो बाबा, जसले मेरो हरेक इच्छाहरू बिना कुनै प्रश्न पुरा गरिदिनुहुन्थ्यो। मैले मागेको हरेक कुरालाई नाइ कहिले भन्नु भएन। उहाँले सपनलाई पनि त नाइ भनेको होइन नि, ऊ आफैको टाढा भएको, त्यही भएर बाबालाई रिस उठेको थियो। मेरो त्यस्तो सिचुएसनमा पनि के किन कसरी एउटा पनि प्रश्न सोधै बिना झ्याप्प आँखा चिम्लेर विश्वास गर्ने मेरो बाबा, म कुनै शब्दले पनि बाबाको माया वर्णन गर्न सक्दिनँ। तर आज बाल्यकालदेखिको साथीलाई भेटेको भरमा बाबाको यति धेरै मन दुख्छ भनेर मैले कहिले सोचिनँ। हुन त बाबाको विश्वासमा ठेस लागेर पनि हुन सक्छ। कुनै कुनै मान्छेहरू यस्ता हुन्छन् जो आफ्नो स्वाभिमानमा ठेस पुगेको सहनै सक्दैनन्। मेरो बाबाको हकमा पनि त्यही भएको होला। हुन त यो मेरो मनको मात्रै कल्पना हो, खास बाबालाई भएको चाहिँ के हो कसरी बुझ्नु। ल, मैले त बुझिन रे, मामु त 27 वर्ष एउटै सिरानीमा बिताएको मान्छे, त्योभन्दा अघि 3 वर्ष प्रेममा परेको मान्छे, किन बुझ्नु भएन आफ्नो जीवन साथीलाई, कि अफिस र बिजनेसमा घाटा भएर यस्तो पो गरेको हो कि? आखिर अब म अनुमान बाहेक के नै पो गर्न सक्थेँ र बाबा त मेरो माया मारेर छिद्दिसबारीको जुनको बस्तीमा पुगिसक्नु भएको थियो। जिन्दगीमा कहिले भेट नहुने गरेर बाल्यकालदेखि विवाह नहुन्जेलसम्म बाबाको साथमा बिताएका हरेक पलहरू आँखा वरिपरि फ्ल्यासब्याक भएर घुम्न थाले। अब मामुलाई के भन्ने, कसरी भन्ने म केही सोच्नै सकिनँ। म एक्कासी रोएको देखेर मम्मी पनि रुनुभयो अनि मेरो टाउकोमा हात राखेर भन्नुभयो, अबदेखि बाबाको चित्त कहिले दुखाउँदिन छोरो, बरु अहिले फोन गरेर सरी भन्छु। लौ मम्मी त फोन डायल गर्न लाग्नुभयो, तर बाबाको फोन त अफ थियो सदा सदाको लागि। मम्मी कराउन थाल्नुभयो, रिस उठ्यो कि फोन अफ, तेरो बुबाको चालै ठिक छैन है छोरी। म झन् झन् कमजोर भन्न थाले मामुको तर्पाई देखेर। बाहिर जे जे भए पनि भित्र आफ्नो लोग्नेको माया त हरेक स्वास्नीलाई हुन्छ नि एकाध केस बाहेक। म चुपचाप बाहिर निस्केर आशिषलाई फोन गरे, सबै कुरा भन्न नसकेर हस्पिटल आइसिउन मात्रै भने। उसले किन भनेर सोधिन सक्दै मैले फोन काटे। उसको कम्तीमा पनि 10 फोन आयो तर मैले उठाउन सकिनँ। मम्मीलाई भने मामु एकैछिन हस्पिटल जाउँ न, कस्तो चक्कर आयो मलाई। ट्याक्सी रोकेर आमा छोरी अस्पताल गेटमा पुग्दा आशिष रोइरहेको दृश्यले मामु झस्किनु भयो। म त बाबाको लागि सब थोक थिएँ, त्यसैले हिम्मतले काम गर्न परेर होला आँसु खासै झरेको थिएन। मामुलाई लिएर आशिष र म वार्डमा पुग्दा बाबाको मुख सेतो कपडाले ढाकिएको थियो। वार्ड बाहिर कर्मचारी, नेता, हाकिमसम्मको लाइन थियो। मैले कपडा हटाएर बाबाको मुख हेर्नै लाग्दा पछाडिबाट केही ढलेको आवाज आयो। मैले फर्केर हेर्दा मामु हुनुहुन्थ्यो। भगवान, यो कस्तो परीक्षा लिँदै थियो हामीसँग। आशिषले मामुलाई समाएर उठाउनु भयो र डाक्टर बोलाउनु भयो। हेर्दा केही होइन, सामान्य छ भनेर डाक्टर गए। मामुको त मनमा घाउ लागेको थियो, अनि कहाँबाट देखोस् त डाक्टरले। आशिष र म मामुलाई छोडेर डाक्टरकोमा गयौँ बाबाको बारेमा बुझ्न। पोस्टमार्टम रिपोर्ट आइसकेको रहेछ, कारण विषेवन नै थियो। अब अस्पतालमा गल्फती गरेर बस्नुको कुनै औचित्य थिएन, त्यसैले अब अन्तिम संस्कार त गर्नु नै थियो। त्योभन्दा पहिला प्रहरीले मलाई एउटा लेटर दियो, खोलेर हेरे त्यसमा लेखिएको थियो, प्यारी छोरी, मुटुभरिको माया तिमीलाई। यो पत्र मैले तिमीलाई गाली गर्न लेखेको होइन, बस बाटो नबिराऊ, आफ्नो श्रीमानलाई सधैँ इज्जत र सम्मान देऊ, अतीत सम्झेर वर्तमान नबिगार, किनकि ऊ तिम्रो इज्जतको लायक छ। मबाट कुनै गल्ती भएको छ भने माफ गरिदेऊ, सम्झेर नरुनु। मामुलाई पनि कुनै दोष नदेऊ, मेरो तर्फबाट धेरै माया भनिदेऊ। बुझ्ने भएकी छौ, सबै कुरा सम्हाल्नु, मेरो व्यवसाय, मेरो सपना अब सबै तिम्रो हातमा छ छोरी। मम्मीको ख्याल गर्नु, तिम्रो भविष्य उज्जवल होस्, यही कामना, उही तिम्रो बाबा। मामुको होस पनि आइसकेको थियो। सबैले बाबाको अन्तिम संस्कारको तयारी गर्नुभयो। बाबाको अन्तिम विदाईमा धेरै ठुला ठुला व्यक्ति आएका थिए। जो जो आएका थिए कसैको पनि आँखा उभानु थिएन। मेरो मम्मी बिचराको पात्र बन्नुभयो। उहाँको सिन्दूर बग्यो, पोते चुडियो, चुगा फुटाइयो, समाजले एकल महिलाको उपाधि भिराइदियो। मम्मीको मनमा लागेको चोट र आँखाबाट बगेको आँसुको मूल्य कसैले बुझ्न सकेनन्, मात्रै सहानुभूतिका शब्दहरू ओइरिए। आखिर समाजले नारीलाई बुझ्न र साथ दिन कहिले जानेनन्। म त मामुसँग एक शब्द पनि बोल्न सकिनँ, पुरै आशिष व्यस्त थियो मामुलाई सम्हाल्न। कति माया गरेको उसले मामुलाई, म त त्यो देखेर छक्क थिएँ। बाबाको अन्तिम विदाईमा दागबत्ती मैले दिएँ। समाजका मान्छेहरू बिचरा छोरा पनि नभएको कस्तो अगति नै परेर गयो भनेर कुरा काट्दै थिए। कस्ता मान्छे, दुःखमा साथ दिनको सट्टा उल्टे दया देखाउने। मलाई रिस पनि उठ्यो, तर रिस उठेर पो के नै भन्नु, कतिजनालाई जवाफ दिनु। म चुपचाप बसेँ। अब 13 काम पनि मैले नै गरेँ। धेरैले हौसला दिए, साथ दिए, कसैले दया पनि देखाए। कतिपय छोरी मात्र हुने बाबा आमाले प्रेरणा पाए। यसरी मैले सन्तान भएर जन्मेको कर्तव्य पुरा गरेर आफ्नो घर फर्केँ आशिषको साथमा। फर्कने बेला मामुलाई भने, छोरा भएको भए यही घरमा बस्थे भनेर नसोच्नु, छोराले पनि त छोडेको धेरै उदाहरण छ। त्यसरी नरुनु, एक्लो फिल नगर्नु, म हजुरकै साथमा छु भनेर भने। आशिषले पनि त्यही भनेर सम्झायो। मम्मी त्यो दिन आशिषलाई अँगालेर धेरै रुनुभयो। हामी मामुलाई छोडेर घर आयौँ। घर आएको भोलिपल्टबाट मलाई निकै गाह्रो हुन थाल्यो। वाकवाकी लाग्ने, रिङटा लाग्ने, यस्तै यस्तै हुन थाल्यो। कमजोरीले होला भनेर हस्पिटल चेकअप गराउन गयौँ। सबै चेकअप गराउँदा रिपोर्ट प्रेग्नेन्सीको आयो। यो खबरले आशिषको खुसीको सीमा नै थिएन। तर म आमा बन्नेवाला छु भन्ने कुराले मलाई खुसी बनाउनु भन्दा पनि तनाव थपिदियो। भर्खरै त्यति ठुलो शोकबाट निस्केको मान्छे कसरी तयार हुनु अब फेरि अर्को युद्धको लागि? फेरि त्यसको लागि हाम्रो कुनै योजना पनि त थिएन नि। हे भगवान्, म यो कहाँ फसेको थिएँ? बाबाको बिजनेस सौपट थियो, मामु अन्यलमा हुनुहुन्थ्यो। यस्तो अवस्थामा बच्चाको आमा हुने क्षमता थिएन मसँग। तर आज आशिषको खुसीको लागि म हारेको थिएँ। ऊ एकदमै खुसी थियो, म पनि खुसी भएँ। उसले मामु बाबालाई भनेर टोलभरि मिठाई पार्न लगायो। मैले पनि मामुलाई यो कुरा सुनाएँ। मामु पनि एकदमै खुसी हुनुभयो यो खबर सुनेर। अब त आशिष र मामुको सम्बन्ध पनि सुमधुर बन्दै गयो। आशिषले ज्वाइँ होइन छोरा भनेर हरेक जिम्मेवारी निभाउँदै आएको थियो। मामु एक दिन आशिषलाई नभेट्दा छटपटी नै थाल्नुहुन्थ्यो। यता म बाबाको बिजनेस सम्हाल्न व्यस्त थिएँ। व्यवसाय भनेको अफिस जस्तो सजिलो थिएन। कहिले कता, कहिले कहाँ, कहिले राति बाहिर बस्थ्यो, कहिले रात बाहिरै काट्नुपर्ने। मैले आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन सकिनँ। 3 महिना भएपछि हामी चेकअपको लागि गयौँ। गर्भमा छोरी नै रहेछन्, ठ्याक्कै आशिषले चाहे जस्तै। घरमा सबैले मेरो एकदमै केयर गरिसिन्थ्यो। मामु पनि बेला बेलामा आउने जाने, मेरो ख्याल राख्ने गर्नुहुन्थ्यो। मेरो खुसी र हुनेवाला बच्चाको बारेमा सोच्ने धेरै थिए। म आफूलाई एकदमै भाग्यमानी महसुस गर्थे। तर 5 महिना पुगेसँगै केही दिन पश्चात मलाई एकदमै ज्वरो आउने, विकनेस बढ्ने भयो। आशिषले मलाई हस्पिटल लैजानुभयो। हस्पिटल पुगेर चेक गर्दा पेटमा बच्चा मरिसकेको रहेछ। यो कुरा डाक्टरले मलाई भन्दा पहिला आशिषलाई सुनाइदिनु भएछ। उहाँ मसँग जिन्दगीमा पहिलोपल्ट त्यो दिन एकदमै धेरै रुनुभयो। हुन त सन्तानको त्यस्तो खबरले मलाई पनि खुसी त कहाँ दिएको थियो र। ऊ पेटमा आएपछि, ऊ चल्न थालेपछि उसले लात्ती हान्दाको त्यो अपार आनन्द महसुस गर्नबाट म अब सदा सदाको लागि वञ्चित हुन पुगेँ। उसको लागि हामीले सँगै देखेको सपना अधुरा भए। म पनि त्यो दिन रोएँ। त्यो दिन आफ्नै भाग्यलाई धिक्कारेर रोएँ। छोरी भएर जन्मिनु पनि एकदमै ठुलो पाप जस्तै लाग्थ्यो मलाई। बाबा गुमाए, मेरै कारणले आज गर्भमा आएकी सन्तानले छाडे। मैले अनेक आरोप भोग्न पर्यो। चरित्रमा दाग लाएर आफ्नै मनको मान्छेले छाडिदियो। मैले अन्जान मान्छेसँग नाता जोड्नु पर्यो, जन्मघर छोड्नु पर्यो। मलाई आफैदेखि दिक्क लागेर आयो। तर जे भए पनि सहनु बाहेक अरू विकल्पै थिएन। यसरी अपरेसन गरेर बच्चा मेरो पेटबाट निकालियो। घरमा सबै दुखी थिए। म एउटी आमा जसको काख रित्तै थियो। मलाई कति चोट पर्यो होला। सबैले माया गरे पनि अनुमान लाउन कसैले सक्दैन थिए। आशिष पनि निकै दुखी हुनुभयो। कति छाक त खाना खानु भएन उहाँले। मलाई भने यो बेला नखाए कमजोर हुन्छ भनेर सबैले कर लगाएर खुवाउँथे। समय यत्तिकै बित्दै गयो। बाबाले हामीलाई छाडेर गएको पनि 1 वर्ष बित्यो। छोरी मिसक्यारेज भएदेखि मैले एन्टी डिप्रेसनको मेडिसिन लिन पर्यो। बिजनेस सम्हाल्ने मान्छे नभएर मामुले नेपालभरि भएका हाम्रा सबै कम्पनी र त्यसको ब्रान्च बेचेर मेरै केयर गरेर बस्न थाल्नुभयो। मैले जब पनि गर्न छाडिसकेकी थिएँ। खालि रुन मन लाग्थ्यो बितेका पल सम्झेर। आजकल सपनको याद त खासै आउन छोडेको थियो। एक दिन म घरमा मामु बाबालाई सोधेर माइत गएको थिएँ। आशिष अफिस जानु भएको थियो, भेट पनि भएन। राति हाम्रोमा नै आउने कुरा थियो। तर रातको 10 बज्दा पनि आउनु नै भएन। मलाई डर लाग्न थालेको थियो मनमा, केही त भएन भनेर। फोन कति धेरै गरेँ, फोन नै उठेन। एकछिनमा फोन हान्दा हान्दा उहाँको फोन नै अफ भयो। अब त झन् मामु पनि आत्तिन थाल्नुभयो। उता घरको मामु बाबा पनि डराइसक्नु भएको थियो। कतै नजाने, केही नखाई सरासर टाइममा घर आउने मान्छे आज अत्तो पत्तो थिएन। एकैछिनमा कुनै नौलो नम्बरबाट फोन आयो। मैले फोन उठाएँ। उताबाट सोधियो, हजुर इन्जिनियर आशिषको वाइफ हो? मैले हो भने। उताबाट रुन्चे स्वरमा बोल्ने केटीले भनिन्, सुन्नु न, म चौकीबाट इन्स्पेक्टर रमा बोलेकी। हजुरको श्रीमान चढेको गाडी दुर्घटना भएछ। अवस्था अलिक गम्भीर नै छ। हामी हस्पिटल लान खोज्दैछौँ। आफन्तहरू साथ लिएर आउनुहोला। यति भनेर फोन काटियो। मेरो होस हवास नै उड्यो। दिमाग, मन, मस्तिष्क सबै खाली खाली थियो। भगवान्ले खुसी मेरो भागमा लेख्नै भुलेछन्। यही सोचेर म र मामु हस्पिटल हिँड्यौँ हतार हतार। भाग्यलाई जित्न मान्छेले सक्दैन रहेछ क्यार। सायद मैले पनि सकिनँ दुःखको भुमरी पार गरेर निस्कनलाई। हतार हतार हस्पिटल पुग्दा आशिष इमर्जेन्सी वार्डमा लडिरहेको थियो। टाउकोमा लागेको गहिरो चोटबाट भलभल्ती रगत बग्दै थियो अनि कम्मरभन्दा तलको भाग पेलिएर छ्यातपिछ्यात थियो। हेर्दै डर लाग्दो। ऊ बेहोस भएर पनि या या भन्दै कराइरहेको देख्दा झन् म सम्हालिन नसक्ने भएको थिएँ। म आफूले आफैलाई सम्हाल्न सकिनँ। नजिक जान मन थियो आशिषको, बाबाले जान दिनु भएन। मलाई चिच्याएर रुन मन थियो अनि भन्न मन थियो, भगवान दुःख दिने अरू कोही भेटिन संसारमा। तर त्यो सार्वजनिक ठाउँ थियो, मेरो लोग्ने जस्तै हजारौँ चोटपटकका बिरामी थिए, त्यसैले म रुनै सकिनँ। यत्तिकैमा डाक्टर साहब आउनुभयो र भन्नुभयो, हजुरको बिरामीलाई रगतको अभाव छ, छिटोभन्दा छिटो व्यवस्था गर्नुहोला।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले रातिको ठिक 10 बजेको साथ।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: टाउको गह्र आउँछ, शरीर शिथिल, हात खुट्टा ललाक लुलुक्क छन्। आँखामा चिप्रा टाँसिएर खुल्न मानिरहेका छैनन्। आँखा मिचेर चिप्रा फाल्छु अनि बल्लो बेडमा नजर डुलाउँछु। अविरल त्यहाँ छैन। आधा मात्र खुलेका आँखाले उसलाई नदेखेको पो हुन् कि? दुवै हातले आँखा मिच्छु, उसै गरी नजर लगाउँछु, फेरि पनि उसलाई देख्दिनँ। शरीर काँपेको महसुस भइरहेको छ। कस्तो जाडो, सुस्तरी आवाज निकाल्छु। ओठ पनि काँपिरहेको महसुस हुन्छ। निधार छाम्छु, तातो छ, ज्वरो आएको हुनुपर्छ। उफ, फेरि सताउन आइपुग्यो। अब भने आवाज बिना नै मन बोल्छ, मनको खिन्नता हुनुपर्छ। उठ्ने प्रयास गर्छु, सिरकको थिचाइलाई पन्छाउन सक्दिनँ। लामो सास तान्छु र बल गर्छु। सिरकले देब्रे भएर मेरो पुरै शरीर छाड्छ। ओ माई गड, म नग्न छु। राति के भयो सम्झन खोजेँ तर सकिनँ। लेखकले मसँग छल गर्यो, मैले अनुमान लगाएँ। आँसु बग्यो, आक्रोश बढ्यो। कतै नसामा मबाटै कुनै गल्ती भयो कि? आँसु र आक्रोशसँगै प्रश्नले पनि सताउन थाल्यो। शरीरको तापक्रम झनै बढ्यो। लुगाको खोजीमा यताउता नजर डुलाएँ तर भेटिन। नग्न शरीरमा नजिकै रहेको टावल बेरेँ। ढोकाको चुकुलतर्फ नजर दौडाउँदै उठेँ। नजरसँगै कति छिटो ढोकाको समीप पुगिसकेछु। हतपत्त चुकुल लगाएँ, बाथरुम छिरेँ। लुगा त त्यहाँ पो रहेछ। उठाउन खोजेँ, गनायो। लुगाभरि भोमिट जमेको थियो। कसरी यस्तो भयो? फेरि सम्झने प्रयास गरेँ, दोस्रो पटक पनि विफल भयो। लुगा खुट्टाले हुर्याएर एक कुना पुर्याइदिएँ। सावर खोलेँ, प्रत्येक अङ्ग अङ्गमा पानी सँगै हात पुग्यो। सायद ऊ रातभरि मेरा यिनै अङ्गहरूसँग खेले होला। उसले अपवित्र पारेका यी अङ्गलाई म पानीले पखालेर कहाँ शुद्ध पार्न सक्छु? मन न हो, कहाँ स्थिर रहन्छ र? पानी र आँसु सँगसँगै बग्न थाले। एकछिन आफूलाई पानीमै भिजाइरहेँ। पानीमा या आँसुमा मलाई थाहा छैन, तर जति भिजे पनि मन हलुका भएन। उसै गरी टावल बेरेर कोठामा आएँ। ब्यागमा रहेको जिन्स प्यान्ट र टी सर्ट लगाएँ। कोठाबाट बाहिर निस्किएँ। पैसा तिर्न काउन्टरको अघि उभिएँ। पैसा लेखकले तिरिसकेको रहेछ। उसको फोन नम्बर लिएर त्यहाँबाट निस्किएँ। होटल कम्पाउन्डबाटै नम्बर डायल गरेँ। फोन अफ थियो। मेरो शरीरसँग खेलेर भाग्यो पापी। मनमा अनेक कुरा खेल्न थाले। ऊ लेखक नै हो त? ऊ अविरल नै हो त? हत्तपत्त ब्यागमा रहेको पुस्तक निकालेँ। लेखकको फोटो हेरेँ, ठम्म्याउन सकिनँ। तड्कनको गति बढ्न थाल्यो। ढिला नगरी मोबाइलमा डाटा अन गरेँ, गुगल खोलेँ, अविरल लेखेर सर्च गरेँ। लेखक उही रहेछ। त्यहाँबाट सिधै फेवाताल किनार पुगेँ। कफी मगाएर ताललाई निहाल्न थालेँ। ताल बाराही मन्दिर र वरिपरि मानिसको घुइँचो, तालभरि छरिएका डुङ्गा, ताल वरिपरिबाट बहेको चिसो हावा, फेवातालमा डुबुल्की मारिरहेको माछा पुच्छ्रे, अनि तालको मनोरम दृश्यसँगै रमाइरहेका चराहरू। तर मेरो मन भने बेचैन। तालको छेउछाउमा रहेका रुख बिरुवामा नयाँ पालुवा पलाएका छन्। फुलहरू ढकमक्क फुलेका छन्। होटलको वरिपरि फुलहरूको सुगन्ध छाइरहेको छ। चराचुरुङ्गीले मिठो धुन छरिरहेका छन्। बसन्त ऋतुको यो हरियाली सिजनमा मेरो मन भने उजाड छ। फेवातालबाट बेला बेला स्पर्श गर्न आउने चिसो हावाले समेत पोलिरहेको छ। कफी पनि सेलाइसकेछ। एकै गुटकीमा स्वाट्ट पारे। पहिलो पटक मेरो बेस्ट कफी लाते स्वादहीन लाग्यो। मन नै अमिलो भएपछि सबै चिज खल्लो लाग्छन् सायद। होटलको काउन्टरबाट पाएको नम्बरमा अविरललाई फोन लगाएँ। अफ नै थियो। मोबाइल फेवातालमा हुर्याउन मन लाग्यो। हात उठाइसकेकी थिएँ, के सोचे कुन्नी, रोकिएँ। मोबाइल हुर्याउन उठेका हात त रोकेँ, तर मनको बहावलाई भने रोक्न सकिनँ। फेरि आँखाबाट तप तप गर्दै आँसु चुहिन थाले। आँसु तप्प छर्यो, आँसु पुछेका न्यापकिन टेबल भरि भइसके, अब त सकिएछन् पनि। वेटरले हेरिरहेको रहेछ, उसलाई इसारा गरेर अर्को कफी अर्डर गरे। ऊ कफी भन्दा पहिला न्यापकिन बोकेर आयो, न्यापकिन टेबलमा राख्दै भन्यो, आर यु फाइन म्याम? यस, मैले जवाफ फर्काएँ। उसलाई त ठिक छु भनेर ढाँटेँ, तर आफ्नै मनलाई ढाँट्न सकिन, न मनले पीडा दबाउनै सक्यो। बहकिएको मनलाई शान्त पार्न पोखरा आएकी थिएँ, झन पीडा थपियो। जुरुक्क उठेर बाथरुमतिर लागेँ। सबैभन्दा पहिला ऐनामा अनुहार निहालेँ। आफूले आफैलाई निकै निरीह पाएँ। मन तरङ्गित हुन थाल्यो। होटल बाहिर गुम्सिएका आँसु बाथरुममा खुलेर बगे। आँसुसँगै मुखबाट च्वाट्ट निस्कियो, आई हेट राइटर। कफीको चुस्केसँगै अघिल्लो दिन सम्झन खोजे। त्यसपछि के भयो? अह, लाखौं प्रयास गरे पनि सकिन। होटलको कोठामा जानु अघिको अवस्था भने याद थियो। साँझ 8 बजे, फिस्टेल होटल। काउन्टरमा हाम्रो विवाद भइरहेको छ। म उसँग चर्को बोलिरहेको छु, ऊ मलाई सम्झाउने प्रयास गरिरहेको छ। त्यति नै बेला एक युवक सरासर काउन्टरतर्फ अघि बढ्छ र रिसेप्सनिस्टलाई आफ्नो कोठा नम्बर जाँच गर्न लगाउँछ। उसैसँग त रहेछ मेरो कोठा जुधेको। यस्तो लापरवाही गर्न मिल्छ तपाईँहरूले? रिसेप्सनिस्टको कुरा सुनेपछि उसले शालीन पारामा भन्यो, यो त अति नै भयो। म अलि चर्को बोले। उसले पुलुक्क मतिर हेर्यो। त्यति बेलै म्यानेजर आइपुग्यो, भन्यो, तपाईँहरू दुबईको तर्फबाट कोठा नम्बर 104 बुक भएछ, तपाईँहरूले ख्याल गर्नुपर्ने। अझ हामीले ख्याल गर्नुपर्ने? तपाईँ बढी बोल्दै हुनुहुन्छ, म जङ्गिए। धेरै विवाद नगरौँ, मलाई अर्को कोठा मिलाइदिनुहोस्, यो उहाँलाई दिनुहोस्। ऊ कति ज्ञानी। सरी, सबै प्याक भइसक्यो, म्यानेजर बोल्यो। मैले फेरि चर्को स्वर निकालेँ। ऊ भने कुल नै छ। ऊ गोजीबाट मोबाइल निकालेर अलि पर गयो, कसैलाई फोन गर्यो अनि फेरि हामी भए ठाउँमा आयो। तत्काल म्यानेजरको मोबाइलको घन्टी बज्यो। ऊ पनि हेलो भन्दै हामी भन्दा केही पर गयो। एक मिनटमै म्यानेजर हामी भए ठाउँमा आयो। केही क्षण अघिको चाँदी जस्तो चम्किलो उसको अनुहारमा ग्रहण लागेको छ। प्लिज सर, मेरो त अब जागिर नै जाने भयो, तपाईँ लेखक जस्तो मान्छे कुरा बुझिदिनु पर्यो। म्यानेजरको आँखाबाट आँसु मात्र चुहिन बाँकी छ। डबल बेडको कोठा हो, यदि तपाईँहरूलाई समस्या हुँदैन भने प्लिज म्यानेज गरिदिनुहोस्। प्लिज सर, प्लिज म्याडम, म्यानेजर रुन्चे स्वरमा बोल्यो। लेखकले मलाई हेर्यो, मैले उसलाई, म्यानेजरले हामी दुवैलाई। त्यत्तिकैमा लेखक बोल्यो, उहाँलाई कुनै आपत्ति छैन भने मलाई केही छैन। कुन चाहिँ लेखक रहेछ नचिनेको? मैले उसलाई तलदेखि माथिसम्म निहालेँ। कतै देखे देखे जस्तो पनि लाग्यो। नाम सोधेँ, अविरल। उसले हात अघि बढायो, म तिन छक्क परेँ। कल्पना समेत गरेकी थिइनँ ऊ अविरल होला भन्ने, जसको उपन्यास सोलामा लिएर हिँडेकी छु उही मेरो सामिप्यमा। तत्कालै मैले हात मिलाउँदै आफू कोठा सेयर गर्न तयार भएको बताएँ। उसले मेरो 4 किलो गरुङ्गो झोला उचाल्न हात अघि बढायो। मैले पर्दैन भन्दै टाउको हल्लाएँ। ऊ अघि बढ्यो, म झोला बोकेर उसको पछि पछि लागेँ। फ्रेस भएर बाथरुमबाट निस्कँदा अविरल कोठामा थिएन। म पनि बाहिर निस्किएँ। ऊ गार्डनको एक कुनामा कफी पिइरहेको रहेछ। म नजिकैको टेबलमा गएर बसेँ। वेटर आइपुग्यो, मैले चुरोट र वाइन मगाएँ। ऊ कफी पिउँदै केही लेखिरहेको थियो। बायाँ हातले कफी सुरुप्प पार्छ अनि दायाँ हातले केही लेख्छ। एकछिन गोतलिन्छ, फेरि लेख्छ। अविरल स्टाइल, मैले उसको लेख्ने कलाको निवारण गरिदिएँ। मेरो अर्डर आइपुग्यो। वाइन ताने र चुरोट सल्काएँ। बल्ल ऊ मतिर फर्कियो र मुस्कुरायो। चुरोटको धुवाले उसलाई स्पर्श गरेको हुनुपर्छ। लेखक न हो, चुरोटको बास्नाले मात्तियो होला। सायद उसले अब चोर औँला आफ्नो छातीतिर देखाउँदै चोर र माझी औँलाले चुरोट च्यापेको आकृति बनाएर मतिर देखाउनेछ, मेरो अनुमान। किनकि मैले 2-4 जना लेखक भेटिसकेकी छु। सुन्दर युवती अझ त्यसमाथि साथमा रक्सी र चुरोट। उनीहरू यस्तो अवसर गुमाउन चाहँदैनन्। उनीहरूकै भाषामा भन्ने हो भने यति बेला हामी उनीहरूका लागि पात्र बनिदिन्छौँ। कसैका लागि मुड। उसले डायरी बन्द गर्यो, फेरि मतिर फर्कियो। तर मेरो अनुमान अनुरूप उसले त्यस्तो कुनै सङ्केत गरेन। हुन त लेखक हो, दुई चारवटा चुरोट त ऊ गोजीमै बोकेर हिँड्छ। मैले मनमा नै ठोकुवा गरिदिएँ। मेरा सबै अनुमान फेल खाइरहेका थिए। तेस्रो पटक ऊ मतिर फर्कियो, सायद ऊ अड मानिरहेको छ। फेरि उसको अगाडि रक्सीको कुनै ग्लास पनि त छैन। मैले नै वाइनको ग्लास देखाउँदै पिउने अफर गरेँ। ऊ उठेर सरासर मतिर आयो। अनुमति लिएर म बसिरहेको टेबलमा बस्यो। यति बेला भने मेरो अनुमान मिल्यो। मैले वेटरलाई बोलाएँ, तपाईँ के लिने, हार्ड कि सफ्ट, उसलाई सोधे। उसले पिउने बानी नरहेको बतायो। खाना अर्डर गर्यो। म लज्जित भएँ। उसलाई सरी भन्न समेत सकिनँ। चुरोट पनि नपिउँदो रहेछ। रक्सी र चुरोट नपिउने लेखक मैले जीवनमै पहिलो पटक भेटेकी थिएँ। रक्सी नपिउने पनि लेखक हुन्छन् र? मैले मनको बहावलाई रोक्न सकिनँ। तपाईँकै अगाडि छ, स्मार्ट रहेछ ऊ। कहिल्यै पिउनु भएन या छाड्नुभयो? मेरो चासो बढ्यो। पिएर छोडेको भए आज म यो अवसर गुमाउँदिन थिएँ होला। लेखक जो थियो इम्प्रेसिभ। म मुस्कुराएँ। अलवेज आई एम, ऊ लाउडली हाँस्यो। वाह, उसको हाँसो कति मिठो। एकपटक फेरि हाँसिदिनुहोस् न प्लिज, मेरो लागि, भन्न मन थियो तर सकिनँ। वाइन नलागेर हो कि? मोगो गाईपान, उसको चिनिया खाना आइपुग्यो। मेरो बेस्ट खाना, भन्दै उसले एक चम्चा रस सुरुप पार्यो। मैले एक खुट्क्यो वाइन। उडिरहेको चुरोटको धुवालाई उसले आफ्नो नाक छेउ आउन नदिई हातले पन्छायो। मलाई अड फिल भयो। चुरोटलाई एस्ट्रेमा डोबिदिए। एस्ट्रे उचालेर पछिल्लो टेबलमा राखिदिए। त्यसपछि उसलाई हेरेँ। ऊ फेरि मुस्कुरायो। अघि तपाईँले कतै फोन गर्न साथ म्यानेजरको हाउभाउ नै परिवर्तन भयो, खास कुरा के हो? उति बेला नै मनमा उब्जिएको जिज्ञासा पोखिदिए। ऊ मजाले हाँस्यो र भन्यो, बोससँग कम्प्लेन गरेपछि त्यति त हुनै पर्यो नि। म पनि जोडले हाँसेँ, सायद म कम वाइन ज्यादा। आजै आउनुभएको काठमाडौँबाट? उसले सोध्यो। हो नि, उतैबाट अनलाइनमा बुक गरेर आजै अन्तिम रेल चढेर आएको, मैले जवाफ दिएँ। म पनि त अन्तिम रेलमै आएको, ऊ बोल्यो। ऊ सेकेन्ड क्लासमा रहेछ, म फर्स्ट क्लासमा थिएँ। लेखक लोभी रहेछ। उसले सेकेन्ड क्लासमा आएको भनेपछि मैले अनुमान लगाएँ। रेल चल्न थालेदेखि कस्तो सहज भएको छ है, काठमाडौँबाट 2 घन्टामै पोखरामा आइने, मैले भने। यो रेलको यात्रा

रेलको गति र क्षमता बाहेक सबै सेवा तथा सुविधाहरू उस्तै थिए। बाथरूम फिल्म हलको जस्तो, खाना सिटमै बसेर खान मिल्ने। काठमाडौँ पोखरा लुम्बिनी एक्सप्रेसमा चढ्दा पनि उस्तै अनुभव भयो। एकछिन त हामी केही समय अघिदेखि नेपालमा रेल चल्न थालेपछिको सहजताबारे कुराकानी गर्यौँ। ज्यादा भने म नै बोलिरहेकी थिएँ। जिब्रो लरबराउन थालेको थियो। ऊ भने एकहोरो सुनिरहेको थियो। लेखकहरू त गफाडी हुन्छन् भनेको सुनेकी थिएँ, तर ऊ हरेक कुरामा अरूभन्दा भिन्न थियो। "यु आर सो क्युट, डियर राइटर," म बोलेँ। ऊ मौन रह्यो। "ह्यान्सम पनि," म फेरि बोलेँ। ऊ अझै मौन रह्यो। मैले आफ्नो हात उसको गालातर्फ अघि बढाएँ। गाला मुसारे अनि त्यही हातलाई आफ्नो ओठमा छुवाउँदै भने, "आई लभ राइटर." यतिसम्म याद छ। त्यसपछि के भयो? अह, मेरो मानसपटल खुलेन। त्यसपछि पक्कै उसले मलाई कोठामा लगेर अनुमान लगाएँ। हुन त सुरुमा नै म उत्ताउली भएकी थिएँ। कतै मैबाट पो कुनै गल्ती भयो कि? मनमा अर्को पनि प्रश्न थियो। उत्तर भने केवल अविरलसँग। दिनभर खोज्दा समेत उभेटिएन, न फोन नै लाग्छ। साँझ परिसक्यो। नयाँ वर्ष भएकाले होटलमा कोठा पाउन मुस्किल थियो। होटलहरू चाहर्न बाहेक मसँग अर्को विकल्प थिएन। एउटा कोठा त कसो नपाइएला भन्ने झिनो आशका साथ होटलको खोजीमा लेक साइडमा हिँडिरहेकी थिएँ। एक्कासी एउटा पोस्टरमा पुगेर आँखा ठोकियो। युवा उपन्यासकार अविरलसँग साक्षात्कार। लोकेसन र समय हेरेँ। पोस्टर टाँसिएकै स्थानको भित्रपट्टिको हलमा रहेछ। म सरासर त्यतै लागि अन्तिमतिर गएर बसेँ। प्रश्न उत्तर सेसन चलिरहेको थियो। छेउकै एक युवतीले हात उठाई। माइक आइपुग्यो। अविरलले यतै हेर्यो। हाम्रा आँखा ठोकिए। खिस्सा हाँस्यो। कति पनि हीनताबोध थिएन उसको अनुहारमा। मलाई रिस उठ्यो। गएर सबै सामु उसको गालामा दुई चड्कन लगाइदिउँ लाग्यो, तर आफूलाई सम्हालेँ। कार्यक्रम सकियो। सबै उसको किताबमा अटोग्राफ लिन र उसँग तस्विर खिचाउन थाले। म यथास्थानमा बसिरहेँ। केही समयपछि ऊ मेरो समीप आयो र भन्यो, "के हामी कफी पिउन सक्छौँ?" मैले टाउको मात्र हल्लाएँ। उसले त्यहाँ रहेका केहीसँग बिदा माग्यो। सबैले अनुहार कालो बनाए। युवतीहरू मलाई घुरेर हेर्न थाले। पहिलो उपन्यासबाटै उसले बढाएको आफ्नो क्रेज देखेर मलाई अचम्म लाग्यो। हामी केही नबोली सरासर हिँडिरहेका छौँ। अझ भनौँ न, म उसलाई पछ्याइरहेकी छु। जसरी छायाले उसको आकृतिलाई पछ्याउँछ, जसरी भर्खरै पाइला चाल्न थालेको दुधे बालकले आफ्नै आमाको पाइला पछ्याउँछ। केही समयको पछ्याइपछि हामी फेवाताल किनारमा पुग्छौँ। ऊ एक क्याफेमा छिर्छ। म उसै गरी उसलाई पछ्याउँछु। मेरो झोलामा चक्कु छ, दिउँसो किनेकी। उसलाई सजाएजु दिनु थियो। चक्कुले उसको शरीरको कुनै अङ्गमा चोट दिने योजना बनाइसकेकी थिएँ। त्यसपछि प्रहरीमा रिपोर्ट गर्ने। त्यसअघि म उसकै मुखबाट मेरो अङ्गसँग खेलेको कुरा कबुल गराउन चाहन्थेँ। प्रमाणका लागि मोबाइलमा रेकर्डर अन गरेर झोलामा राखिसकेकी थिएँ। कफी टेबलमा आएपछि बल्ल उसले मतिर हेर्यो। अघिल्लो दिन प्रेमिल लागेको उसको अनुहार कुरूप लाग्न थाल्यो। स्वादिलो लागेको उसको मुस्कान बिस लाग्न थाल्यो। प्रिय लागेको ऊ घृणित लाग्न थाल्यो। मलाई लेखक अपराधी लाग्न थाल्यो। श्वास बढ्यो, रगत उम्लियो, आवेगको गति बढ्न थाल्यो। दाहिने हातले झोला छामछुम गरे चक्कुको खोजीमा। उसको कुरा सुन्ने धैर्यता एकाएक गायब भयो। आँखाबाट बरबर आँसु झर्न थाले। त्यति नै बेला टेबलमा रहेको मेरो देब्रे हात समाउँदै उसले भन्यो, "तिमीले आफूलाई सम्हाल्नुपर्छ। हिजो राति मेरो ठाउँमा अरू कोही भइदिएको भए?" ऊ रोकियो। मेरो श्वास रोकियो। चक्कु खोजिरहेको हात रोकियो। केही सोचिरहेको दिमाग रोकियो। सायद मेरो रक्त सञ्चार पनि रोकियो होला। मनको हलचल त रोकियो नै। मेरा आँखा उसका ओठमा छन्। कति बेला चल्छन् ती ओठ? के भन्न खोज्दैछ ऊ? म निकै लज्जित छु अनुमति बिना तिमीलाई नङ्ग्याएकोमा। मसँग अर्को विकल्प पनि थिएन। कपडा भरि भोमिट लागेको थियो।

0: अनि तिमी बेहोस। तर मैले तिम्रो शरीर हेरिन, तिम्रो शरीरको कुनै अङ्गलाई स्पर्श गरिन, टाउको अर्कोपट्टि फर्काएँ अनि शिर कोडाइदिएँ। मैले एकपटक उसलाई हेरेँ, उसका आँखा पढेँ, निर्दोष लाग्न थाले ती आँखा। उसले मेरो शरीरसँग छल गरेको भए मैले केही त महसुस गर्नुपर्ने हो भन्ने लाग्यो। सायद म भावनामा धेरै बहकिएँ कि। झोलाबाट दाहिने हात झिकेर उसले समाइरहेको मेरो देब्रे हातमाथि राखेँ। ऊ मुस्कुरायो। अब मलाई उसको मुस्कान खास लाग्न थाल्यो, अघिल्लो दिनको जस्तै। गीत नै छ नि, फुलको आँखामा फुलै संसार। म उसलाई सुनिरहेकी थिएँ। ऊ बोल्दै थियो, हरेक कुरा लिमिटेसनमा हुनुपर्छ। आफ्नो करियर बनाउनु पर्ने समयमा तिमी यसरी आफूलाई रक्सी र चुरोटको अम्बलमा नफसाऊ, फेरि यो समय फर्किएर आउँदैन। उसलाई के थाहा मैले पहिलो पटक रक्सी पिएकी थिएँ भन्ने, उसलाई के थाहा मेरो हातले पहिलो पटक चुरोट समाएका थिए भन्ने, उसलाई के थाहा मैले जिउने हरेक सहारा गुमाएकी छु भन्ने, अनि उसलाई के थाहा अब मेरो यो संसारमा आफ्नो भन्ने कोही छैन भन्ने। यस्तो अवस्थामा म रक्सी नपिएर के पिउँ? हुन त उसले भनेको पनि ठिकै हो, मैले पिउनु पर्ने त बिस हो, तर म सक्दिनँ, म कायर छु। फेरि आफूले आफैलाई मार्नु जतिको ठूलो अपराध के नै होला र? म आत्महत्याको आरोपमा अपराधी बन्न चाहन्न। मैले उसलाई बस यति भने, म आँसु हुँ, कहिले रित्तिन्न। सम्हाल्दा सम्हाल्दै आँखा रसाइहाले। उसले मेरो टाउको छाम्यो र भन्यो, तिमीलाई त ज्वरो आए जस्तो छ। म केही बोलिनँ, जवाफ आँसुले दिइरहेका थिए। यस्तो बेला मौनता नै सबैभन्दा ठूलो जवाफ हो सायद। हिँड जाउँ बिल तिरेर, उसले भन्यो। कता जाने किन जाने यस्ता प्रश्न गर्नु बेकार लाग्यो मलाई। उसको पछि पछि लागे। ऊ एक मेडिकलमा गएर रोकियो, डाक्टरसँग मलाई ज्वरो आइरहेको बतायो। डाक्टरले मेरो हातमा थर्मोमिटर थमाइदिए। मैले काखीमा च्यापेँ, 99 डिग्री मात्र रहेछ। सिटामोल लिएर हामी त्यहाँबाट हिँड्यौँ। खासमा डाक्टरले ज्वरो नाप्न नजानेका हुन्। उनले मेरो शरीरको ज्वरो नापे, मनको ज्वरो नाप्न सकेनन्। नत्र 99 होइन, पक्कै 103 डिग्री देखिन्थ्यो। शरीरको ज्वरो नाप्ने त थर्मोमिटर छ, तर मनको ज्वरो कसले नाप्न सक्ला र है? मैले अविरललाई भने। ऊ केही बोलेन, सायद यसको जवाफ उसँग छैन। एउटा पसलमा पुगेपछि ऊ रोकियो, पानी किन्यो, एउटा सिटामोल र पानी मेरो हातमा थमाइदियो। मैले ड्याडीलाई सम्झिएँ, कति केयर गर्नुहुन्थ्यो उहाँ मेरो। उहाँले छोडेर गएपछि मेरो स्वास्थ्यको चिन्ता गर्ने एउटी बहिनी थिए, उसले पनि छाडेर गई। अनायासै आँखाबाट फेरि आँसु बग्यो। अविरलले रुमाल निकालेर आँसु पुछिदियो। ड्याडी र बहिनी पछि अविरल नै हुनुपर्छ मेरो यसरी ख्याल गर्ने व्यक्ति। तिम्रो नाम आँसु किन रहेछ भन्ने बल्ल थाहा पाएँ। तारन्तर मेरा आँखा रसाएपछि उसले भन्यो। मैले आफूलाई सम्हाल्ने प्रयास गरेँ। थ्याङ्क यू सो मच फर एभ्रिथिङ डियर अविरल, जवाफमा यति भने। आजको बसाइ कहाँ छ? लेक साइडमा हिँडिरहेको बेला उसले सोध्यो। मैले निश्चित नभएको बताएँ। यति बेला यहाँ कोठा पाउन गाह्रो छ, उसले नै भन्यो। एउटा न एउटा त पाइएला कि? पाइँदैन भन्ने थाहा हुँदा हुँदै भनिदिएँ। अन्य कुनै विकल्प पनि त थिएन मसँग। विश्वास थियो उसले मलाई एक्लै छोडेर पक्कै जाने छैन। भोमिट नगर्ने हो भने सेयर गर्न सकिन्छ है? ऊ मुस्कुरायो, म पनि मुस्कुराएँ। राति 9 बजेसम्म हामी फेवाताल किनारमा रमायौँ। मैले उसका हरेक गतिविधि निहालेँ। प्रकृति प्रेमी रहेछ ऊ, सके जति फेवाताललाई प्रेम गरिरह्यो। कहिले तालको बासनामा हराएर त कहिले सुन्दरतामा रमाएर। म उसँग छु वा छैन उसलाई केही मतलब छैन, ऊ आफ्नै सुरमा छ, त्यही सुरको तालमा नाचिरहेको नदेखिने गरी, अझ भनौ न आफैमा आफैसँग। तर मलाई उसको व्यवहारप्रति कुनै आपत्ति छैन, बरु खुसी छु उसलाई पढ्न पाएकोमा। खाना यतै खाएर गए हुँदैन? अविरलले सोधेपछि पो बल्ल मेरो भोक बाहिर निस्कियो। बिहानदेखि खाना खाएकी थिइनँ, खाऊ पनि कसरी त्यस्तो अवस्थामा? मलाई त एकदमै भोक लागेको छ, ढिला नगरी भनिहाले हामी लेक साइड नजिकैको रेस्टुराँमा छिर्यौँ। दुवैले सादा खाना खाने भयौँ। मैनबत्तीको प्रकाशले अविरलको मुहार मधुर मधुर देखिएको छ। उसको भाव बुझ्दा अनुमान भने लगाउन सक्छु, ऊ कतै हराएको छ। पक्कै फेवा तालको रात्रिकालीन चमकमा ऊ केही खोज्दैछ। उसले उत्तरतर्फको टेबल रोज्नुको कारण अहिले म बुझ्दैछु। टेबुल यसरी सजाएको छ कि कुनै प्रेम जोडी त्यहाँ बसेका हुन्। हुन त जोडीहरूकै लागि सजाएको टेबुलमा हामी गएर बसेका छौँ। यति बेला हामी जस्तो बेजोडी पनि कुनै आउँछ होला र यो मनोरम स्थलमा नयाँ वर्ष मनाउन? टेबुलको एक छेउमा राखिएको गुलाबको फूलमा नजर गाडिरहेका बेला वेटर खाना लिएर आइपुग्छ। डायरीमा केही लेखिरहेको अविरल नमिठो मुस्कान सहित खानालाई स्वागत गर्छ। उसको नमिठो मुस्कान भन्दैछ, खाना एकछिनपछि ल्याउनु पर्ने। ऊ मन नलागी नलागी डायरी बन्द गर्छ र मतिर हेर्दै भन्छ, खाना खाऊ है। उसले यो भन्दा म मुखमा भातको गाँस लिएर बसिसकेकी हुन्छु। यसको मतलब अविरलले मेरो गतिविधि निहालेको रहेनछ। म केही बोल्दिन। खाना खाएर हामी कोठातिर लाग्यौँ। ला, कोठामा त एउटा मात्र बेड रहेछ, अब म उसैसँग एउटै बेड सेयर गरेर सुत्ने? मनमा प्रश्न खेल्न थालिहाल्यो। एउटा मात्र बेड रहेछ, तिमी यहाँ सुत, म कुनै व्यवस्था गर्छु, उसले भन्यो। उसले ममा फेरि अर्को प्रभाव छाड्यो। नयाँ वर्षको मध्यरातमा पोखरामा कसरी होला उसको कुनै व्यवस्था? अर्को कुरा, म ऊप्रति लचिलो पनि भइसकेकी थिएँ। उसले एउटा हात मेरो कमर र अर्को हात मेरो चुल्ठोमा राखेर मेरा ओठमा स्पर्श गर्थ्यो भने पनि सायद म स्वीकार्थेँ। मलाई हजुरप्रति विश्वास छ, मैले भने। ऊ मुस्कुरायो। कस्तो लठ्याउने मुस्कान उसको! ऊ यसै गरी मुस्कुराइरह्यो भने त म नसामा लटपटिन्छु होला, आफूले आफैलाई सम्हाल्न सक्दिनँ होला। उसको विश्वास नटुटे पनि मेरो मप्रतिकै विश्वास टुट्छ होला। मनमा अनेकन कुरा खेल्न थाले। तर त्यस्तो केही भएन। एक छेउमा ऊ दक्षिण फर्कियो, अर्को छेउमा म उत्तर फर्किएँ। हामी दुवै मौन रह्यौँ। एकछिनको मौनता चिर्दै उसले सोध्यो, वाइन नपिई निद्रा लाग्छ? सायद हिजो निदाउनुको कारण त्यही थियो होला, तर आफूलाई सम्हाल्ने बहानामा अब म रक्सीको सहारा लिन चाहन्न, मैले भने। जिन्दगी कसैको अभाव वा सवालमा होइन, आफ्नै प्रभावमा बाँच्नुपर्छ। जिन्दगीको कथा कस्तो बनाउने वा त्यसलाई कुन रूप दिने भन्ने निर्णय स्वयं लिनेहरू नै खुब हाँस्छन्, धेरै बाँच्छन्। खोइ अविरलजी, कहिलेकाहीँ जिन्दगी पनि धेरै बाँचे जस्तो लाग्छ, कहिलेकाहीँ जिन्दगी त्यत्तिकै मासिन्छ जस्तो लाग्छ, कहिलेकाहीँ जिन्दगीमा खुब हाँसिन्छ जस्तो लाग्छ, अनि कहिलेकाहीँ जिन्दगी त्यसै भाँसिन्छ जस्तो पनि लाग्छ। मलाई त रुख जस्तै लाग्छ जिन्दगी। कति बेला कसले काटिदिने हो, कति बेला हावाहुरीले भाँचिदिने हो, पत्तै नहुने। सुकेर आफै ढल्न पाए त राम्रै हुन्थ्यो। तिमीलाई संसारमा म जति दुखी कोही छैन जस्तो लाग्छ होला, मलाई पनि त्यस्तै लाग्न सक्छ। मान्छे आफूसँग नभएको दुःखमा भन्दा आफूसँग भएको खुसीमा रमाउन सक्नुपर्छ आँसु। मसँग खुसी पनि त कहाँ छ र अविरल, भन्न मन थियो तर भनिन, चुपचाप लागे। ऊ गुड नाइट भनेर कोल्टे फर्कियो। म निदाउने प्रयासमा आफैसँग सङ्घर्ष गर्न थालेँ। अह, निदाउन सकिनँ। के अविरल मलाई अँगालोमा बेर्छ? के उसले मेरो ओठ चुम्छ? के म यो सबका लागि तयार छु? म एउटा अन्जान पुरुषसँग एउटै पलङमा सुत्नुको अर्थ के? उसले यसलाई कसरी बुझ्ला? शरीर उसलाई सुम्पिदिएको रूपमा? सोच्दा सोच्दै कति बेला निदाएँ पत्तै पाइन। बिहान उठ्दा ऊ थिएन। टेबलमा रहेको मोबाइलमा समय हेरेँ। 8 बजिसकेको रहेछ। धेरै दिनपछि राति नजागी निदाउन सफल भएँ। यसको श्रेय अविरललाई नै जान्छ। हत्तपत्त उसलाई फोन गरे। एक युवतीले मिठो स्वरमा स्विच अफ भनिदिए। बाथरूम छिरेर नुहाउन थाले। रातभर उसले मलाई एकपटक छुँदा समेत छोएन त? छोएको भए मैले चाल पाइहाल्थेँ नि, ऐना हेरेर एक्लै बर्बराएँ। सावरले आफूलाई भिजाइरहेँ। कति चिसो महसुस भएको। अघिल्लो दिन बत्ती पोलेको त पानीमा आँसु मिसिएर पो रहेछ। अब म रुन्न आफैसँग प्रतिज्ञा गरे। रोएर पनि कुनै फाइदा थिएन। न मैले मलाई एक्लो छाडेर अमेरिका उडेकी आमालाई फर्काएर ल्याउन सक्थेँ, न सानैमा संसार छोडेर गएका बुबालाई। प्रेमीले त नयाँ संसार पनि बसाइसक्यो होला। सायद मेरो भाग्यमै खोट हुनुपर्छ। नुहाएर आएपछि फेसबुक खोले। अविरलको फेसबुक प्रोफाइलमा छिरे। टाइमलाइनमा सम्पूर्ण किताब नारायण घाटमा अन्तर्क्रियाका लागि निमन्त्रणा गरिएको पोस्ट रहेछ। यसको मतलब बिहानै उठेर उचित वनहानिएछ। फ्रेन्ड रिक्वेस्ट पठाउन खोजे तर गएन। सायद उसको लिस्ट फुल भएको हुनुपर्छ। मेसेज लेखे, न्यानो साथ र सहयोगको लागि हजुरलाई मुरी मुरी धन्यवाद। नभनी जानुभएछ। होटेलबाट नम्बर लिएकी थिएँ, फोन पनि लाग्दैन। जे होस्, हजुर मेरो जीवनमा साउने भेल बनेर आउनुभयो। भेलले सबै फोहोर बगाएर लग्यो। म सफाचट भइगएँ। आभार लेखकज्यू। मेरो ध्यान मेसेज बक्समै छ। कति बेला उसले मेसेज हेर्छ र रिप्लाई गर्छ भनेर। फेवाताल किनारमा कफीको चुस्कीसँगै उसलाई भेट्न चितवन जाउँ जाउँ पनि लागिरहेको छ। कता कता उसले आफ्नो पछि लागेको सोच्ने हो कि भन्ने पनि डर छ। घडी हेरे, 11 बजेको थियो। आँखा चिम्लिए। चितवन कि काठमाडौँ? मनले काठमाडौँ भन्यो। तत्काल प्लेनको टिकट बुक गरेर 1 बजेको फ्लाइट मार्फत काठमाडौँ आए। एयरपोर्टबाट सिधै ट्राभल एजेन्सी गए। 1 महिनापछि जाँदा आफ्नै अफिस बिरानो लाग्यो। म्यानेजरसँग बिजनेसबारे जानकारी लिएँ। हामी अहिले लसमा गइरहेका छौँ म्याम, उनले भने। मैले उनको कुरा सुनि मात्र रहेँ। म भुल्ने बाटो यही अफिस त हो। मैले अब यसलाई समय दिनुपर्छ। कति बितेका कुरामा डुबेर आफू र आफ्नो करियर बर्बाद पार्नु? म्यानेजर कोठाबाट निस्किएपछि सोच्न थालेँ। पोखरा जानु अघि 28 दिनसम्म म काठमाडौँमा होटेलमा बसेँ। दिनभरि घुम्यो, साँझ होटेलमा आएर सुत्यो, या त दिनभर पुस्तक पढेर बस्यो। काठमाडौँमा दिक्क लागेपछि पोखरा गएकी थिएँ। त्यहाँबाट कसरी म यति छिटै फर्किएँ भन्ने मलाई नै थाहा छैन। पक्कै अविरलसँगको भेटले ममा यो परिवर्तन ल्याएको हुनुपर्छ। अफिसबाट होटल जाउँ या घर? मनमा दुविधा बढ्यो। आँखा चिम्लिएँ। घर जाने निर्णय गरेँ, किनकि अब मलाई समयसँगै हिँड्न सिक्नु थियो। घरको ढोकानीर पुग्दा असहज महसुस भयो। म अफिसबाट आउँदा ढोकानीर बहिनी स्वागत गर्न आएको प्रतिबिम्ब नाच्न थाल्यो। भावुक भएँ। सरासर कोठामा गएर बेडमा पल्टिएँ। मिस्यु बाबा, पटक पटक मुखबाट यही शब्द निस्कियो अनि आँखाबाट आँसु। खाना समेत खान बिर्सिएछु। भोक लाग्न थाल्यो। घडी हेरेँ, 6 बजिसकेछ। बहिनीको याद आयो। सोच्न थाले, मम्मीले छोडेर गए पनि तिमी त नजानु पर्ने। तिमी त मलाई अथाह प्रेम गर्थ्यौ। तिमी त मेरो सुख दुःखको साथी थियौ। म अलि बढी नै स्वार्थी भएँ। सायद उसलाई पनि अमेरिका किन प्यारो नलागोस्। फुडमान्डुबाट पिज्जा अर्डर गरे। एक्लो महसुस भइरहेको थियो। दुःख र पीडा भुलाउने कुनै उपाय भेटिन। वाइन पिएर मात्तिन मन लाग्यो। फेरि अघिल्लो दिन पोखरामा अविरलले भनेको कुरा याद आयो। उसको याद आउन साथ फेसबुक सम्झिएँ। कति उसले मेसेज पो गर्यो कि? हो त रहेछ। सरी है, 10 बजे नै कार्यक्रम भेट्नुपर्ने भएकाले बिहानै हिँडेँ। तिमी सुतिरहेकी थियौ त्यसैले डिस्टर्ब गर्न चाहिन। मेरो फोन नम्बर, तिमीले चाहेको बेला सम्पर्क गर्न सक्छौ। उसले होटलमा गलत नम्बर दिएको रहेछ, त्यसैले त फोन लागेन। मसँग उसको एनसेलको नम्बर थियो, अहिले उसले दिएको एनटिसीको नम्बर हो। हत्तपत्त उसको नम्बरलाई अविरल नाम दिएर मोबाइलमा सेभ गरेँ। नाम आफैलाई चित्त बुझेन। कन्ट्याक्ट लिस्टमा गएर फेरि उसको नाम एडिट गरेँ। नामको अगाडि डियर थपिदिएँ। अझै चित्त बुझेन। उसको नामको ठाउँमा राइटर राखेँ र एकपटक उच्चारण गरेँ, डियर राइटर। फेसबुकमा अविरलले अर्को मेसेज गरेको रहेछ, जहाँ लेखिएको थियो, दाग लाग्ने भनेको त सेतो कपडामा हो। दाग लाग्छ भनेर सेतो कपडा किन्नै छाडिदिने भन्दा पनि त्यसलाई दाग लाग्नबाट बचाउनुपर्छ, र यदि लागिहाले पनि धोएर सफा गर्न सक्नुपर्छ। त्यस्तै दुःख आउने भनेको पनि मानिसको जीवनमै हो। त्यसलाई जितेर अघि बढ्न सक्यौ भने तिमी जीवनमा अवश्य सफल बन्नेछौ। तिमी जत्तिको मान्छेसँग दुःखलाई जित्ने साहस हुनुपर्छ, न कि जीवनदेखि हार्ने। ऊ किन यति मिठा कुरा गर्छ? उसका कुराले मलाई किन गलाइदिन्छ? किन नयाँ ऊर्जा थपिदिन्छ, जोस जाँगर बढाइदिन्छ? साँच्ची ऊ मेरा लागि गुड लक बनेर आएको छ। थ्याङ्क यू डियर राइटर, मनले भन्यो। मेसेजको रिप्लाई गर्दै थिएँ, ढोकाको घन्टी बज्यो, पिज्जा आइपुगेछ। ढिला नगरी कपाकप खाएँ, बल्ल अलि ताकत मिले जस्तो भयो। फेरि मेसेन्जरको इनबक्समा हातका औँला डुलाएँ, लेखेँ, हो जीवनमा दुःख त सबैलाई पर्छ, तर मर्म बुझिदिने र सहयात्री बनिदिने कोही भइदिएन भने दुःख नै हाबी हुँदै जान्छ र मलाई जस्तै बिरोलिरहन्छ, अनि अन्तिम विकल्प बनिदिन्छ जीवनदेखि हार्नु। मेरो मेसेजको रिप्लाई अविरलले राखिदियो जहाँ देखिएको थियो। आफ्नो मर्म आफैले बुझ्ने हो, आफ्नो सहयात्री आफै बन्ने हो। तिम्रो लागि अरू कसैले केही गरिदिन्छ भन्ने केवल एक भ्रम हो। जब तिमी आफैसँग खुसी हुन सिक्छौ तब तिमी कसैसँग दुःखी हुनुपर्ने छैन। बेडमा पल्टिएर अविरलको किताबसँग भलाकुसारी गर्न थाले। एकपटक त पढिसकेकी थिएँ, दोहोऱ्याउन मन लाग्यो। लाग्यो किताबमा कतै उसलाई पो भेट्छु कि, कतै मैले किताब पढ्ने ध्याउन्नमा उसलाई पढ्न बिर्सिएँ कि। 20 पेज पढ्दासम्म हरेकमा मैले उसलाई कति पाएँ थाहा छैन, तर आफूलाई प्रत्येक शब्द वाक्य र अनुच्छेदमा पाएँ। प्रत्येक शब्दमा मेरो सास महसुस गरेँ। फेरि एउटा वाक्य पढेर तुरुक्क आँसु झर्यो जहाँ लेखिएको थियो, मलाई बादलसँग खेल्न मन छ ताकि देख्नेले भनुन्, दुवैको जीवनमा उत्तिकै कालो धुवा मडारिएको छ, तर एउटा बादलले आकाश ढाक्छ र मानिसमा वर्षाको त्रास फैलाउँछ भने अर्को बादलले उज्यालो छर्छ र जिउने आश जगाउँछ। वाह बादल! मलाई लाग्यो उज्यालो बादलको रूपमा उसले आफूलाई परिभाषित गर्न खोजेको हो, म जस्ता दुखीहरूलाई मार्ग निर्देशन गर्न खोजेको हो। त्यस्तै अर्को अनुच्छेदमा लेखिएको थियो, कहिलेकाहीँ उनलाई नजिकबाट हेर्न मन लाग्छ, कहिलेकाहीँ टाढाबाट हेर्न मन लाग्छ, कहिले दुवैतर्फबाट हेर्न मन लाग्छ। त्यो पहिले थियो, मलाई झ्यालबाट हेर्न मन लाग्दा उनी बरन्डामा हुन्थिन्, मलाई बरन्डाबाट हेर्न मन लाग्दा कौशीमा, अनि मलाई दुवैतर्फबाट हेर्न मन लाग्दा मेरो सामिप्यमा। यो अहिले हो, उनलाई म जहाँबाट हेर्न चाहे पनि कतै भेट्दिनँ, तर पनि उनी मैसँग छिन्, मेरो सासमा। यसअघि मैले शब्द पढेकी रहेछु, अहिले शब्दसँग भलाकुसारी गर्दैछु। पढ्दै गर्दा दृश्यहरू आँखामा टिल्पिलाइरहेका छन्। लाग्दैछ म आफैलाई पढ्दैछु, मेरा आफ्ना ठूला आँखाका कथा, मेरो आफ्नै टुक्रिएको मनको व्यथा। धन्यवाद अविरल, जसले मलाई पुस्तक पढ्न होइन महसुस गर्न सिकायो। रातको 12 बजिसकेको छ, तर उसको उपन्यासबाट नजर हट्दैन। अझै 50 पेज बाँकी छ, पुरै पढेर नसिद्याउन्जेल मेरो आँखा थाक्दैनन् सायद। परीक्षाको समयमा एकपटक साथीले भनेको सम्झिएँ, जागाराम बस्न त मन र आँखाको तालमेल मिल्नुपर्ने रहेछ यार। मनले रातभरि बसेर पढ्छु भन्दा आँखाले नमान्ने, आँखा राजी हुँदा मनले नटेर्ने। मेरो सवालमा पनि यस्तै हुन्थ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ। जागाराम बस्न मन र आँखा दुवै राजी छन्। त्यहाँ लेखिएको अर्को वाक्यले फेरि मलाई रुवाइदियो। लेखिएको थियो, हामीसँग हरेक रोगका औषधि छन्, हामीसँग ठूला ठूला अस्पताल र नामी डाक्टर छन्, तर एउटा रोग यस्तो पनि छ जसका लागि कुनै औषधि बनेको छैन, जसको पहिचान गर्न डाक्टरहरू असक्षम छन्। त्यो हो प्रेम रोग। तर यो रोग जति गहिरो छ उपचार पनि त्यति नै सहज, किनकि प्रेम रोगीहरूलाई न रोग जचाउन अस्पताल भर्ना हुनुपर्छ, न औषधि किन्न पैसा खर्च गर्न नै। बस आफ्नो मनसँग प्रतिज्ञा गर्नुहोस् र भन्नुहोस्, मैले वर्तमानलाई स्वीकार्नुपर्छ, म बाँच्नुपर्छ, मैले संसार चिहाउनुपर्छ, मैले मेरो अस्तित्व आफै बचाउनुपर्छ। प्रेमको समाप्ति मेरो जीवनको समाप्ति होइन। उसको पुस्तकले मलाई जीवनको अर्थ सिकाएको छ। म सिक्छु या सिक्दिनँ थाहा छैन, तर मैले जीवन र म बीचको दूरीलाई भने पक्कै पहिचान गरेकी छु। उपन्यासको अन्त्य भने दुखान्त छ। मुख्य पात्र शिशिर र प्रसुनाको मिलन हुन्छ या हुँदैन खुलेको छैन। उता प्रसुना शिशिरलाई पर्खिएर बस्नु, यता शिशिरको बस दुर्घटना हुनु, यतिमै उपन्यास सकिन्छ। रातको 2 बजी सकेछ। पहिलो पटक उपन्यास पढ्दा जस्तै शिशिर र प्रसुनाको मिलन हुन्छ या हुँदैन भन्ने हुटहुटीले पिरुल्न थाल्यो। निन्द्रा नै लागेन। त्यति बेला पो अविरललाई यो प्रश्न सोध्ने कुनै माध्यम थिएन। अहिले मसँग उसको फोन नम्बर छ, उसँग फेसबुकमा पनि कुरा हुन्छ। मनले भन्यो, तैँले यसको जवाफ अविरलसँग माग्नै पर्छ। फोन गर्न तम्सिएकी थिएँ, यति राति फोन उचित लागेन। त्यसपछि फेसबुक खोलेँ र लेखेँ, अविरल, उपन्यासको अन्त्य किन यति दुखान्त छ? शिशिर र प्रसुनाको भेट हुन्छ या हुँदैन? दुर्घटनामा शिशिर मर्छ या मर्दैन? मलाई जान्नु छ। म अफिस गएदेखि पारू दिदीलाई देखेकी थिइनँ। उनको हँसिलो मुहार र मिठो बोलीले मेरो दिनको सुरुवात नै खास हुन्थ्यो। कता कता केही मिस भए जस्तो लागिरहेको थियो। सरसफाई गर्ने अनुहार नयाँ थियो। दिदीले काम छाडेर नयाँ मान्छे राखेको भए मलाई जानकारी दिनुपर्ने, के भएछ? मनमा प्रश्न खेल्यो। म्यानेजरलाई क्याबिनमा बोलाएँ। पारू दिदीलाई देख्दिन नि शिल्पा? कुनै औपचारिकता बिना प्रश्न गरे। ए, हजुरलाई भन्नै बिर्सिएछु, उहाँको छोरीको हात भाँचिएर अस्पतालमा भर्ना गर्नुभएको छ, त्यसैले केही दिनका लागि अर्कैलाई बोलाएको। यति ठुलो घटना भएछ, मलाई भन्नु पर्दैन? म अलि रिसाए जस्तो गरेँ। उनी केही बोलिनन्। कुन अस्पतालमा भर्ना गरेको भन्ने समेत थाहा रहेनछ। पत्ता लगाउन लगाएँ। त्यसपछि म उतै लागेँ। बाटोमा एउटा कुरा मनमा खेल्यो। उनको ठाउँमा अरू स्टाफलाई यस्तो समस्या परेको भए अफिसभर हल्ला हुन्थ्यो होला, स्टाफहरू भेट्न जान्थे होला। मानिसको पद र आर्थिक अवस्थाले उसको हैसियत किन निर्धारण गरिन्छ यहाँ? सबैभन्दा ठूलो सम्बन्ध भनेको भावनात्मक होइन र मानवताको होइन र? गाडी पार्क गरेर वीर अस्पतालको इमर्जेन्सी वार्डमा छिरे। बेड नम्बर 107। 12-13 वर्षीया बालिका बेडमा पल्टिरहेकी थिइन्, तर उनको हातमा कुनै ब्यान्डेज थिएन। मैले मजैसँग नियाले, हात भाँचिएको कुनै पनि सङ्केत पाइन, बरु अनुहारमा केही चोट देखियो। दिदीले अफिसको म्याडम भनेपछि छेउमा रहेकी उनी भन्दा केही वर्ष जेठी देखिने युवतीसँगै उनले पनि नमस्कार गरिन्। अब उनको हात भाँचिएको होइन भन्ने कुरामा ढुक्क भए। म नानीको हात भाँचिएको होइन र? मैले उनको निधार छाम्दै दिदीलाई सोधेँ। ज्वरो थियो। दिदी त रुन पो थालिन्। मानिसहरूले हेरिरहेका थिए। मलाई केही असहज लाग्यो। सम्झाउने प्रयास गरेँ तर उनको आँसु रोकिएन। ती नानीका आँखा पनि रसाए। कुरा पक्कै पनि गम्भीर छ भन्ने लाग्यो। दिदीलाई हिँड्नुहोस् बाहिर गएर कुरा गरौँ भनेर एक तला माथि रहेको डाक्टरको कोठामा लगे। तिमी यहाँ? म भित्र छिर्न साथ हेमाले प्रश्न गरे। ऊ डाक्टर हेमा हो। हामीले एमबिबिएस तयारी कक्षा सँगै पढेका थियौँ। मेरो नाम निस्किएन। ऊ भने छात्रवृत्तिमा नाम निकालेर बङ्गलादेश पढ्न गई। 3 वर्ष भयो नेपाल फर्किएर काम गर्न थालेकी। ऊ भर्खरै मात्र वीरमा सरुवा भएकी थिए। म उसको मुस्कानमा मुस्कुराए मात्र, तर मुस्कानमा मिठास थिएन। उसले चाल पाइहाले। दिदीतर्फ कर्के नजर लगाई। मैले दिदीलाई सोफामा बसालेँ। उनी फेरि रुन थालिन्। केही नभने कसरी थाहा हुन्छ त अनि? मैले सम्झाउने प्रयास गरेँ। हेमाले हामीलाई हेरिरहे। दिदी रोई मात्र रहिन्। मैले उनको हात समाएँ। बिस्तारै औँलाहरू चलाएँ। उनका दुई हातलाई मेरो हातले जोडले कसेँ। दिदीको आँसु कम हुँदै गयो। यो मेरो साथी हो, हेमालाई देखाउँदै मैले भने। तपाईँ पहिले समस्या त भन्नुहोस्, हामी सक्दो सहयोग गर्न तयार छौँ। दिदीले लामो सास तानिन् अनि सुक्क सुक्क गर्दै बताउन थालिन् त्यस दिनको घटना। श्रीमान र म काममा गएका थियौँ। ठुली छोरी गीताञ्जली स्कुल गएकी थिए। सानी छोरी रेखाको अर्को दिनदेखि परीक्षा भएका कारण बिदा थियो। ऊ घरमा एक्लै थिए। दिउँसो करिब 12 बजेतिर घरबेटीको छोरा कोठामा पसेछ। सानीलाई जबरजस्ती गरेर दिदी रोकेन। हेमा र म उनको ओठ कति बेला चल्छ भनेर कुरिरहेका थियौँ। गहभरि आँसु पार्दै दिदीले थपिन्, बलात्कार गरेछ। उनी अब भक्कानो छुट्ने गरी रुन थालिन्। मेरो आँखाबाट आँसुका धारा बगे। हेमा भावुक बनी। मैले आँसु पुछेँ, प्रहरीमा केस गर्नु भएन? मैले भने। रुन्चे स्वरमा उनले बलात्कारी डिएसपीको छोरा भएको बताइन्। हेमाले मतिर कर्के नजर लगाई। हामी गरिबको कुरा कसले सुन्छ र म्याडम? कसैलाई भन्यो भने ज्यान मार्ने धम्की दिएको छ। दिदीका आँखाबाट बगेका आँसुले उनको कुर्ताको अघिल्लो भाग भिजिसकेको थियो। मैले आफूलाई सम्हालेर उनलाई अँगालोमा लिएँ। नानीले नुहाए कि वा कपडा फेरे कि त छैनन्? हेमाले दिदीलाई प्रश्न गरे। गीताञ्जली घर जाँदा रगतामे भएर रोइरहेकी रहेछ। अस्पताल पनि उसले नै लिएर आएकी हो। म सिधै यतै आएँ, उनले भनिन्। दिदीको कुरा सुनेपछि हेमाले मतिर हेरी। हामी रेखा भएको ठाउँमा गयौँ। उसलाई हेमाको कोठामा ल्याएर प्रमाणहरू सुरक्षित राख्यौँ। 10 वर्षकी बालिकालाई बलात्कार गर्ने आँट गर्ने कस्तो नरपिचास रहेछ, म रिस र आवेगले भरिए। मेरो एकजना साथी प्रहरी निरीक्षक थियो। डिएसपीको छोराको केसमा उसले केही गर्न सक्ला जस्तो लागेन। चिनेको वकिललाई फोन गरेर सल्लाह लिए। उनले प्रहरीमा उजुरी गर्न सुझाए। वकिललाई त उतै आउन भनेर तत्काल हामी प्रहरी परिसर पुग्यौँ। तर पीडक डिएसपीको छोरा भन्ने चाल पाएपछि प्रहरीले मुचुल्का लिन मानेन। हामी हार खाएर त्यहाँबाट फर्कियौँ। प्रहरीले ठूला मान्छेलाई फसाउन खोज्ने भन्दै अभद्र व्यवहार गरेपछि वकिल पनि हच्किए। म हाम्रो देशको प्रहरी प्रशासनको दयनीय अवस्थालाई धिक्कार्दै अस्पतालतिर लागे। हेमा र म एकअर्काको मुख हेराहेर गर्न बाहेक केही बोल्न सकेनौँ। अब के गर्ने भन्ने सोच्न सकिरहेकी थिइनँ। फेसबुक खोले। अविरलले 2 दिन पहिलेको मेसेजको जवाफ फर्काएको रहेछ। त्यसको उत्तर खोज्ने जिम्मा मैले पाठकलाई नै छोडिदिएको हुँ। हामी हाम्रो जीवनका अधुरा सवालहरू अरूले पुरा गरिदियोस् भन्ने चाहन्छौँ। पुस्तकमा जस्तै हाम्रो जीवनमा पनि दुर्घटनाहरू हुन्छन्। ती भौतिक हौन, शारीरिक वा मानसिक। दुर्घटना पछिको भविष्यबारे हामीलाई ठुलो चिन्ता हुन्छ, तर यसबाट कसरी पार पाउने भन्ने विषयमा हामी प्रयत्न नै गर्दैनौँ। जवाफ हामीसँगै हुन्छ। हामी अरूलाई सवाल गर्दै हिँड्छौँ। बस दुर्घटनामा शिशिर मर्दैन, उनीहरूको फेरि भेट हुन्छ, वा शिशिर मरे पनि प्रसुनाले नयाँ जीवन सुरु गर्छ भनेर आफ्नै धारणा निर्माण गरे त यति धेरै तनाव नै हुँदैन नि? उसको शब्दमा गहिराई त थियो, तर भावनामा डुब्ने समय र अवस्था थिएन। दिमागमा रेखा नै खेलिरहेकी थिए। बरु उसले भने जस्तै मैले तत्काल कुनै निर्णय लिनु थियो। लिए पनि अविरललाई फोन गर्ने। म मायावी निकै समस्यामा छु, हजुरको सहयोग चाहिएको छ, फोन रिसिभ हुनासाथ एकै सासमा उसलाई सुनाए। को मायावी? उसले प्रश्न गर्यो। ला, मैले त आँसु भनेर उसलाई आफ्नो परिचय दिएकी थिएँ। फेसबुक पनि आँसुकै नाममा थियो। म आँसुकै पोखरामा भेट भएको थियो नि हाम्रो, मैले स्पष्टीकरण दिएँ। ए, कहाँ छौ तिमी अनि के भयो? उसले बल्ल चिन्यो। मैले आफू ठुलो समस्यामा परेको बताएँ, साथै उसको सहयोग पनि मागे। ऊ आउने भयो। 40 मिनटपछि अविरल अस्पताल आयो। हेमा र मैले उसलाई सबै कुरा सुनायौँ। ऊ भावुक बन्यो। तत्काल कसैलाई फोन गर्यो। फोनमा ऊ मात्र बोलेको सुनियो। उसले कसैलाई घटनाबारे बताइरहेको थियो। भोलि बिहान रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने कुरा भयो। मेरो साथीले सबै व्यवस्था गर्छ। हामी ठिक 10 बजे त्यहाँ पुग्नुपर्छ, फोन राखेपछि उसले भन्यो। हेमा र मैले सन्तोषको सास फेर्यौँ। तर दिदी भने डराइरहेकी थिइन्। कतै मिडियामा छोरीको तस्विर आएर झन् आफ्नै बदनाम त हुने होइन भनेर अविरलले उहाँलाई राम्रोसँग सम्झायो। नानी खोइ? एक्कासी उसले सोध्यो। हामीले अर्को कोठामा लगेर उसँग भेट गरायौँ। यहाँ सुरक्षा थ्रेड हुन सक्छ, आज कतै बस्ने व्यवस्था मिलाऊ, मलाई उनीसँग केही कुरा गर्नु छ, उसले भन्यो। रेखाको रक्तस्राव रोकिएको थियो। सहज पनि मानेकी थिए। हेमाले घर लान मिल्ने बताएपछि त्यहाँबाट सबै मेरो घरमा गयौँ। गेटभित्र छिरेपछि अविरलले मजाले मेरो घर निहाल्यो। टोका खोलेर भित्र पस्यौँ। सरासर दोस्रो तल्लामा उक्लियौँ। सिटिङ रुममा रहेको माला लगाइएको बुबाको तस्बिर अविरलले धेरै बेरसम्म हेर्यो। सबै त्यहीँ बस्यौँ। म मेरो बहिनी खोइ त? एकछिनको मौनता चिर्दै हेमाले प्रश्न गरी म भावुक भएँ। अमेरिका धेरै भूमिका नबाँधी भने, यत्रो घरमा एक्लै बस्छौ? उसले फेरि सोधी। अब रेखा पनि मैसँग बस्छे, म मुस्कुराएँ। रेखालाई एउटा कोठामा लगेर आराम गर्न लगायौँ। अविरलले हामी सबैलाई बाहिर पठायो। उसलाई मोटिभेट गर्ने भन्दै थियो। के भन्यो थाहा भएन, तर एक घन्टा पछि भित्र जाँदा रेखा पहिलेभन्दा निकै फेरिएकी थिए। उसको न्याउरो अनुहारमा केही भए पनि चमकता छाएको थियो। मलाई थाहा थियो अविरल सामान्य व्यक्ति होइन भन्ने। म जस्ती हट्टी स्वभावकी युवतीको मन जित्न सक्ने मान्छे सामान्य हुनै सक्दैन। सबै सुतिसकेका छन्। अविरल र म भने सोफामा मौन धारण गरेर बसेका छौँ। आधा घन्टादेखि न ऊ केही बोल्छ न म नै बोलेकी छु। बित्ते घडीमा 9:47 गएको छ। लाग्दैछ सुईको रफ्तार धड्कनको गतिभन्दा छिट्टो छ। जति सुईको टकटक आवाज कानमा आएर ठोकिन्छ, त्यति नै अविरलको बोलीको पर्खाइको हुटहुटी बढ्दैछ। हुन त म नै बोले पनि त हुन्छ नि, ऊ नै बोल्नुपर्ने, उसले नै बोलाउनु पर्ने भन्ने केही छैन। के थाहा उसले पनि म जस्तै पो सोचिरहेको छ कि। यसरी नै कतिपय सम्बन्धहरू मौनतामै सकिन्छन्। हामी कसैसँग बोल्न सक्दैनौँ, कसैले आफ्नो भावना साट्न सक्दैनौँ, प्रेम प्रस्ताव राख्न सक्दैनौँ। यी सबै कुरा हामीले मन पराएको मान्छेले नै गरिदिए हुन्थ्यो भन्ने सोच्छौँ। अरू कोही आएर उसँग बोलिदिन्छ, मनको कुरा खोलिदिन्छ र हामी उसलाई गुमाइदिन्छौँ। म पनि यसै गरी अविरलसँगको मिठो पल गुमाइरहेकी थिएँ। अविरल के सोचिरहेको? अब भने धेरै समय यो पल गुमाउन चाहिन, तर मेरो प्रश्नको उत्तर उसले मुस्कानमा दियो। सायद मेरो प्रश्न नै गलत थियो। यस्ता प्रश्नहरूको जवाफ शब्द मार्फत केही होइन भनेर वा मुस्कानमै आउने गर्छन्, कतिपय अवस्थामा त मौनतामा पनि। निन्द्रा लागेको छैन? बल्ल म सही प्रश्न भेट्छु। उसको समय भएपछि जहिले डक्टर गाउन आइपुग्छ, कहिलेकाहीँ भने बिर्सिन्छ कि खै किन हो आउँदै आउँदैन, आए पनि ढिला गरी आउँछ। अविरलले जवाफ फर्कायो। मैले बोरिङ प्रश्न सोधेछु भन्ने लाग्यो। त्यसो भए तपाईँको मनको खुल्दुली बढेको हुनुपर्छ कसैको यादमा। सायद तपाईँकै उनको, हिम्मत गरेर भनिदिए। यो अविरललाई बुझ्ने अवसर पनि थियो। उसको जीवनमा कोही छ या छैन जान्ने मौका मैले गुमाउन हुँदैनथ्यो। तर उसले मुस्कुराएर टारिदिएपछि यस्ता प्रश्न बेकार भइदिन्छन्। फेरि ऊ मुस्कुराए मात्र। अब म उसलाई प्रश्न सोध्नेवाला थिएन। हो, तिमीले ठिक भन्यौ, सायद निन्द्रालाई यादहरूले जितिदिन्छन्। केही क्षणको मौनतापछि उसले मेरो कुरा स्वीकार्यो, अर्थात् ऊ प्रेममा छ। अब ढकढक्याइरहेको निन्द्रा हराउने पालो मेरो। साँच्ची ऊ प्रेममा छ? अब यो प्रश्न मैले उसलाई सोध्न नसक्ने तर बारम्बार मेरै मनसँग सबैभन्दा धेरै गर्ने प्रश्न बन्नेछ। आफूसँग भएकाहरूको भन्दा नभएकाहरूको यादले बढी सताउँदो रहेछ। मलाई कमजोर हुनुहुन्न भनेर सिकाउने अविरल यति बेला आफै कमजोर बन्दैछ। जे होस्, उसले मेरो मनको प्रश्न मेटिदियो। योभन्दा बढी ऊ केही बोलेन, सुत्ने प्रस्ताव राख्यो। मैले उसलाई आफ्नो बेडरुमसम्म पुर्याएँ। गुड नाइट, ऊ मलाई छिट्टो बिदा गर्न चाहन्थ्यो सायद। यहाँ पोखराका होटेल जस्तै कोठाहरू सर्टेज पनि त थिएनन्, नत्र ऊ भन्दो हो आऊ आज पनि हामी एउटै बेड सेयर गरौँ। अनि म लुरुक्क उसको समीप जाँदी हुँ। बिहान 10 नै हामी रिपोर्टर्स क्लब पुग्यौँ। पत्रकारहरू आउने क्रम जारी थियो। एकैछिनमा कोठा खचाखच भरियो। अविरलले राति प्रेस विज्ञप्ति तयार गरेको रहेछ। हामीले त्यो सबैलाई बाँड्यौँ। 10:30 पत्रकार सम्मेलन सुरु भयो। अविरलले घटनाबारे यथार्थ जानकारी गरायो। पीडक डीएसपी योगेन्द्रको छोरा छवि हो भन्ने थाहा पाएपछि सबैले मुखामुख गर्न थाले। अन्तिममा अविरलले भन्यो, हुन त म नाताले उसको कोही लाग्दिन, न मायावी नै लाग्नुहुन्छ, तर अन्याय विरुद्ध लड्नु, आवाज उठाउनु एउटा सचेत नागरिकको कर्तव्य सम्झिएर हामी यहाँसम्म आइपुगेका छौँ। आशा छ तपाईँहरूले पनि हामीलाई साथ दिनुहुनेछ। र अर्को कुरा, आजभोलि मिडियामा पीडितको नाम र तस्विर राखेर उसलाई झन् पीडा दिने काम भइरहेको छ। कृपया तपाईँहरू त्यसो नगरिदिनुहोला। हामीले पीडकलाई बाहिर ल्याउने हो, पीडितलाई होइन। धन्यवाद। उसले आँसु पुछ्यो, मैले पनि पुछेँ। पत्रकारहरूको मुहार मलिन देखियो। लाग्दैछ रेखाको पीडा अब उसको मात्र रहेन, लाग्दैछ अन्याय विरुद्धको आवाज अब हाम्रो मात्र रहेन, लाग्दैछ मानिसको सबैभन्दा ठूलो शक्ति भनेको भावना हो, सबैभन्दा ठूलो जात भनेको मानवता। भित्रबाट उठेर कसैले आवाज दियो, पीडकलाई कठघरामा ल्याउने र पीडितलाई न्याय दिने काममा अब हामी पनि तपाईँहरूको साथमा छौँ। तपाईँहरूले हामीलाई यहाँसम्म बोलाएर आफ्नो कर्तव्य निभाउनु भयो, अब कर्तव्य निभाउने पालो हाम्रो हो। सबैले ताली बजाए। उजुरीका लागि प्रहरी परिसर जान लागेको बताउँदै अविरलले इच्छुक पत्रकार सँगै जान सक्ने सूचना छाड्यो। सबै हामीसँग जान तयार भए। गाडीमा उसले कसैसँग आइजिपीको नम्बर माग्यो, पत्रकार सम्मेलनबारे बतायो र आफूहरू परिसर जाँदै गरेको जानकारी दियो। भन्यो, आज अघिल्लो दिन जस्तो नहोस् सर। हामी परिसर पुग्यौँ। त्यति बेलासम्म केही अनलाइनहरूमा समाचार आइसकेको थियो। अघिल्लो दिन मसँग अभद्र व्यवहार गर्नेहरू कोसे मुन्टो लगाएर बसेका थिए। उनीहरूको नाम समेत पत्रकार सम्मेलनमा आएको थियो। हामी जाना साथ परिसरका डीएसपी विकासले अविरललाई आफ्नो कोठामा बोलाए। म पनि उसँगै भित्र छिरेँ। डीएसपीले मिलापत्रको कुरा झिके। पीडितलाई काठमाडौँमा घर दिने लोभ देखाए। हामीलाई पनि यो मुद्दामा साथ छोडे बापत करोड दिने बताए। उनीहरू तपाईँको को लाग्छन्? आफ्नो बारेमा सोच्नुहोस्। यो समय कसैको भलो गर्ने समय रहेन। तपाईँ लेखक जस्तो मान्छे, उहाँ व्यवसाय गरिरहनु भएको छ, 2-4 करोड लिनुहोस् अनि मस्तको जीवन जिउनुहोस्। उसले हाम्रो बारेमा धेर थोर जानकारी पनि लिइसकेको रहेछ। अविरल जुरुक्क उठ्यो, टेबलमा हात बजार्यो अनि चिच्यायो, जनताको सेवा गर्ने, शान्ति सुरक्षा कायम राख्ने कसम खाएर आफै अपराध गर्ने, अपराधीलाई प्रोत्साहन गर्न खोज्ने, भ्रष्टाचार गर्ने, तपाईँले यहाँ हामीसँग भन्नुभएको सबै कुरा म बाहिर गएर मिडियामा भनौँ? अविरल गड्किएपछि, होइन होइन त्यसो नगरौँ भन्दै डीएसपीले उजुरी लिए। बाहिर आएर उजुरी दर्ता भएका बारे पत्रकारलाई जानकारी गराइयो। त्यहाँबाट हामी सिधै घरतर्फ लाग्यौँ। मैले यसअघि अविरलको प्रेमिल रूप देखेकी थिएँ, तर उसमा त क्रोध पनि रहेछ। ऊ समय, परिवेश र विषय अनुसार आफूलाई ढाल्न सक्छ, त्यही अनुसार व्यवहार गर्छ। साँच्ची अविरल हरेक कुरामा अब्बल छ। टिभी र अनलाइनमा समाचार भाइरल भइसकेछ। यता दिदीको मोबाइलमा पीडकका बुबा डीएसपीको फोन आयो। दिदीलाई सहमतिका लागि प्रलोभन देखाउन थालेछ। उनले फोन अविरललाई दिइन्। तपाईँ सच्चा राष्ट्र सेवक हो, हामीलाई थाहा छ। तपाईँको जिम्मेवारी आफ्ना र पराईका लागि फरक हुने होइन। पीडकलाई कारवाहीको दायरामा ल्याएर सच्चा सिपाहीको उदाहरणको रूपमा प्रस्तुत हुनुहोस्। जनताले छोराको बदनामीको आलोचना भन्दा धेरै तपाईँको इमान्दारिताको प्रशंसा गर्नेछन्। धन्यवाद। यति भनेर उसले फोन काटिदियो। तत्कालै अविरलको मोबाइलमा आइजिपीको फोन आयो। उनले यस घटनामा आफू नै गम्भीर भएर लागि परेको बताउँदै धेरै अतिरञ्जित नगर्न आग्रह गरे। अविरलले प्रहरी प्रशासनले सहयोग गरे, आफूहरूले पनि सहयोगी भूमिका खेल्ने बतायो। खासमा यो विषयले प्रहरीभित्र ठूलो पहिरो गएछ। उजुरी दिएको 3 घण्टा नबित्दै बलात्कारी पक्राउ पर्यो। दिदी, उनको श्रीमान र दुवै छोरी मेरै घरमा बसेका थिए। उनीहरूको मुहारमा खुसीको एक बाछिटा पनि थिएन। आकाशबाट खस्ने पानीका जस्ता ठूला ठूला थोपाहरू चुहिरहे, तर ती थोपा पानीका नभएर आँसुका थिए। पानीका थोपा हुन्थे त शरीर भिजाउँथे, आँसुका थोपा भए र त मन भिजाइरहेका छन्। मैले दिदीको परिवारलाई मेरो घरको तल्लो फ्ल्याटमा बस्न आग्रह गरेँ। भाडा नलिने र श्रीमान श्रीमतीलाई जागिर लगाइदिने आश्वासन दिएँ। उनीहरू सँगै भए आफ्नो पनि एक्लोपन हट्ने विश्वास थियो। तर दिदीका श्रीमानले अब आफूहरू गाउँ अर्घखाँची फर्कने बताए। मैले रेखालाई आफूसँग छाडिदिन आग्रह गरेँ। उनको पढाइ र पालन पोषणको सबै जिम्मा लिन्छु भने त्यसमा पनि उनीहरू राजी भएनन्। अविरल सिटिङ रुममा मोबाइल चलाएर बसिरहेको थियो। उसलाई आफ्नो कोठामा बोलाएँ। थ्याङ्क यू सो मच फर अल अविरल, उसको हात समाउँदै मैले भने। ऊ मुस्कुराए मात्र। यत्रो घरमा तिमी एक्लै बस्छौ, उसले विषय अन्त्यै मोड्यो। मैले उसलाई आफ्नो एक्लोपनको कथा सुनाइदिएँ। पोखरा जानुको कारण, रक्सी पिउनुको कारण पनि खुलस्त भनिदिएँ, तर जिन्दगीको कथा भने सुनाइन। धेरै लुकाएँ, थोरै सुनाएँ।
1: Coming up next
2: कार्यक्रम समृद्ध गुड नाइट रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले रातिको ठीक 11 बजेको छ।

0: तँबाट एउटा काम पनि हुन सकेन, आखिरमा मै आउनु पर्यो, सबै मिलाएर राख, भोलि यसलाई नै एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: तँबाट एउटा काम पनि हुन सकेन, आखिरमा मै आउनु पर्यो, सबै मिलाएर राख, भोलि यसलाई नै एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

थाहा छ जुन चिज पाइँदैन त्यो सधैँ अमूल्य हुन्छ, र यो पनि थाहा छ पाउनु मात्र पनि जिन्दगी, तर पनि फेरि किन यो बारम्बार फर्केर उसकै बारेमा सोध्छ।